सम्झिदियो। व्यक्ति यसरी दौडिरहेको छ प्रिय सुच्छन्, न भौतिक सम्पत्तिले मानिस सुखी हुन सक्यो, धन सम्पत्ति भौतिक सामग्रीको भौतिक सरसुविधाको पर्याप्तताले मानिस सुखी हुन सक्यो, न त मठ मन्दिर दौडिएर नै मानिस सुखी हुन सक्यो। दुवै कुराले मानिस सुखी हुन सकेन। किन प्रिय सुच्छन्? यसको सबैभन्दा ठूलो कारण के हो त भने, हामीले आफूभित्र सकिँदै गएको सम्भावनातिर ध्यान दिएनौं। हामीले आफूभित्र जुन कुरा भर्नुपर्ने हो त्यो भर्नका लागि कुनै इच्छा प्रकट गरेनौं। हामीभित्र प्रेमको अभाव भएको छ, हामीले प्रेमको विकास गर्नु छ। हामीभित्र सृजनाको अभाव भएको छ, सृजनाको विकास गर्नु छ। हामीभित्र त्याग, करुणा, सेवा, सद्भावको अभाव भएको छ, त्यसको पूर्ति गर्नु छ। तर हामीलाई प्रेम भन्ने कुरा कसैलाई गर्न नपरे हुन्थ्यो भन्ने भावना पैदा भइदिन्छ। सेवा भनेको कसैलाई पनि गर्न नपरे हुन्थ्यो भन्ने सोच्दछौ हामी। दुई चार पैसा पनि कसैलाई दिन नपरे हुन्थ्यो भन्ने किसिमको हाम्रो चिन्तनको विकास भएको छ। जबसम्म हामी यसरी मानवीय जीवनका निमित्त अत्यन्त आवश्यक करुणा, प्रेम, त्याग, सद्भाव जस्ता गुणहरूलाई हटाउँछौ, जुनसुकै मन्दिरहरूमा गएर प्रार्थना गरे पनि ईश्वर प्रसन्न हुनेवाला छैन, हाम्रो मनभित्र शान्ति हुनेवाला छैन, न त्यो शान्ति भौतिक सम्पन्नताबाट हामीले प्राप्त गर्न सक्दछौ, न त्यो शान्ति मठ मन्दिरहरूमा दौडिएर कुदेर नै हामीले प्राप्त गर्न सक्दछौ। हामीले खोजेको शान्ति हामी आफैभित्र हामीले खोज्न सक्नु पर्दछ। हामीभित्रको विकारलाई हामीले निर्मूल नगरेसम्म हामीले खोजेको शान्ति प्राप्त गर्न सक्दैनौ। प्रिय सज्जन, ठूला ठूला घरहरू, मानिसहरूले प्रशंसा गरेका छोराछोरीहरू, प्रशस्त धन सम्पत्ति, अत्यन्त सुन्दर र कल्याणमय पति पत्नी आदि इत्यादि जति पनि छन्, यिनलाई देखेर हामीले आफूलाई सम्पन्न सोच्नु हुँदैन। इच्छा भङ्गुर हुन्। भर्तृहरिले आफ्नो नीति शतकमा भनेका छन्, तुङ्गम् बेस्म सुता सता

ठूला ठूला भवनहरू, विभिन्न मानिसहरूले प्रशंसा गरिएको छोरो पुत्र, विशाल धन सम्पत्ति, कल्याणमय पत्नी र युवावस्था, यी सबैलाई अज्ञानका कारण यी सबैले गर्दाखेरि म अज्ञानका कारणले मूर्ख बनेको जो व्यक्ति छ त्यसले यी सबैलाई शाश्वत मानेर यो सृष्टिरूपी कारागारमा बन्दी बनेर आफ्नो जीवनलाई व्यतीत गर्दछ। धन्य ती मानिसहरू हुन्

न्यास शब्दको अर्थ अत्यन्त महत्वपूर्ण छ। सत प्लस न्यास, सत भनेको सत्य, सत्य भनेको दैवी रहस्य, दैवी चिन्तन, प्राकृतिक शक्ति, कस्मिक इनर्जी, यो ब्रह्माण्डीय ऊर्जा, त्यसलाई सत भनेर गरिन्छ। न्यास भनेको रहनु, सत्यमा रहने व्यक्तिलाई सन्यासी भनिन्छ, अर्थात् ब्रह्माण्डीय ऊर्जामा विश्वास गर्ने, प्राकृतिक ऊर्जामा विश्वास गर्ने, त्यो कस्मिक इनर्जीलाई विश्वास गर्ने व्यक्ति नै वास्तवमा सन्यासी हो। प्रिय सुत्छ, ईश्वरीय शक्तिलाई, ईश्वरीय अस्तित्वलाई स्वीकार गर्नका निमित्त हामीले ईश्वरसँग आफ्नो चित्तलाई एकीकृत गर्न जरूरी छ। त्यस्तै किसिमको ब्रह्माण्डीय ऊर्जाप्रति आस्था व्यक्त गर्ने, त्यो दिव्यतम ईश्वरीय रहस्यप्रति आस्था व्यक्त गर्ने व्यक्ति वास्तवमा सुखी व्यक्ति हो भनेर भनिएको छ। सन्यासीको अर्थ त्यागी हुनु पनि हो। त्यागी हुनका निमित्त हामीले घर परिवार सबै छोड्नुपर्छ भन्ने पनि होइन। सन्यास चार वर्णाश्रम मध्येको अन्तिम आश्रम पनि हो। ब्रह्मचर्य आश्रम आउँछ, त्यसपछि गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र अन्तिममा सन्यास आश्रम। सन्यास आश्रम भनेको पूर्णत सबै कुराहरूलाई बिर्सिएर ईश्वरमा नै चित्तलाई धारण गरेर सुखद ढंगले आनन्दित भएर मृत्युको तयारी गर्ने जुन समयावधि छ, त्यो समयावधिलाई पनि वास्तवमा हामीले सन्यास भनेर भन्छौं। सँगसँगै सन्यास भनेको सत्यप्रति आफ्नो चित्तलाई एकीकृत गर्नुको नाम पनि हो। अर्थात् घर परिवारमै बसेर पनि हामी त्यस्तो सन्यासीको जस्तो आचरण गर्न सक्दछौं। जसरी कमलको फूल हिलोमा बसेर पनि त्यो हिलोबाट मुक्त रहेको हुन्छ, भौतिक संसारमा रहेर पनि भौतिक संसारदेखि मुक्त हुने व्यक्ति पनि वास्तवमा सन्यासी नै हो। किनभने सत्यमा आफ्नो चित्तलाई एकीकृत नगरिकन व्यक्ति भौतिक दुनियाँबाट मुक्त हुन सक्दैन। भौतिक संसारलाई केवल आफ्नो उपयोगको साधन मात्रै हामीले बनाउनु पर्दछ। सन्यासी व्यक्तिले भौतिक संसारमा उपलब्ध सर सामग्रीहरूलाई केवल उपयोगिताका दृष्टिकोणले हेरेको हुन्छ, सामग्री सहयोगी सामग्रीका रूपमा, सहायक सामग्रीका रूपमा हेरेको हुन्छ। जसले संसारमा उपलब्ध जति पनि भौतिक सर सामग्री, धन सम्पत्ति, ऐश्वर्य छन्, तिनलाई जीवनको साध्य ठाने भने उसले कहिले पनि शान्ति प्राप्त गर्न सक्दैन। प्रिय सज्जन, हाम्रो जीवनको उद्देश्य भनेको नै सन्तुष्टि हो, आनन्द हो, शान्ति हो। हामीले मानौ रुपियाँ पैसा खर्च गरेर स्वादिष्ट परिकार किनेर लिएर आयौं, त्यो स्वादिष्ट परिकार खाइसकेपछि हामीलाई एक किसिमको सन्तुष्टि हुन्छ, तर पैसा त हाम्रो स्वाद होइन रहेछ नि। प्रिय सज्जन, पैसा स्वाद प्राप्त गर्ने माध्यम रहेछ। अब विभिन्न वस्तुहरूबाट छोटा छोटा स्वादहरू प्राप्त गर्न सकिन्छ, क्षणिक आनन्दहरू प्राप्त गर्न सकिन्छ, तर सबैभन्दा ठूलो आनन्द भनेको त व्यक्ति यी भौतिक वस्तुहरू बिना पनि भित्रदेखि खुसी रहन सक्ने प्रवृत्ति हो। त्यसैले संसारका जति पनि भौतिक सामग्रीहरू छन् यी सबै हाम्रा सहयोगी मात्रै हुन्, सहायक मात्रै हुन्, रेफरेन्स मात्रै हुन। प्रिय सज्जन, यी नभए पनि हुँदैनन्, तर सधैँभरि यी रहँदैनन् भन्ने सत्यलाई पनि हामीले बिर्सन हुँदैन। यिनलाई प्रयोग गर्दै हामी जीवनको परमार्थको दिशामा अघि बढ्नु छ। जसरी माथि घरको तलामा चढ्नका लागि हामीलाई भर्याङ आवश्यक हुन्छ, भर्याङ बिना हामी घरको तलामा चढ्न सक्दैनौ, निकै गाह्रो हुन्छ। प्रिय सज्जन, तर माथि चढिसकेपछि भर्याङको के अर्थ हुन्छ? त्यसैले भर्याङ आवश्यक पनि छ, तर भर्याङ नै सबै त होइन। हामीले त्यो भर्याङमा नै कहिले रात बिताउँदैनौ, भर्याङमै बसी पनि रहँदैनौ, एउटा बाटो मात्र हो, बाटो गन्तव्य होइन। प्रिय सज्जन, बाटो त केवल बाटो हो, बाटोले हामीलाई गन्तव्यमा पुर्याइदिने काम गर्छ। यो संसार पनि हाम्रो एउटा बाटो मात्रै हो। भौतिक सामग्री, सर सामग्रीहरू, सुविधाहरू यी माध्यम मात्रै हुन्, यी हाम्रा प्राप्ति होइन। हाम्रो प्राप्ति भनेको आत्मत हामीलाई प्राप्त हुने दैवी शान्ति हो, सन्तुष्टि हो। त्यसैले हामीसँग जे जति धन सम्पत्ति आदि इत्यादि ऐश्वर्यहरू छन्, यिनलाई केवल हामीले अत्यन्त कल्याणमय, परमार्थमय जुन आनन्द छ, त्यो आनन्द प्राप्त गर्नका निमित्त हामीसँग अहिले उपलब्ध भएका सामग्री हुन्, साधनहरू हुन्, यी सबै थोक होइनन् भन्ने सोचौं, बुझौं र

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्कार म खोला घरे साइलो खास नाम गंगा प्रसाद अधिकारी मेरो घर इलाम कविताको शीर्षक छ नेपाल सर्वोपरि यो शार्दूल विकृतित छन्दमा रचेको छ चाँदीका दिउँसो बिहान सुनका खुल्छन् उचाटा कुरा पोख्छन् अमृत नित्य जो रसपी छौ पौरखी पाकुरा कस्तुरी मृग डुल्छ बासन छरी रत्तिन्छ डाँफे चरी हो भू स्वर्ग अनन्य विश्वभरिकै नेपाल सर्वोपरि नाना निर्धर ताल बेश गहना मेची र काली बल सीमा रक्षक पूर्व पश्चिम दुबई कल्लोल गर्वी जल केसै लाङ्ग मधेश खोच सब छन् सौन्दर्य जादुगरी सत्ता त्राटक नेत्र रम्य रसिलो नेपाल सर्वोपरि रक्षा गर्न सदैव शैल तलमा तैनाथ छन् शंकर यो हो गूढ रहस्य राष्ट्र जहिल्यै उन्मुक्त स्वाधीन छ पुर्खा पौरखमा प्रसिद्ध र सबै सन्तान छौ जागरी यो हो शाश्वत शान्त दिव्य धरणी नेपाल सर्वोपरि हिन्दू बौद्ध र ख्रिष्ट छौ विविध छौ इस्लाम छौ जैन छौ आस्था भई विविधा सहिष्णुपनमा उम्दा र एकाम्य छौ झण्डा सूर्य शशाङ्कका परिधिमा छौ एक गोला सरी यो दृष्टान्त दिएर भन्छ दुनिया नेपाल सर्वोपरि बस्ने उच्च हिमाल छेउ कति छौ वा मध्यमा छौ कति डाँडा खोच मधे सफाटतिर छौ हामी अनेकौं थरी साराको समवेत धुन मनको संगीतको माधुरी नाना जाति र जातका मिलनको नेपाल सर्वोपरि यो हो वेद बनाउने शुभ थलो हो सभ्यताको जरो यो हो व्यास र पाणिनी प्रवृत्तिको भण्डार सद्ज्ञानको कैयौं वीर सपूतका रगतको आलेख हो सरसरी हाम्रो यो पहिचान हो सबुत हो नेपाल सर्वोपरि देखि सान विदेशकारी निझिनी लोभिन्न लोभिन्न म मेरो स्वत्व भुलीको चक्रभरिमा जेलिन्न जेलिन्न म मेरो अन्तरमा सधैं बजिरहोस् यो राष्ट्र भई बाँसुरी मेरो अन्तिम श्वासले पनि भनोस् नेपाल सर्वोपरि मेरो अन्तिम श्वासले पनि भनोस् नेपाल सर्वोपरि धन्यवाद
0: आजको कविता
1: आजको कविता

0: 99.4 Radio Tahasansar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा संचुब लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल वैशाख 28 गते सोमबार, नेपाल सम्बत 1146, मे 11 तारीख सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारको नीति तथा कार्यक्रममा आज आउँदै फास्ट ट्र्याकबाट प्री बजेट छलफल।
0: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, प्रधान न्यायाधीशको संसदीय सुनवाईमा पनि विरोधको तयारी।
1: महाकाली सिंचाईको तेस्रो चरणको नहर निर्माण सुस्त, भारतीय पक्षले पानी नदिँदा बनेको संरचना पनि प्रयोगविहीन।
0: इरानले पाकिस्तान मार्फत अमेरिकी शान्ति प्रस्तावको जवाब पठायो, वार्ता चलिरहँदा कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने।
1: र काबा भलिबल जेठ 8 गतेबाट शुरू हुने।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले भन्छ बजेट प्रस्तुत गर्नुभन्दा 15 दिन अगावै अर्थमन्त्रीले संघीय संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्छ 15 दिन अगावै अर्थात वैशाख महिनाभित्र प्री बजेट छलफल सकिसक्नुपर्छ तर त्यसका लागि समयको निकै चाप छ किनभने आजबाट मात्र संसदको बजेट अधिवेशन शुरू हुँदैछ अर्कोतिर राष्ट्रपतिबाट सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन बाँकी छ छोटो अवधिमा नीति कार्यक्रम पारित गरी प्री बजेट छलफल गर्नुपर्ने समय सीमा छ त्यसै कारण प्री बजेट छलफल यसपटक औपचारिक अर्थात कर्मकाण्डी मात्र बन्ने निश्चित बनेको छ नीति तथा कार्यक्रम र प्री बजेट छलफलका लागि सरकारले फास्ट ट्र्याकको बाटो रोजेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् सरकारले ढिलो गरी बजेट अधिवेशन बोलाएका कारण अधिवेशनको पहिलो दिन आज राष्ट्रपतिबाट सरकारको नीति कार्यक्रम प्रस्तुत हुँदैछ संसदका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको पहिलो दिन संघीय संसदमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुनेछ राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुहुनेछ नीति कार्यक्रम प्रस्तुत भएपछि छलफल हुने र निर्णयार्थ प्रस्तुत गरिनेछ नीति कार्यक्रम पारित भएपछि प्री बजेट बजेट पूर्वको छलफल शुरू हुनेछ यद्यपि यसपटक अधिवेशन ढिलो गरी आह्वान गरिएकाले प्री बजेट छलफलका लागि समयको केही चाप रहेको प्रवक्ता गिरीले स्वीकार गर्नुभयो प्री बजेट छलफल सकिएपछि संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते संसदमा बजेट प्रस्तुत हुनेछ त्यसबीचको समयमा केही महत्वपूर्ण विधेयकहरू पनि अघि बढ़ने प्रवक्ता गिरीले बताउनुभयो बजेट अधिवेशन भएकाले यस सत्रमा आर्थिक विधेयकहरू र बजेटसँग सम्बन्धित विधेयकहरूले नै मुख्य प्राथमिकता पाउने उहाँको भनाइ छ गत फागुन 21 गते निर्वाचन सम्पन्न भएपछिको संघीय संसदको यो दोस्रो अधिवेशन हो यो अधिवेशन बजेट अधिवेशनका रूपमा रहनेछ एमाले नेता एवं पूर्व सांसद पुष्पराज कणेलले वर्तमान सरकारको कार्यशैली र संसदको प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ कणेलले सरकारले संसदलाई बिजनेस दिने र नीति कार्यक्रममाथि छलफल गर्ने प्रक्रियालाई औपचारिकतामा मात्र सीमित बनाएकोमा उहाँको विरोध छ चालू आर्थिक वर्षको 10 महिना बित्नै लाग्दा बजेट कार्यान्वयन भने फितलो देखिएको छ समीक्षा अवधिसम्म बजेट खर्च करिब 69% छ अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च करिब 61% थियो सरकारको कुल बजेट खर्च विनियोजित लक्ष्यको तुलनामा न्यून देखिएको हो सरकारको संशोधित वार्षिक बजेट लक्ष्य 16.88 अर्ब रूपियाँ छ मुलुकको यस्तो उथलपुथल पूर्ण अवस्थामा वर्तमान खर्चको दरलाई स्वाभाविक मान्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर गोविन्द पोखरेल बताउनुहुन्छ सरकारले विनियोजित बजेटको 11.53 अर्ब रूपियाँ 58.75% खर्च गरेको छ यसमा चालू खर्च दर उत्साहजनक छ विनियोजित बजेटको 68.04% खर्च भएको छ विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च भने निकै सुस्त अर्थात 26.87% मात्र छ राष्ट्रिय योजना आयोगले आगामी जेठ 15 गते प्रस्तुत हुने नयाँ बजेटको सिलिङ 18.90 अर्ब रूपियाँ तोकेको छ बजेट लेखनको काम तीव्र रूपमा भइरहेको अर्थका सहसचिव एवं प्रवक्ता अमृत लम्साल बताउनुहुन्छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल पनि संचालनमा ल्याएको छ प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ओभरटेक गरी प्रधानमन्त्री कार्यालयले अहिले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावलाई प्रशासनिक रूपमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने स्पष्ट पारेको छ कतिपयले प्रधानमन्त्रीको यो काम अर्थमन्त्रीमाथि हस्तक्षेपका रूपमा टिप्पणी गरेका छन् प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ओभरटेक गरी यो काम गरेको भन्ने विश्लेषण भइरहेको छ जनताले पोर्टलमा दिएका आफ्ना सुझावहरूको पछिल्लो अवस्था र सरकारले चालेको कदमका बारेमा जानकारी लिन सकिने गरी सुझाव प्राप्त गर्ने विश्लेषण विशेष सुविधा समेत यस प्रणालीमा समावेश गरिएको छ फास्ट ट्र्याकबाट प्री बजेट छलफल मनोबल बढ़ाउने बजेटको प्रतीक्षा अन्नपूर्ण पोस्टमा समाचार छ
4: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन् आह्वान भइसकेको संसद अधिवेशन स्थगन गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका कांग्रेस एमाले र नेकपा सबै अध्यादेश एकै पटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भने पुगेका छैनन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ रासोपाको झण्डै दुई तिहाई सीट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन, तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति छैन, त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कांग्रेस एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै आठ अध्यादेश सोमबार आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। तीमध्ये संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशलाई अस्वीकृत गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको विपक्षी दलका नेताहरूको भनाई छ। राष्ट्रिय सभा नियमावलीमा अध्यादेश पेश भएको दुई दिनभित्रै अस्वीकृतको सूचना दर्ता गराउनुपर्ने प्रावधान रहेको छ। एक भन्दा बढ़ी प्रस्ताव पेश भए आपसी सहमति वा दर्ता क्रम अनुसार कुनै एउटा मात्रै छलफलको लागि छानिने व्यवस्था पनि नियमावलीमा छ। राष्ट्रिय सभाका अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पछाएर अघि बढ़ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ। अध्यादेश तत्काल केही गर्न आवश्यक पर्दा ल्याउने कानून भएकोले प्रतिनिधि सभाबाट मात्रै स्वीकार गरेर नहुने व्यवस्था संविधानमा गरिएको अधिकारीको भनाइ छ। राजनैतिक मुद्दामा पछिल्लो समय कांग्रेस एमाले नेकपा र राप्रपासँगै उभिँदै आएका छन्। सैद्धान्तिक रूपमा यी चारै दल अध्यादेशको विरोधमा रहेका छन्। राप्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नरहेकोले तीन दलको भूमिका नै अध्यादेशको भविष्यसँग जोड़िएको छ। राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृह कार्य शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाईमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहित नेपाली कम्युनिष्ट पार्टी र एमालेका सांसदले विरोध गर्ने तयारी गरेका छन्। गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकमा वरियता तोडेर चौथो वरियता क्रममा रहनुभएका डाक्टर शर्मालाई प्रधान न्यायाधीशको सिफारिश गर्दा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज लाङदेम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नोट अफ डिसेन्ट राख्नु भएको थियो। अहिले संसदीय सुनवाई समितिले उहाँहरू विरूद्धमा उजुरी आह्वान गर्दै आगामी जेठ 4 गतेसम्म उजुरी संकलन गर्ने अवधि तोकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको चाहनामा भएको त्यो निर्णयको विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन्। श्रम संस्कृति पार्टीका तर्फबाट उपसभामुख बन्नुभएकी रूबी कुमारी ठाकुरले निर्णयमा समर्थन जनाए पनि पार्टीले भने विरोध गरेको छ। यता रासोपा सभापति रवि लामिछानेले भने संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गरेको सिफारिश संविधान सम्मत रहेको बताउँदै स्थापित विधि र प्रक्रियाबाटै प्रधान न्यायाधीश सिफारिश भएको धारणा राख्नु भएको छ। प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध संसदीय सुनवाईमा प्रतिपक्षीय दलद्वारा विरोधको तयारी नेपाल समाचार पत्रमा समाचार छ।
4: महाकाली सिंचाई आयोजना तेस्रो चरणको नहर निर्माण शुरू भएको दुई दशक भन्दा बढ़ी भयो। तेस्रो चरण अन्तर्गत कुल 48.8 किलोमिटर लम्बाईको नहर मध्ये 28.8 किलोमिटर नहर निर्माण सम्पन्न भइसकेको छ। पछिल्लो पटक धमाधम शाखा नहरहरू समेत निर्माण भएर किसानको खेतमा पानी पुर्याउन सकिने अवस्था छ, तर भारतीय पक्षले टनकपुर ब्यारेजबाट पानी उपलब्ध नगराएका कारण बनेका संरचना समेत प्रयोगविहीन बनेका छन्। आयोजनाको कमान क्षेत्रका किसान सिंचाई सुविधा नपाएर समस्यामा परेका छन्। कहिले बजेट अभाव त कहिले मुआवजा विवाद लगायत कारणले सुस्त गतिमा अघि बढ़ेको आयोजनामा हालसम्म कञ्चनपुरको भीमदत्त नगरपालिका ब्रह्मदेवदेखि शुक्लफाटा नगरपालिकाको फुलेलीसम्म 28.8 किलोमिटर मूल नहर निर्माण भएको छ। फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप 20 किलोमिटर निर्माणाधीन रहेको छ। मूल नहर निर्माण भएको क्षेत्रमा आधा दर्जन भन्दा बढ़ी शाखा नहर पनि निर्माण भइसकेका छन्। 28.8 किलोमिटर मूल नहर बनेको 4 वर्ष पूरा भइसकेको छ। 4 वर्ष अघि नै टनकपुर ब्यारेजबाट पानी ल्याएर नहरको परीक्षण पनि भइसकेको छ। एकातिर आयोजना सुस्त गतिमा निर्माण अघि बढ़ेको अर्कोतिर नहर बनेको क्षेत्रमा पनि पानी सञ्चालन हुन सकेको छैन। महाकाली सन्धि अनुसार टनकपुर ब्यारेजबाट नेपालतर्फको भूभाग सिंचाईको लागि अक्टोबर 15 देखि मे 15 सम्म 1000 क्युसेक र अन्य समयमा 300 क्युसेक पानी पाउनुपर्ने हो। टनकपुर ब्यारेजबाट पानी सञ्चालनको लागि पानी पाउनको लागि पटक पटकको प्रयोग गरे पनि माथिल्लो प्रयास गरे पनि माथिल्लो तहबाट निर्देशन नआएकोले पानी सञ्चालन गर्न नसकिने जनाउँदै आएको छ। पछिल्लो पटक हालै महाकाली सिंचाई आयोजनाको तेस्रो चरणको अधिकारीहरूले टनकपुर ब्यारेज सञ्चालनको जिम्मेवारीमा रहेको भारतको एनएचपीसी नेशनल हाइड्रो पावर कर्पोरेशनका प्रमुख एमजे अन्सारीसँग भेटेर पानी सञ्चालनबारे छलफल गरेका थिए। टनकपुर मेन क्यानल टीएमसी नाम दिएको उक्त नहरको उद्घाटन उच्च तहबाट गराउने तयारी थियो। यस पटक नयाँ सरकार गठनसँगै प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा शुरू भएको छ। छिट्टै भारतीय विदेश सचिवको नेपाल भ्रमण हुने चर्चा पनि छ। यससँगै महाकाली सिंचाईको तेस्रो चरणको नहरमा पानी सञ्चालनको लागि पहल हुने स्थानीयको आशा छ। टनकपुर मूल नहरको लम्बाई ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म 48.2 किलोमिटर छ। निर्माण हुन बाँकी क्षेत्रमा 4 प्याकेजमा काम भइरहेको छ। यसबाहेक कृष्णपुर क्षेत्रको गोलरिया शाखा नहर र शुक्लफाटा नगरपालिकाको फुलेलीबाट लाल झारी हुँदै पुनर्वाससम्मको अर्को शाखा नहर निर्माणको काम पनि आगामी वर्षबाट शुरू हुने तयारी छ। महाकाली सिंचाईको तेस्रो चरणको नहर निर्माण सुस्त, पानी सञ्चालन अन्योलमय।
3: सावधान,
5: के तपाईले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
6: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकास नै असर पुर्याउँछ नि, होइन र?
5: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
7: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार राप्रपा नेता तथा पूर्व मन्त्री विक्रम पाण्डे समेतको संलग्नतामा सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओ अन्तर्गतको विद्युतीय खरिद प्रणालीमा अनधिकृत पहुँच बनाएर आर्थिक प्रस्तावको कागजात प्रणालीमै हेरफेर भएको पाइएको छ। सघन सवारी तथा भवन निर्माण आयोजनाको धनकुटा शाखाका कम्प्यूटर अपरेटर दिवाकर देउजाको मुख्य योजनामा सरकारी प्रणालीमा पहुँच पुर्याएर प्रस्तावित मूल्य नै हेरफेर गरेर पाण्डे सहितका निर्माण कम्पनी संचालकहरूलाई ठेक्का दिलाउने गरिएको प्रहरी अनुसन्धानमा पाइएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुई महिना अघिदेखि गरिरहेको अनुसन्धानपछि दुई दर्जन भन्दा बढ़ी टेन्डर प्रक्रियामा अनियमितता भएको देखिएपछि कालिका कन्स्ट्रक्सन प्रालीका संचालक समेत रहेका पाण्डे सहित 22 जनालाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ। पाण्डेको कालिकासी नामक युजर नेमबाट अनधिकृत रूपमा पीपीएमओ को वेबसाइटमा पहुँच पुर्याएर आफूले भाग लिएको टेण्डरमा डेडलाइन पछि आर्थिक प्रस्ताव परिवर्तन गरी 67 करोड़लाई घटाएर 60 करोड़ रूपियाँ बनाएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ। प्रहरीका अनुसार यो प्रकरणमा मुख्य नायके प्रकरणका मुख्य नायके कम्प्यूटर अपरेटर देउजासँग प्रोग्रामिङ डेटाबेस र सर्भर व्यवस्थापन सम्बन्धी पर्याप्त प्राविधिक ज्ञान थियो। आरोपित मध्ये संजय भट्टले त्यसरी ठेक्का मिलाइदिए बापत पहिलो किस्तामा 13 लाख र दोस्रोमा 10 लाख गरी 23 लाख रूपियाँ बराबरको बिट क्वाइन रकमान्तरण गरेको स्वीकारेको प्रहरीको भनाई छ। त्यसको लागि अमेरिकामा रहेका अर्का नेपालीले सहयोग गरेको अनुसन्धानबाट खुलेको छ। भट्टले सार्वजनिक खरिद कार्यालयको कर्मचारी बताउने जीवन लिम्बुसँग सम्पर्क गरेर बिट क्वाइन मार्फत भुक्तानी गरेको स्वीकार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ। सीआईबीका प्रमुख एआईजी केसीका अनुसार विद्युतीय माध्यमबाट अनधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत गरेको विषयमा अनुसन्धान हुँदा 13 जना पक्राउ परेका थिए। बाँकीलाई फरार प्रतिवादी बनाएर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको थियो। प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलले दायर गरेको मुद्दामा पाण्डे देउजा र अरियाल सहित भरत धामी सोली थुम्का निर्माण सेवाका संचालक संजय भट्ट कटुवाल कन्स्ट्रक्सन र शिव ओम सप्लायर्सका संचालक सागर कटुवाल गीताञ्जलि कन्स्ट्रक्सन दुहबीका संचालक जीवन कुमार दास शिवांश निर्माण सेवा प्रालीका अनिल श्रेष्ठ भीषण कन्स्ट्रक्सन प्रालीका संचालक कुमार श्रेष्ठ चपुर निर्माण सेवा प्रालीका संचालक अमृत बोहरा इन्द्र इन्ट्रान्स प्रालीका इन्कान प्रालीका संचालक स्वदेश पोखरेललाई प्रतिवादी बनाइएको छ। राप्रपाका नेता तथा पूर्व मन्त्री पाण्डेले आफ्नो एकाउन्टबाट भीपीएस सर्भरमा अनधिकृत पहुँच भएको सम्बन्धमा कुनै जानकारी नभएको बयान दिएका छन्। त्यस्ता कुनै डिस्काउन्ट लिएर मेडिफिकेशनको नाम नभएको उनले भनेका छन्। यो ठेक्का मेरो कम्पनीलाई प्राप्त भएको पनि छैन। ठेक्काको रेट कम गराउँदैमा यो प्राप्त हुने ठेक्का पनि होइन उनले जिकिर गरेका छन्। ई बिडिङ प्रणाली ह्याक प्रकरण पूर्व मन्त्री विक्रम पाण्डे सहित 22 जनालाई मुद्दा
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग जोड़िएको भिजिट भिसा घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन गृह सचिव गोकर्णमणि दुवाड़ीमाथि मुद्दा नचल्ने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उहाँहरू विरूद्ध पर्याप्त प्रमाण फेला नपारेको निष्कर्ष निकाल्दै मुद्दा नचलाउने निर्णय गरेको हो। यसअघि अख्तियारले तत्कालीन अध्यागमन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराई विरूद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा पूर्व गृहमन्त्री लेखक र गृह सचिव दुवाड़ीमाथि अनुसन्धान जारी रहेको विशेष अदालतलाई जानकारी गराएको थियो। तर लामो अनुसन्धानपछि उहाँहरू विरूद्ध अभियोग पुष्टि हुने आधार नभेटिएको भन्दै फाइल बन्द गरिएको अख्तियार स्रोतले बताएको छ। अख्तियारका एक अनुसन्धान अधिकृतका अनुसार तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईमाथि जे जति प्रमाण भेटियो त्यसैका आधारमा मुद्दा दायर गरिएको हो। भिजिट भिसा प्रकरण 2082 साल जेठ 7 गते सहसचिव तीर्थराज भट्टराई पक्राउ गरेपछि सार्वजनिक भएको थियो। अनुसन्धानका क्रममा विमानस्थल अध्यागमनमा कर्मचारी पठाउने, मिले मत्तमा आर्थिक लाभ लिने तथा भिजिट भिसा प्रक्रियामा अनियमितता भएको आरोपको विषय उठेको थियो। भिजिट भिसा प्रकरण पूर्व गृहमन्त्री लेखक र पूर्व गृह सचिव दुवाडीमाथि मुद्दा नचल्ने नेपाल समाचार पत्रमा समाचार छ।
4: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने कायम मुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रनु भएको छ। कानून दिवसको अवसरमा शनिबार आयोजित एक कार्यक्रममा कायम मुकाम प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकारको दबाव र महाअभियोगको त्रासबाट टाढा रहेर न्याय सम्पादन गर्न देशभरका न्यायाधीशलाई आग्रह गर्नुभएको थियो। कायम मुकाम प्रधान न्यायाधीश मल्लले कार्यपालिकाको कार्यशैलीप्रति रोष प्रकट गर्दै व्यवस्थापिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको थियो। मल्लको भनाई सार्वजनिक भएपछि आइतबार रासोपा सभापति लामिछानेले पनि काउन्टर अभिव्यक्ति दिनुभएको हो। रासोपाका सांसदहरूको लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो गर्दन अहिले पनि अदालतमै रहेको बताउँदै रिस उठेको भए हतियार चलाउन चुनौती दिनुभएको छ। प्रधान न्यायाधीशका लागि प्रस्तावित छजना नै योग्य भएको लामिछानेले बताउनुभयो। परम्परा भत्काइएको विषयमा टिप्पणी गर्दै उहाँले परम्परा पछ्याइएको भए भाग बन्नमै जानुपर्ने बताउनुभयो। रवि सपना शब्द जुहारी शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
3: गत शनिबार महोत्तरीको मनोराज सेवा नगरपालिका दुई स्थित सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको चिनिया स्याउसहित तीनवटा पिकअप गाड़ी सशस्त्र प्रहरीले नियन्त्रणमा लियो। सशस्त्र प्रहरी बल नेपालका अनुसार तीनवटा गाड़ीमा राखी तस्करीका लागि लैजाँदै गरेको 6,000 केजी स्याउ बरामद गरिएको थियो। डीएसपी शैलेन्द्र थापाका अनुसार स्याउ 345 कार्टुनमा प्याक गरिएको थियो। पारी तस्करीका लागि लैजाने नियन्त्रणमा लिएको यो स्याउ प्रहरीले महोत्तरी जिल्लामा भइरहेको वरिपरि संगठित तस्करीको सञ्जाल छताछुल्ल पारिदिएको छ। सादा पोशाकमा खटाइएका सशस्त्र प्रहरी घुमुवा मार्फत लेनदेन मिलाएर वारीपारी तस्करी भइरहेको घटनामा समष्टि नाका अब्बल मानिन्छ। यस नाकाबाट स्याउ मदिरा लगायतका मालवस्तु पारी तस्करी हुने र पारीबाट चप्पल जुत्ता दैनिक उपभोग्य वस्तु लगायतका वारी तस्करी व्यापक छ। यस नाका क्षेत्रमा सशस्त्र प्रहरीका सहायक हवलदार सन्तोष यादवले लेनदेन मिलाएर मालवस्तु वारपार गर्ने संगठित गिरोहलाई सहजीकरण गरिदिने गरेको स्रोतको भनाइ छ। प्राप्त भएको प्रमाणमा शेख उजाले नामक व्यक्तिले सहायक हवलदार यादवको राष्ट्रिय वाणिज्य ब्याङ्कको खातामा 2024/2/24 तारिक 3:25:22 50,000 रूपियाँ पठाएको देखिन्छ। स्रोतका अनुसार शेख जुत्ता चप्पल व्यवसायी हुन्। घुमुवा मार्फत तस्करसँग रकम बुझ्छन् प्रहरी अधिकारी। नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं। मासिक बजेट बनाऊ। अनावश्यक कुरामा खर्च नगरौं। अनिवार्य रूपमा नियमित बचत गरौं। आवश्यक भएमा मात्र ऋण ल्याउँ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेरमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार रौतहटको जेठो उद्योग हो श्री राम सुगर मिल्सको स्थापना भएसँगै त्यहाँका उखु किसानमा छुट्टै खुसी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरूडा नगरपालिका 5 महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै सञ्चालनमा आएको यो चिनी मिल्सले हजारौं किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मद्दत गरेको थियो। 2077 साउन 11 गते सञ्चालक समितिले घाटा देखाउँदै मिल स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि उखु किसानमा निराशा मात्र छाएको छैन, जिल्लाको आर्थिक गतिविधि उल्लेखनीय गिरावट समेत आएको छ। चिनी मिल बन्द हुँदा किसान मजदूर तथा व्यवसायी सबैको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको स्थानीय रामा शंकर महतो बताउनुहुन्छ। 28 वर्ष चलेको उद्योग बन्द हुँदा उक किसान मारमा अन्नपूर्ण पोस्टमा समाचार छ।
4: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको छ। देउवा विदेशमा रहेकाले उनको पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। देउवा समूहले मंगलबार कोशी र बुधबार पाकुन्दी प्रदेशमा छुट्टै भेला राखेको छ। अरू 5 प्रदेशमा समेत भेला सकेर छुट्टै महाधिवेशन आयोजक समिति बनाउने र त्यसपछि सरसल्लाहमा मिति तोक्ने नेताहरूले बताएका छन्। कान्तिपुरमा समाचार छ।
3: धूलो घाम र झरी प्रदूषण नबनी निरन्तर सिटी पुग्दै सड़कमा गुडिरहेका सवारी साधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालक बीच बेला बेलामा विवाद भएको सुनिन्छ देखिन्छ। ट्राफिक प्रहरीले बिना सित्तै चीट काट्यो भन्ने गुनासो पनि सुनिन्छ, तर ट्राफिक प्रहरीको कार्यबोझ कति छ भन्ने विषयमा कमै ध्यान दिइन्छ र चर्चा पनि कमै हुन्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा दर्ता सवारी साधनको संख्या 20,18,434 छ, तर ट्राफिक प्रहरी भने जम्मा 1,599 मात्र छन्। यस हिसाबले हेर्दा सड़कमा ट्राफिक व्यवस्थापन गर्दा एक ट्राफिक प्रहरीको भागमा औसत 1,270 सवारी साधन पर्ने देखिन्छ। कार्यबोझमा ट्राफिक प्रहरी नागरिक दैनिकमा समाचार छ।
4: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटेमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनैतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमै कायम छन्। सरकारले के नेपाल ऐन संशोधन गर्न भनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो। कर्मचारीबाट सदस्य सचिवमा नियुक्ति भएकालाई जागिरबाटै बर्खास्ती र राजनैतिक नियुक्ति पाएकालाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै कानूनी आधार बिना सरकारले निर्णय गरेको सिटीई भिटीका एक निर्देशकले बताएका छन्।
3: र अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन भएपछि गौशालाका सामुदायिक विद्यालयहरू शैक्षिक क्रान्तिका लागि उदाहरणीय शिक्षालयका रूपमा परिणत भएका छन्। त्यहाँ सञ्चालित सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरू भएपछि अभिभावक र विद्यार्थीको पहिलो रोजाइने सामुदायिक विद्यालय बन्दै गएको छ। गौशाला नगरपालिकाका त्रिभुवन मावि गौशाला र जनता मावि भरतपुर खोरमा कक्षा नर्सरीदेखि 10 श्री मावि निगौलमा कक्षा 4 जनता मावि राजखोरमा कक्षा 5 श्री राष्ट्रिय मावि कान्ति बजारमा कक्षा 5 पूर्ण र त्यसभन्दा माथि आंशिक रूपमा अंग्रेजी माध्यमको पठन पाठन शुरू गरिएको छ। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढ़ाई अन्नपूर्ण पोस्टमा समाचार छ।
4: अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाको पछिल्लो शान्ति प्रस्तावको जवाब दिएको छ। शनिबार राति इरानी ड्रोनले खाड़ी क्षेत्रका धेरै लक्ष्यहरूमा आक्रमण गर्ने चेतावनीका बीच अमेरिकाको इरानसँगको युद्धमा शान्तिको लागि पठाएको प्रस्तावको जवाब पठाएको हो। शान्तिको लागि वार्ता र छलफल चलिरहँदा तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट भने पछि नहट्ने जनाएको छ। सरकारी प्रसारक आईआरआईबीका अनुसार तेहरानको प्रतिक्रिया पाकिस्तानी मध्यस्थकर्ताहरूलाई दिएको छ। जवाफ इरान लगायतका सहयोगी समूहमाथिको आक्रमण रोक्ने र विशेष गरी लेबनानमा युद्ध अन्त्य गर्ने विषय र धुवानी सुरक्षा सुनिश्चित गर्ने विषयमा जोड़ दिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट शुक्रबारसम्ममा जवाफको अपेक्षा गरिरहेको बताउनु भएको थियो। प्रतिरक्षा लम्बिँदै जाँदा खाड़ीमा युद्ध विरामका बीच तनाव बढ़दै गइरहेको छ। आइतबारको ड्रोन हमलामा एउटा कतारको बन्दरगाहतर्फ गइरहेको मालवाहक जहाजमा क्षति पुगेको थियो।
3: अब खेल समाचार। नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा महिला भलिबल च्याम्पियनशीप जेटको दोस्रो साता शुरू हुने भएको छ। प्रतियोगिता 8-15 जेटसम्म 10 रथ रंगशालाको कबरडलमा हुनेछ र यसमा कुल 8 देशको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने देशमा नेपालसँगै इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र कजाकिस्तान रहेका छन्। प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको औपचारिक कार्यक्रम रहेको हुनाले यसको प्रभाव विश्व वरीयतामा पनि पर्नेछ। प्रतियोगिताको तयारीका क्रममा अहिले 16 खेलाड़ी सम्मिलित टीमको प्रशिक्षण चलिरहेको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारको नीति तथा कार्यक्रम आज आउँदै फास्ट ट्र्याकबाट प्री बजेट छलफल।
3: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य। प्रधान न्यायाधीशको संसदीय सुनवाईमा पनि विरोधको तयारी।
4: महाकाली सिंचाईको तेस्रो चरणको नहर निर्माण सुस्त। भारतीय पक्षले पानी नदिँदा बनेको संरचना पनि प्रयोगविहीन।
3: इरानले पाकिस्तान मार्फत अमेरिकी शान्ति प्रस्तावको पठायो जवाब। वार्ता चलिरहँदा कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने।
4: र काभा भलिबल जेठ 8 गतेबाट हुने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
10: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जराईदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जराईबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलितुर बजारमा रहेको 7 Heaven डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर, हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-067-467। एकपटक सम्झिने पर्ने ठाउँ 7 Heaven डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, छुरी चौर बजार, रोल्पा, युनिसा सुन्चादी पसलको छेउमा।
4: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडमी घोराही दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
2: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-5106-0069।
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
3: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति द न्यू

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 MHz, हेटौडामा 99.6 MHz साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै thahakhabar.com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। सरकारले काठमाडौँबाट सुकुम्बासी बस्ती हटाइसकेको छ। संवैधानिक परिषद मार्फत अब नयाँ प्रधान न्यायाधीशको टुंगो लाग्दैछ। लगभग संसदीय सुनवाई मात्रै बाँकी छ। विभिन्न अध्यादेश मार्फत थुप्रै सुधारका कामहरू थालिएको छ। थुप्रै कानूनहरू संशोधन भएका छन्। यसले विद्यार्थी संगठनहरू युनिभर्सिटीमा कलेजमा विद्यार्थी संगठनहरू खारेज भएको अवस्था छ। ट्रेड युनियनहरू जो दलसँग आबद्ध ट्रेड युनियनहरू छन् ती ट्रेड युनियनहरू पनि खारेज भएका छन्। यसले सरकारले विभिन्न कामहरू गरिरहेको छ र यी कामहरूले सुधारको संकेत दिएको कतिपयको टिप्पणी छ। विश्वास छ कतिपयले भने आलोचना पनि गरिरहेका छन्। के सरकारको काम गजब हुँदैछ, गजबको बाटोमा हिँड्दैछ? जेनजीले के चाहेका थिए? जेनजीसँग भएको सम्झौता अनुसार सरकारबाट काम भइरहेको छ कि छैन? आजको द न्यूज प्लस कार्यक्रममा यिनै विषयहरूमा रहेर कुराकानी गर्दैछौं। कुराकानीका लागि जेनजी अभियन्ता रिजन राणा मगर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। रिजनजी नमस्कार। कार्यक्रममा स्वागत छ यहाँलाई।
1: एकदम धन्यवाद।
0: सरकारका काम कस्ता लाग्दैछन्? शुरूमा सुकुम्बासी समस्याबाट जाउँ। के जेनजी अभियन्ताहरूले नै सुकुम्बासीका विषयमा सरकारले जे गरिरहेको छ, हुन त्यो केन्द्र सरकारसँगको मात्रै सम्बन्धित विषय होइन, यो महानगरपालिका अथवा स्थानीय तहहरूसँग जोडिएको विषय पनि हो। यद्यपि सुकुम्बासी हटाउने विषय अथवा अव्यवस्थित बसोबासी हटाउने विषयमा कतिपय जेनजी अभियन्ताहरूले निकै कडा शब्दमा आलोचना गरेको पनि सुन्नमा आयो। तपाईँलाई के लागेको छ?
1: पहिलो कुरा त यो जुन सुकुम्बासीहरूलाई हटाउने, उहाँहरूको व्यवस्थापन नगरिकन विस्थापित गर्ने जो काम भएको छ, यो आलोचना र भर्त्सना योग्य नै छ। तथापि अब हटाइसकेको परिस्थितिमा हामीले चाहिँ निरन्तर दबाव र एक प्रकारले उहाँहरूको ध्यानाकर्षण के गरेर राखेका छौँ भने, जति पनि होल्डिङ सेन्टरहरूमा राखिएको छ, जहाँ जहाँ उहाँहरूले केही समयको लागि राखिएको छ, त्यहाँ उहाँहरूको मानवाधिकार, उहाँहरूको जीवनको चाहिँ सम्मान लगायतका विषयहरू र दैनिक चाहिँ जीवनयापनका कुराहरूमा कुनै कमी कमजोरी नहोस् भन्ने हिसाबले खबरदारी गरिराखेका छौँ। तथापि त्यहाँ पनि फेरि आवश्यक र चाहिँ यथोचित कदम नअपनाइएको कारणले गर्दाखेरि यो विषयहरू कस्तो भने, राज्य र नागरिकको बीचमा फेरि पनि एउटा अन्तर जस्तो, सरकार र आम जनताको बीचमा एक प्रकारको डिस्टेन्स क्रिएट भइराखेको जस्तो जुन देखिएको छ। यो केन्द्र सरकारको मात्र कुरा होइन, यहाँ हजुरले जो भनिरहनु भएको थियो, स्थानीय तहले पनि त्यसै गरिरहेको छ र अरू कुनै निकायहरू पनि एउटा अभिभावकीय भूमिकामा हुनुपर्ने निकायहरू कोही अभिभावकीय भूमिकामा प्रस्तुत नहुँदाखेरि थप चाहिँ जनताले शास्ति भोगिरहेको स्थिति चाहिँ छ।
0: भनेपछि यसले सकारात्मक सन्देश दिन सकेको छैन, सन्देश राम्रो प्रवाह गर्न सकेको अवस्था होइन आजको दिनमा?
1: पक्कै पनि। अब जो अब हामीहरू अथवा अरू केही समुदायका मान्छेहरू, व्यक्तिहरू जसले यसलाई हेरिराखेको छ, समाचार भिडियो र चाहिँ रिल्सहरू मार्फत जसले यसलाई चाहिँ अवलोकन गरिराखेको छ, उनीहरूले त आनन्द मान्ने कुरा भयो होला। तर जो नागरिक यो कदमबाट प्रताडित भएका छन्, उहाँहरूको लागि चाहिँ त यो त जीवन मरणको सवाल बनिरहेको छ। व्यवस्थापन गरिन्छ भनेको छ, तर व्यवस्थापन हुन सकेको छैन। त्यसो भएको हुनाले फेरि अर्को कुरा के भने, ऐतिहासिक रूपमा हाम्रो नेपाली समाजमा जसरी भूमिहीन हुने प्रक्रिया, जो एउटा चाहिँ पुस्तौले भूमिहीन छ, जो जन्मजात भूमिहीन जन्मिएको छ, जो विभिन्न विपत्ति चाहिँ र प्राकृतिक यो विपदको कारणले गर्दाखेरि, राजनीतिक चाहिँ परिवर्तनका कारणले गर्दाखेरि, सामाजिक रूपमा भएका कतिपय बहिष्कारको शिकारले हुँदाखेरि चाहिँ भूमिहीन हुनु परेको छ। त्यो पुस्तकले चाहिँ यो एक पुस्ते भूमिहीनको कुराहरू गर्नुपर्दाखेरि, अब यहाँ ठूलो संख्यामा भूमिहीन दलितको कुरा छ, त्यस्तै गरिकन अव्यवस्थित बसोबासीको कुराहरू छ। यो भनेको विभिन्न जुन ऐतिहासिक पृष्ठभूमिबाट उहाँहरू त्यो भूमिहीन हुने प्रक्रियामा सामेल हुनुभयो र आजको स्थितिमा खोला किनारदेखि विभिन्न चाहिँ अहिले अनि प्रति जग्गाहरूमा बसोबास गर्नुपर्ने आवश्यकता आइलाग्यो, त्यसको चाहिँ समस्याको निराकरण गर्ने कुरा त्यो ऐतिहासिक पृष्ठभूमिको विषयलाई हामीले विश्लेषण गर्नुपर्ने र फरक फरक ढंगले उहाँहरूलाई चाहिँ यो तीनै खाले चाहिँ भूमिहीनहरूलाई तीनै के अरे फरक प्रकृतिले उहाँहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर अहिले सबैलाई टोलो डोलो एउटै डालोमा हाल्ने र उहाँहरूलाई अझ बढी के भने सुकुम्बासी भन्दा अझ बढी हुकुम्बासी थिए रहेछन् भन्ने हिसाबले जसरी चाहिँ यहाँ सामाजिक रूपमा र राजनीतिक रूपमा त्यो एउटा सिङ्गो भूमिहीन सुकुम्बासीको मुद्दालाई नै जस्तो विवादास्पद गर्ने जो प्रक्रिया अहिले भइराखेको छ यो चाहिँ फेरि पनि यो सबै हिसाबले स्वीकार गर्न सकिने विषय होइन। तथापि हामीले पनि अथवा सबैले त्यहाँबाट खोला किनारबाट हटाउनु हुँदैन, अतिक्रमित जग्गाबाट हटाउनु हुँदैन भनिएको छैन। खालि एउटै कुराको त्योभन्दा अघिल्लो एउटा तर्क छ, पहिला व्यवस्थापन गर्ने र पछि विस्थापित गर्ने भन्ने कुरा हो। पाँच वर्षसम्म म्यान्डेट पाएको सरकारले, यत्रो शक्तिशाली जनादेश भएको सरकारले अहिले यी व्यवस्थापनका कामहरू नगरिकन हटाउने कुरामा चाहिँ यो यो हतार हो र यो किन यो अपरिपक्वता चाहिँ अपनाइयो भन्ने कुरामा चाहिँ हामीले प्रश्न गरिराखेका
0: छौँ। त्यसमा तपाईँले जोडेको जस्तो सुकुम्बासी र हुकुम्बासी भन्ने जुन न्यारेटिभ्स भनेको छ र त्यसमा चाहिँ सुकुम्बासी होइनन् हुकुम्बासी हुन् भन्ने न्यारेटिभ्सले जितेको छ, त्यसका कारणले वास्तविक सुकुम्बासी पनि पेलिए पेलानमा परे भन्ने कुरा हो।
1: एकदम यो चाहिँ कस्तो भने भूमिको स्वामित्व हाम्रो नेपाली समाजमा कसरी वितरित कसरी भूमिको कारणले गर्दाखेरि मान्छेको सोसियल मोबिलिटीदेखि लिएर उसको चाहिँ सम्पत्ति र सामाजिक चाहिँ एउटा के भन्छ हैसियतसम्मका कुराहरू निर्धारण हुन्छ। उसले किनजेलसम्म भूमि नहुनुको कारणले अथवा भूमिको स्वामित्वमा रहने नरहने कुराले कति फरक पार्छ भन्ने कुरा त्यो हाम्रो नेपाली समाजको विडम्बना हो। तर यस्तै स्थितिमा जो वास्तविक रूपमा भूमिहीन छ उनीहरूलाई केही सीमित चाहिँ त्यो हुकुम्बासीहरूको नाममा जसरी त्यो घुन पिस्ने मकै पिस्दा घुन पिस्ने काम जसरी भएको छ, सामाजिक रूपबाट उहाँलाई जसरी अपहेलित गरिएको थियो, यो कुरा चाहिँ कतै पनि स्वीकार्य विषय होइन। यो मानव अधिकारको पनि हनन हो भन्ने कुरा चाहिँ हामीले राखिराखेका छौँ र पछिल्लो समय सर्वोच्च अदालतको रेट मार्फत पनि हाम्रा साथीहरूले यो विषयमा सरकारलाई ध्यानाकर्षण गरेको छ।
0: अहिले कि मानवाधिकारको संरक्षणको अवस्था के छ, उनीहरूको मानवाधिकारको रक्षा भइरहेको अवस्था हो कि होइन, जो अव्यवस्थित बसोबासी अथवा सुकुम्बासीका नाममा उनीहरूको बस्तीबाट उठाएर होल्डिङ सेन्टरहरूमा लगिएको छ, त्यहाँ चाहिँ मानवाधिकारको उल्लङ्घन भएको अथवा मानवाधिकार हनन भइरहेको हो कि के हो अवस्था? तपाईँहरू त घुम्दै हुनुहुन्छ होइन होल्डिङ सेन्टरहरू पनि।
1: मूल त अब अहिले हामीले जसरी निरन्तर खबरदारीहरू गर्दै गयौँ त्यस पछाडि
0: मानवाधिकारको संरक्षणको अवस्था के छ, उनीहरूको मानवाधिकारको रक्षा भइरहेको अवस्था हो कि होइन, जो अव्यवस्थित बसोबासी अथवा सुकुम्बासीका नाममा उनीहरूको बस्तीबाट उठाएर होल्डिङ सेन्टर

0: अब तर प्रारम्भिक रूपमा कुरा गर्ने हो भने त्यनिकै कठिन स्थिति थियो। एउटा चाहिँ ब्यारेक जस्तो संरचनामा चाहिँ आर्मीको चाहिँ हुन्छ नि हतियारबद्ध एउटा अड्डा जस्तो स्थितिमा चाहिँ संवेदनशील क्षेत्रको रूपमा त्यसलाई चाहिँ लिइएको थियो। विभिन्न तरिकाले उहाँहरूले खाना खाँदा पनि फोटो भिडियो खिच्ने र हाल्ने र अलिकति केही सहयोग गरे जस्तो गर्ने महानगरपालिकाले, नेपाल प्रहरीले, नगर प्रहरीले लगायत सबै खाले निकायहरूले, सरकारी निकायहरूले त्यसलाई चाहिँ एउटा फोटो भिडियोको रूपमा प्रयोग गर्ने र आफूले चाहिँ त्यहाँबाट एउटा सकारात्मक टिप्पणी हासिल गर्ने लगायतका विषयहरूको लागि प्रयोग गरेको देखिन्थ्यो। र अर्को कुरा, सानो क्षेत्रफलमा सानो ठाउँमा ठूलो परिवारहरूलाई एकै ठाउँमा चाहिँ राखिएको छ, त्यो उहाँहरूलाई पर्याप्त हुने किसिमको कुनै प्रकारको खाटहरू विस्ताराहरू पनि के अरे राखिएको छैन। तर पछिल्लो समय अझ बढी काठमाडौँबाट उठाएको सुकुम्बासी भूमिहीन सुकुम्बासीहरूलाई अझ पर काभ्रे बनेपातिर लैजाने लगायतका कामहरू पनि भएको देखिन्छ। त्यो भनेको उहाँहरूलाई हामीले जसरी पनि तपाईँहरूलाई जे गर्ने स्वीकार गर्नुपर्छ र तपाईँ किनभने तपाईँहरू सहयोगापेक्षी समुदाय हो, तपाईँहरू सीमान्तकृत र चाहिँ यो राज्यले जिम्मेवारी बोक्नुपर्ने समुदाय हो, त्यसो भएको हुनाले तपाईँहरूको आफ्नो रोजाई आफ्नो प्रिफरेन्स भन्दा पनि बढी चाहिँ हाम्रो व्यवस्थापकीय अधिकार अथवा हाम्रो चाहिँ हामीलाई मन परेको काम हामीले अराएको काम तपाईँले गर्नुपर्छ भन्ने ढङ्गले राज्य प्रस्तुत भइरहेको देखिन्छ। यो कुरा
1: भनेको यो
0: कुरा
1: जस्तो सरकारले चाहिँ बनेपा अथवा अलि टाढा लगेर व्यवस्थापन गर्ने कुरा चाहिँ यसलाई कसरी हामी खराब कुरा हो भनेर भन्न सक्छौ?
0: मैले खराब कुरा हो भनिरहेका छैन, तर उहाँहरूको त्यो दीर्घकालीन व्यवस्थापन हो कि होइन भन्ने कुरामा पहिलो प्रश्न छ। उहाँहरूलाई अहिले मूलत वा रोजगारीको सवाल छ, उहाँहरू काम गर्न पाइरहनु भएको छैन। जो मजदुरी गर्नुहुन्छ उहाँहरू यति लामो समय मजदुरीमा जान नसक्दै गर्दाखेरि उहाँहरूको त्यो जुन सम्पर्कहरू छ, उहाँहरूलाई काम दिने जो व्यक्तिहरू छ उहाँहरूसँग उहाँहरूको सम्पर्क टुटिसकेको स्थिति छ र काम गर्न पनि उहाँले आज कमाएर बेलुका खाने केही सन्चो बिसन्चो हुँदाखेरि केही रकम बचत गरेर चाहिँ त्यस अनुसार उपचार गर्ने लगायतका कामहरू गर्ने कुरा हो। तर उहाँहरूलाई टाढा लगिसकेपछि त्यहाँ नयाँ स्थानमा त्यहाँ घुलमिल हुनको लागि उहाँको वातावरणमा समाहित हुनको लागि उहाँलाई पक्कै पनि समय लाग्छ। तर के छ भने त्यो जुन ठाउँमा लगिएको छ त्यो पनि अस्थायी व्यवस्था पनि हो। त हामीले सोधिराखेको कुरा, त्यहाँको भूमिहीन सुकुम्बासीले सोधिराखेको कुरा के भने अहिले तत्कालीन व्यवस्थापन कहिलेसम्मको लागि के गर्ने कुरा सोचिरहनु भएको छ र दीर्घकालीन रूपमा यसको व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने कुराको व्यवस्थापकीय नीति चाहियो र त्यो नीति अनुरूपको कार्ययोजना के हो भन्ने कुरा सुकुम्बासीहरूलाई नै देखाउनुहोस्, चाहिँ आम नागरिकलाई जानकारीमा ल्याउनुहोस् र उहाँहरू सबैको सहमतिमा एकापसलाई अझ सहयोग गरेर सहकार्य गरेर अझ कसरी हुन्छ त्यो एकदमै प्रभावकारी ढङ्गले काम गर्ने तरिकाले चाहिँ काम गरौं, काम गर्नुपर्छ भन्ने सवालमा चाहिँ कुनै पनि रेस्पोन्स नहुँदाखेरि यो विषयहरूमा चाहिँ पर्याप्त रूपले चाहिँ कन्फ्लिक्टहरू सिर्जना भएको र सबैभन्दा बढी कुरा त्यहाँबाट मान्छेहरूले दुःख पाइरहेको कुरा सत्य कुरा छ। यसमा चाहिँ अब सुत्केरीहरूलाई चाहिँ एउटै कोठामा आठजना नौजना सुत्केरीलाई एउटा कोठा सानो होटलको कोठामा राखिएको छ। पौष्टिक आहारका कुराहरू भनिएको त्यहाँ चाहिँ सरकारको तर्फबाट गएका मान्छेहरू बच्चालाई सेयरलेस र महिलालाई सेनिटरी प्याड लगेर हेर्नुहोस् त तपाईँहरूले हामीले के लिएर आइदिएका छौँ भनेर एक प्रकारले त्यो उत्सव जस्तो खुसियाली जस्तो जो मनाइरहेको छ चाहिँ उहाँहरूलाई त्यो सेन्स अफ अर्जेन्सी जो महसुस भएको छैन व्यवस्थापनको निमित्त। त उहाँहरूलाई जो महानगरबाट चाहिँ काउन्सिलिङमा गएका काउन्सिलरहरू जो मनोवैज्ञानिक चाहिँ काउन्सिलरहरू छ उहाँहरूले चाहिँ काउन्सिलिङ गर्नुभन्दा बढी चाहिँ यो सरकारले राम्रो काम गरेन त तपाईँहरूको त बिजोग हुन्थ्यो, तपाईँहरू त मर्नु पर्थ्यो, सरकारले व्यवस्थापन गरेर यो कुरामा नराम्रो कुरा बाहिर नबोलिदिनु होला है भनेर भनिरहेको स्थिति छ। भनेको यो उहाँहरूले आफ्नो मोरल र पेसागत इथिक्सलाई पनि चाहिँ बिगारेर चाहिँ काम गरिरहनु भएको छ। यो समग्रतामा किन यत्रो संयन्त्र किन परिचालित हुनुपर्थ्यो? के दुई चारजना चाहिँ संसारकर्मी

0: त्यही दुई चारजना युट्युबरहरू र चाहिँ यो सोसियल मिडियाको चाहिँ पेजहरूका मान्छेहरू चाहिँ त्यहाँ गएर सरकारको गुणगान गाउने काम भइरहेको छ. जबकि त्यहाँनिर चाहिँ यथार्थ रिपोर्टिङ गरेर पत्रकारहरूलाई दुर्व्यवहार गरेर निकालिएको छ, के अरे त्यहाँनिर माथिको आदेश छैन भनेर भनिएको छ. यदि सही रूपमा उहाँहरूले व्यवस्थापन गर्नुभएको हो भने यी सबै रेस्ट्रिक्सनहरू किन गरिरहनु भएको छ, यो सबै दूरी किन बढाइरहनु भएको छ भन्ने कुरा मात्रै हामीले सोधेको. हामीले चाहिँ सरकारले गरेको काम सबै पूर्णतः गलत भयो अथवा चाहिँ अस्वीकार्य कुरा भयो भनेर विरोध मात्र गरिराखेका छैनौ. हामीले यसको समाधान खोज भनेर खोजिराखेका हो. मूल रूपमा त्यही हो. अब 15 दिनभित्र समाधान गर्छ भन्नुभएको छ. अब सम्भवतः 2 दिन बाँकी छ. अब 2 दिनभित्रमा कसरी चाहिँ उहाँहरूले के योजना दिनुभएको छ त भन्ने कुरा पनि आवश्यक छ. त्यसो भएको हुनाले आफूलाई परेको छैन भन्नेमा सबै कुरा ठिक छ भनेर रमिता मानेर बस्नु चाहिँ कमसे कम जस्तो आम सचेत नागरिकको लागि चाहिँ यो स्वीकार्य विषय होइन.
1: अब सरकारको यो बाहेक अर्को एउटा कदम संवैधानिक परिषदबाट प्रधान न्यायाधीशको सिफारिश गर्ने कुरा, जहाँ सरकारकै बढ़ी रूचिले काम गरेको छ, यसको अध्यादेश पनि त्यसै गरेर आएको छ र कानून संशोधन गरिएको छ प्रधान न्यायाधीश अथवा संवैधानिक आयोगबाट, संवैधानिक परिषदबाट हुने सिफारिशमा प्रधानमन्त्रीको मत बलियो हुन्छ भन्ने कुरा छ र अहिले वरिष्ठता मिचेर सिफारिश गरिएको भनेर आलोचना पनि भइरहेको छ. यो विषयमा के भन्न चाहनुहुन्छ तपाईँ?
0: यसलाई मैले दुवै पक्षबाट यसलाई निगरानी गरिरहेको छु. पहिलो कुरा वरियताको आधारमा नियुक्ति हुनुपर्छ भन्ने कुरा एकदमै सराहनीय विषय हो र त्यो परम्परागत रूपमा रहँदै आएको थियो. तर एउटा समयमा कस्तो भएको छ भने जसरी सर्वोच्चका न्यायाधीशहरूको नियुक्ति भएको छ योभन्दा अगाडि नै धेरै समय पहिला, त्यति बेला नै उहाँहरूको वरियता निर्धारण गरियो र कति बेला कुन सालमा को प्रधान न्यायाधीश हुन्छ भन्ने कुराको चाहिँ भागभन्दा अगाडि नै स्पष्ट भइसकेको छ. तथापि व्यक्तिगत रूपमा कुरा गर्ने हो भने सपना श्रीमान सपना प्रधान मल्लको कुरा गर्दा उहाँ हिजो नेपाल कम्युनिस्ट पार्टी एमालेबाट संविधान सभाको सदस्यको रूपमा हुनुहुन्थ्यो, उहाँ चाहिँ राजनैतिक रूपमा जोडिएको मान्छे हुनुहुन्छ भनेर पनि विवादमा ल्याइन्छ. तर हामी त्यसलाई चाहिँ त्यो त्यति कुराले मात्रै विवादमा आउनुपर्छ भन्ने कुरा अथवा प्रधान न्यायाधीश हुनुहुँदैन भन्नेमा छैन. हामीले उहाँले एउटा संविधान सभाको सांसदको रूपमा सभासदको रूपमा जे भूमिका खेल्नुभयो त्यसलाई एकदमै सराहनीय मानेका छौँ. र त्यो दलीय व्यवस्थामा सामाजिकमा काम गर्ने सबैले दल मार्फतै आफ्ना कुराहरू राख्नुपर्ने र दल मार्फतै ती प्रकारका नियुक्तिहरू लिनुपर्ने बाध्यता पनि थियो. तथापि अहिले जसरी उहाँको कार्यकालमा जे जे प्रेसिडेन्टहरू त्यहाँ सेट भएको छ न्याय क्षेत्रमा, जे विधिशास्त्रको विकास भएको छ त्यसलाई पनि सम्मान गर्ने. तर एउटा कुरा यथार्थ कुरा के हो भने यो पहिल्यै भागभण्डा भइसकेको र पहिल्यै निर्धारण भइसकेको विषयलाई सरकारले निरन्तरता दिन चाहेन भन्ने कुरा सरकारको आफ्नो क्षेत्राधिकार र अधिकार क्षेत्रभित्रको विषय पनि भएको हुनाले यो आलोचना गर्नुपर्ने प्रश्न सोध्नुपर्ने आवश्यकै छ. तथापि म चाहिँ यो कुराको विरोधमा छैन किनभने सर्वोच्च अदालत लगायतका न्यायपालिकाको सुधारको निमित्त यदि हामीले कदम चाल्ने नै हो भने लामो समय कमसे कम 5 वर्ष अहिले उहाँ अहिलेको जुन सिफारिस हुनुभएको छ उहाँ संसदीय सुनवाईबाट के अरे चाहिँ सिफारिस त्यहाँबाट पनि पारित हुनुभयो भने उहाँको चाहिँ करिब करिब 5-6 वर्ष कार्यकाल रहन्छ. त्यो भनेको सर्वोच्चको
1: र न्यायपालिकाको कुरा पनि रह्यो होइन.
0: एकदमै सुधारको निमित्त पर्याप्त समय हुन्छ. त्यसले गर्दा यो एकदमै प्रभावकारी निर्णयको रूपमा पनि यो पछि साबित हुन सक्छ. तथापि सरकारको निर्णयहरू चाहिँ फेरि दुईटा यो नियुक्तिका कुराहरूमा पनि बाजिएको छ. जस्तो जेन्जी आन्दोलन सम्बन्धी अथवा भदौ 23 र 24 को घटना सम्बन्धी छानबिन गर्न बनिएको समितिले गरेको जुन सिफारिस गरेको थियो आयोगको सिफारिस सशस्त्र प्रहरीका तत्कालीन एआईजी नारायण दत्त पौडेललाई चाहिँ कार्यवाहीको सिफारिस गरिएको विभागीय कार्यवाही सिफारिस गरिएको थियो. तर उहाँलाई चाहिँ यही यताको आधारमा सशस्त्र प्रहरीको चाहिँ आईजी नियुक्ति गरिएको छ. यतापट्टि स्थायित्वको आधारको लागि भनेर 4 वरियताको नियुक्ति गर्ने र फेरि सशस्त्र प्रहरीतर्फ चाहिँ वरीयताको आधार भनेर चाहिँ कारवाही सिफारिस भएको व्यक्ति र फेरि छोटो समयको लागि मात्रै करिब करिब 20-22 महिनाको लागि कार्यकाल भएको मान्छे मात्रै नियुक्त गर्ने जो आफ्नै नियुक्तिहरू दुईटा कुराहरूमा दुई ठाउँमा चाहिँ बाजिएको छ यो कुराले चाहिँ सरकारको नियतमा चाहिँ फेरि शंका देखिन्छ त्यसो भएको हुनाले अब यदि त्यसै थियो कार्यकाल लामो भएको पदाधिकारी नियुक्ति गर्ने र ऊ मार्फत चाहिँ सुधारको प्रयास थाल्ने जसले चाहिँ यो करिब करिब 4-5 वर्षमा एउटा चाहिँ कोषे ढुङ्गा साबित हुन्थ्यो भन्ने भएको भए सशस्त्र प्रहरीमा पनि सोही अनुसारले चाहिँ त्यहाँ मौजुदा 3 एआईजीहरू मध्येबाट सबैभन्दा बढी कार्यकाल सबैभन्दा बढी कार्यदक्षता भएको व्यक्ति त्यहाँ नियुक्ति हुन्थ्यो होला तर त्यो भनेको यसरी विभाजित हुँदाखेरि चाहिँ पक्कै पनि नियतमा प्रश्न गर्नुपर्ने र त्यो प्रश्न आउनुपर्ने उहाँहरूको दायित्व त्यो चाहिँ कायमै छ
1: हामी अन्ततिर छौँ अब समग्रमा सरकारलाई बेनिफिट अफ डाउट दिँदा ठिक हो कि खबरदारीमा अलि बढ़ी नै लाग्नुपर्ने अवस्था के हो तपाईँहरूले महसुस गरेको अझ खास गरी जेएनजी अभियन्ताहरू जसले चाहिँ जेएनजी आन्दोलनपछि निर्वाचनपछि यो कार्की आयोगको प्रतिवेदन आएपछि धेरै समयमा धेरै विषयमा तपाईँहरू लगभग सड़कमै हुनुहुन्छ र सरकारमाथि तपाईँहरूका प्रश्न आइरहेका छन् हरेक कष्टमा अहिले चाहिँ के शैलीबाट बस्नुभएको छ हेर्नुभएको छ बेनिफिट अफ डाउट अथवा प्रत्येक पाइलामा प्रश्न
0: पहिलो कुरा त यो 5 वर्षको लागि भनेर करिब करिब युपिआई सहितको सरकार नेपाली जनताले नियुक्त गरेको स्थितिमा अब यो तपाईँले सोच्नु एक हिसाबले मनन गर्नुभयो भने सत्ता पक्ष हुनु सत्ताको गुणगान गाउनु र सरकारको चाहिँ भजन गाउनु भनेको सबैको लागि यो चाहिँ सबैभन्दा सजिलो र सबैको साझा कर्मको रूपमा स्थापित हुने स्थिति छ स्थायी सरकार हुँदाखेरि यो पटक पटक हुने गर्छ हिजो माओवादीको सरकारको कुरा गर्दाखेरि पनि यो चाहिँ बहुमतको सरकार हुने बेलामा पनि यस्तै स्थिति चाहिँ निर्माण भएको थियो त्यसो भएको हुनाले यो शक्तिशाली सरकारलाई जनतासँग प्रति प्रतिबद्ध बनाउन जनताप्रति झुकाव कायम राखिराख्न र जो भोलि मान्छेहरूको निमित्त जो आम नागरिकको निमित्त यो आन्दोलन जसरी हामीले भदौ 23-24 गतेको दिनमा भ्रष्टाचार र कुशासनका विरूद्ध आन्दोलन गर्दै अबको समयमा नेपाली जनताको आकांक्षा र आम युवाहरूको जो शिक्षा स्वास्थ्य र रोजगारीसम्मको सवालको कुराहरूलाई जोडेर हामीले चाहिँ कामहरू गरेको लागि चाहिँ आवाजहरू उठायौं जसरी जेएनजी र नेपाल सरकार बीचमा सम्झौता जो भयो र पछिल्लो समय सहयोगले कार्यभूति विधि जो के अरे कार्यसूची जो निर्धारित भएर आएको छ अब बजेट आउने सरकारमा छ यी सबै कुराहरूमा चाहिँ सरकारले गर्न खोजेको कामहरूमा केही स्वाभाविक र राम्रो कामहरूमा समर्थन गर्दै जाने र केही कैफियत देखिने कामहरूमा खबरदारी गर्नुपर्ने जो आवश्यकता त्यो हामीले निर्वाह गरिरहेका छौँ र यो जसरी उहाँहरूलाई पाइलै पछि प्रश्न गर्ने भन्ने कुरा त्यो उहाँहरूले गर्नुभएको कामको आधारमा हामीले प्रश्न गरिरहेका छौँ योमा हामीले कुनै आफ्ना राजनीतिक फाइदा बेफाइदा अथवा चाहिँ अर्थ त्यस पछाडि लुकाएर हामीले कुनै काम गरिरहेका छैनौँ स्पष्ट र चाहिँ पारदर्शी ढंगले देखिनुपर्ने कुरा जे छ त्यो ढंगले हामीले आफ्ना कुराहरू पनि देखाइरहेका छौँ र उहाँहरूको पनि देखाइनुपर्ने कुराहरू जवाबदेताको कुरा उत्तरदायित्वको कुरा खोजिरहेका छौँ त्यसो भएको हुनाले यो प्रश्न गर्नु प्रतिपक्षमा रहनु विपक्षी दलहरू चाहिँ मुख दर्शक भइरहँदा निरीह भइरहँदा हामीले त्यो भूमिका निर्वाह गर्नु त्यो हाम्रो कर्तव्य हो अहिले सरकारका मान्छेहरूसँग मन्त्रीहरूसँग फोटो खिचेर हाल्ने र उहाँहरूको गुणगान गाउने मान्छेहरूको कमी छैन त्यसो भएको हुनाले त्यसमा त्यो लहरमा हामी थपिनु जरुरी छैन फेसबुकका स्टाटसहरू मार्फत उहाँहरूलाई चाहिँ सुधार्नुपर्ने पक्षलाई पनि फेरि सुधार्नुपर्ने कारणै छैन भने जस्तो गरिकन चाहिँ त्यो एउटा अर्को भजन मण्डली निर्माण गर्नु जरुरी चाहिँ हामी छान्दैनौँ त्यसो भएको हुनाले अहिले बेनिफिट डाउट पनि होइन अहिले पछि प्रश्न पनि होइन फेरि पनि गुण र दोषको आधारमा आलोचना र समर्थनको कुरा अत्यन्तै जरुरी छ त्यो यो विरोधी वा समर्थकको रूपमा होइन कि यथार्थलाई समेटेर अगाडि बढ्न सक्ने आलोचनात्मक चेत भएको चाहिँ यो आम जनताको रूपमा समर्थक र राज्यको रूपमा एक हिसाबले भन्नुहुन्छ भने उपयुक्त आवश्यकताको आधारमा चाहिँ फेरि क्रिटिक्स पनि गर्ने ढङ्गले हाम्रो भूमिका रहनुपर्ने बाध्यता छ. यो बाध्यता हो, यो कुनै रहर चाहिँ होइन भन्ने लाग्छ.
1: हस् हस्, यो महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
0: हस् धन्यवाद.
1: हस् भन्नुहुन्थ्यो रिजन राणा मगरजुनजी. अभियान त सरकारका कामहरू कस्तो बाटोमा अगाडि बढ्दैछन् भन्ने विषयमा रहेर कुराकानी गरौँ. यससँगै कार्यक्रमको समय सकिएको छ. प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु. नमस्कार.
2: एक्काइसौं शताब्दीको नयाँ उपचार आवाज विहीनहरूको आवाज एफएम जलजला
3: कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं. आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं. 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ. हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज समरू चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो जदोली एफएम 97.2 मेगाहर्ज जदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज दिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेरुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलंगवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ. भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु. आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल वैशाख महिनाको आज 28 गते, तदनुसार ऋषि सन् 2026 मई 11 तारीक, सगसम्वत्सर 1948, नेपाल सम्वत् 1146, बसलागा रोदो नामक सम्वत्सर, उत्तरायण वसन्त ऋतु, आज सोमबार रहेको छ, ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, आज नवमी तिथि, नक्षत्रमा रहेको छ शतभिषा नक्षत्र, योगमा रहेको छ इन्द्रयोग, करणमा रहेको छ ग्रह करण रहेको छ, चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्यनारायण चाहिँ मेष राशिमा, आनन्दादि योगमा आज अमृत योग रहेको छ, आज बिहान सूर्योदय 5:20 भयो भने सरसूर्यास्त 6:22 हुनेछ र आजको दिनमान घड़ी 13:22 रहनेछ. आज दिन विशेष रहेको छ, आज पञ्चक रहेको छ, यानि कि सरुण रहेको छ, आज राष्ट्रिय महिला ज्योतिष संघ स्थापना दिवस पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ. इतभए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौ। आजको कार्यबेलाको समय रहेको छ बिहानको 6:58-09 बिहानको 8:38 52 आज कार्यबेला रहेको छ। आजको विशेष गरी शुभ बेला रहेको छ बिहानको 8:38-52 बिहानको 10:19:36 आज शुभ बेला रहेको छ। यस्तै गरेर लाभ बेला रहेको छ आज दिउँसोको 3:21:46 विशेष गरी साँझको 5:02:29 लाभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा भने हामी तपाईँहरूसँग गर्नेछौ। सूर्य मेष राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल मीन राशिमा, बुध मेष राशिमा, बृहस्पति विशेष गरी मिथुन राशिमा, शुक्र वृष राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। शतभिषा नक्षत्रको दोस्रो चरण, नाम आउँछ सागर अथवा सावित्रा नाम आउँछ। आदि नारी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र पनि पालिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: निवासी
1: मेष राशि उनीहरूका लागि आजको दिन उत्साह प्रवर्धक रहनेछ। आय स्रोत बढ़ जानेछन् भने उठ्नु पर्ने रकम हात लागि हुनेसम्म रहेको छ। कृषि पशुपालन तथा व्यापारमा मनगर लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनोत्तरी प्रगति हुने योग रहेको छ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। संचित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। मेहनतले आमदामी समेत बढ़ाउने खालको योग हुने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। राम्रो परम्परा प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमा नै दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ। कर्तव्य परण रहँदै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ।
0: मिथुन
1: राशि उनीहरूका लागि आजको दिन अवसरसँगै चुनौतीसँगै देखा पर्दै जाँदैछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै मात्रामा हुनेछन्। होसियारीको साथ काममा जुट्नुहोला। शुभ चिन्तकले पनि सामान्य सहयोग जुटाउनेछन्। सामाजिक कामको जिम्मेवारी बढ्दै जाँदैछन्। हतारको निर्णय त्रुटिपूर्ण हुन सक्छ। अध्यात्म भाव जागृत हुनुका साथै धर्म कर्म र परोपकारी काममा प्रवृत्त हुने खालको योग हुने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रतिबन्धले अप्ठ्यारोसित निम्त्याउन सक्छ। सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रत्याशित नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ला। सामान्य कामका लागि दौड़धूप गर्नुपर्नेछ। व्यस्तता बढ़ जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा सतर्क रहनु पर्ला। दोहोऱ्याएर प्रयत्न गर्दा काम बनाउन पनि सकिने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन घुम्फिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर विचार नमिनाले आफन्तसँग मतभेद हुन सक्छ। वाद विवादले साथीभाइहरू असमझदारी निम्त्याउन सक्छ। निम्तो आए पनि भेटघाट गर्न केही समय प्रतीक्षा गर्नुपर्ला। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नु पनि रकम तत्काल हात लागि नहुन सक्छ। व्यापारको बहानामा यात्राको अवसर जुट्ने सक्ने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुट्नले दिगो काम प्रारम्भ हुनेछ। साहसिक काम गरेर प्रशस्त लाभ उठाउन सकिन्छ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हात लागि हुनेछ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्नेछन्। चुनौती चेहरे काम बनाउन सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धामा पनि विजयी हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन अवसर र व्यवधानको बीचबाट कर्मफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलता मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मिसो नमिल्दा बुद्धिको उपयोग गर्नुपर्ला। अरूको विश्वास जित्न केही समय लाग्दै जानेछन्। तैपनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हात लागि हुनेछ। श्रम परि पनि अरूको उपकार गर्न सकिन्छ। मेहनत नपुग्दा अध्ययन प्रगति नहुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफन्त परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वासबाट धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्दै जाँदैछ। नजिकका आफन्त साथीभाइ टाढिन सक्छन्। गोपनीयता बाहिर्नाले काममा समस्या पर्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन सहयोगीहरूले साथ दिनाले चिताए काम सम्पादन हुँदै जाँदैछन्। प्रतिस्पर्धीहरू पछि पर्दै जाँदैछन्। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफका काम गर्दै धेरैको मन र धन आर्जन गर्न सकिन्छ। प्रत्यक्ष नतिजाले उत्साह जमाउँदैछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा पनि उठाउन सकिने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुँदै जाँदैछन् भने सम्पादित कामबाट मनको धन लाभ हुन सक्छ। मेहनतले सम्मानित स्थान दिलाउँदैछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएका काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुन सक्ने युग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन् भने सात दिनहरू बढ्दै जाँदैछन्। रचनात्मक काम बन्नुको साथै मनको धन आर्जन गर्न सकिन्छ। पहिलेको सफलताले थप हौसला जगाउँदैछ। विश्वको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघट बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्दैछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने खालको योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन करकाटमा परि काम गर्नुपर्ने अथवा जुट्नुपर्ने अवस्था आउन सक्छ। श्रमिकका तुलनामा प्रतिफल कम देखिन्छ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजना अघि बढ्दा राम्रो हुनेछ। छर छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्दै जाँदैछन्। अवसरको लागि भने केही दोधुप गर्नुपर्ने योग देखिया छ। पछिको लागि केही वस्तु त्याग्नुपर्ने पनि हुन सक्ने योग राशि मिल्नै आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, घेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृजार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विराम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं। आजका तिथि मिथि पञ्चाङ्ग मेषादि बाट राशिफलका विषयमा जानकारी भने गराइसकेका छौं र अब नेपाल रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने गर्ने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस् 9845725323 र 9855725323 नम्बरमा तपाईँको आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो, हजुर हजुर नमस्ते। कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म बिरगञ्जबाट हो, मेरो छोरीको लागि हेर मलाई।
0: बिरगञ्जबाट बोल्दै हुनुहुन्छ, शुभ नाम
1: तपाईँको? सीता।
0: सीता मात्रै हो?
1: सीता उप्रेती।
0: सीता उप्रेती हो?
1: हजुर।
0: कसको बारेमा भन्नुभयो?
1: छोरीको बारेमा। मेरो 2054 साल वैशाख 21 गते।
0: 2054 साल वैशाख महिनाको
1: 21 गते। 21 गते
0: के बार पर्छ?
1: बार त शनिबार पर्यो जस्तो लाग्छ मलाई।
0: बेलुकाको 6 बजे हो?
1: हजुर।
0: जन्म कुन जिल्लामा भएको नानीको?
1: जन्म त बिरगञ्जमा हो, तर डङ्कम भन्ने कि इन्डियामा।
0: हजुर हजुर, इन्डियामा जानु भएको हो? जन्म इन्डियामा भएको हो भनेर सोधेको
1: हो। इन्डिया ए बोर्डर छ नि हाम्रो यहाँ डङ्कन भन्ने।
0: हजुर श्री गणेशमा श्रीमती रामानुजायमा 2054 साल वैशाख कृष्ण पक्षको शनिबार द्वादशी तिथिमा जन्म, राशि मीन राशि, उत्तर भारतको।
1: द्वादशी तिथि हुन्छ गुरु?
0: हजुर द्वादशी तिथि हुन्छ। उत्तर भारतको प्रथम चरण नाम आउँदो रहेछ दुर्गा नाम आउँछ, मध्यनाली नर गर्नु परेको छ है। घातक तिथिहरू परेको छ नानीको, पञ्चमी दशमी पूर्णिमा घातक छ, शुक्रबार घातक, नम्बरमा 5 नम्बर, राशिमा मीन राशि घातक छ नानीको चाहिँ। ग्रह दशा भाग्य राम्रो छ, चन्द्र ग्रहणको योग बनेको छ, बृहस्पति निचो भएर बसेको छ, यस्तै गरेर विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली परेको छ। एउटा शिला एउटा नानीको लागि शिला विवाह अथवा एउटा कुम्भ विवाह अथवा प्रतिमा विवाह गराउँदाखेरि उपयुक्त राम्रो हुन्छ नानीको लागि। पानी अलि धेरै पिउने गर्नु भन्नुपर्छ, पेटमा समस्या आउने कुण्डली पनि परेको देखाएको छ। यहाँबाट हेर्दा नाग पञ्चमीमा नाग देवताको पूजा आजा गर्दा असाध्य उपयुक्त हुन्छ। अलि छिटो रिसाउने स्वभावको कुण्डली परेको छ, रिसलाई कम गर्नुपर्छ भन्नुहोला। कुण्डली राम्रो छ, त्यस्तो नराम्रो कुण्डली छैन नानीको। विवाह दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली हो नानीको लागि चाहिँ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: उसको बाहिर गएको छ के?
0: हजुर
1: बाहिर गएको छ, उसको कामहरू एकदम ढिला छुट्टी भइरहेको छ कि?
0: राम्रो छैन नानीको लागि। चन्द्र ग्रहणको योग बनेको छ, चाँदीको पाउजी किनेर लाउनु भन्नु, पूर्णिमाको व्रत बस्नुपर्छ भन्नु, व्रतहरू बस्नुभयो भने राम्रो हुन्छ।
1: पूर्णिमाको व्रत बसिरहेको छ,
0: बस्नु भएको छ। चाँदीको पाउजीहरू सिक्रीहरू केही लाउनु भएको छ?
1: सिक्री पनि लगाइरहेको छ।
0: सिक्री लाउनु भएको छ, त्यसो भए ठिकै होला त, त्यसो भए नराम्रो नहोला, ठिकै छ कुण्डली। त्यसो भए त विदेश यात्राको लागि चाहिँ त्यति राम्रो चाहिँ होइन, किनकि ग्रहण दोष परेको छ
1: होइन।
0: ग्रहण दोष परेको व्यक्तिलाई चाहिँ त्यति राम्रो हुँदैन विदेशको लागि चाहिँ। अरू त ठिकै छ, सन्तानहरू त्यस्तो सन्तानहरूलाई राम्रो छ, त्यस्तो नराम्रो छैन, ठिकै छ।
1: त्यही कामहरू त्यसको अर्कै भयो अरे किन होला के हो कि भयो। पूर्णिमाको व्रत त गरिरहेको छ, सिक्री पनि लगाइरहेको
0: छ। पूर्णिमाको व्रत लिनुभएको कति समय भयो?
1: लगभग 1 वर्ष जति भयो होला।
0: 1 वर्ष जति भयो। बेलुका चन्द्रमाको पूजाहरू गर्नुहुन्छ कि गर्नुहुन्न?
1: बेलुका चन्द्रमा पूजा गर्छ।
0: त्यसो ठिकै हुन्छ, नातिनु बिस्तारै बिस्तारै राम्रो हुने हो। तर सर्वप्रथम विदेशमा गएर त्यति उपयुक्त होइन उसकोबाट। बुवा आमाको सम्बन्धहरू हेर्ने हो, सम्बन्धहरू ठिकै छ, नराम्रो छैन।
1: सम्बन्धहरू कस्तो हुन्छ?
0: ठिकै छ, त्यस्तो नराम्रो छैन।
1: धन्यवाद।
0: उहाँले फोन गर्नुभएको थियो, वीरगञ्ज पर्स जिल्लाबाट फोन गर्नुभएको थियो, आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको। तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725323 र 9855725323 नम्बरमा सम्पर्क भने तपाईँले गराउनुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँले गराउनेछु। कुण्डली भाग्य ग्रह दशाको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी गर्ने क्रममा छौं। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रुल्पा जिल्लाबाट हिरा बुढा भन्नुभयो। हिरा बुढा रुल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? रुन्टीगढी गाउँपालिकाबाट। शुभ नाम तपाईँको हिरा बुढा भन्नुभयो, बोलाउने नाम हिरा बुढा हो कि राशिको नाम हिरा बुढा
2: हो? हिरा
0: बुढा हो। अनि कसको बारेमा हेर्नुहुन्छ त? छोरीको। जन्ममिति भन्नुहोस् त कति हो? 2082 साल
2: पाँच महिना
0: भदौ महिना कति गते?
2: 18 गते।
0: के बार पर्छ?
2: बुधबार।
0: जन्म समय भन्नु?
2: 6 बजे बिहानको।
0: बिहानको 6 बजे भन्नुभएको हो? हजुर। बिहानको चाहिँ 6 बजे जन्म। जन्म जिल्ला कुन जिल्ला पर्छ? रोल्पा जिल्लामै हो? दाङ जिल्ला पर्छ। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। ध्यान दिएर सुन्नु होला है। 2082 सालमा जन्म भएको बुधबारको दिन धनु राशि पर्दो रहेछ नानीको। नाम आउँदो रहेछ धनकुमारी, धनमाया, यस्तो नाम आउँदो रहेछ। नराममा के नाम राख्नुभयो गुरुबाले आएर?
2: नाममा राखेको छैन, त्यतिकै त्यतिकै आकाङ्क्षा आकाङ्क्षा मात्र भन्छ।
0: नराम गर्नुहुन्न तपाईँहरूले?
2: हजुर।
0: नराम गर्ने चलन छ कि छैन?
2: नराम गर्ने चलन त छ गुरु, नराम गर्दै छैन।
0: अनि नारायण अहिलेसम्म नगरिन बस्ने हो त? 11 दिनको दिन नारायण गर्नुपर्छ र?
2: हजुर,
0: नारायण त गर्नु पर्यो नि त, होइन?
2: बाजे बित्नु भएको थियो
0: हजुर,
2: त्यस कारणले नारायण गर्ने स्थिति
0: आयो। बाजे बिते पनि नारायण गर्न पाइन्छ
2: हजुर
0: है। धनमाया अथवा धनकुमारी नाम राख्नुपर्छ, धनु राशि पर्छ है। मध्यले नरगन परेको छ नानीको, घातकमा परेको छ, तिथि परेको छ तृतीया अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर राशिमा कर्कट राशि घातक छ। ग्रह दशा भाग्य यिनको राम्रो छ, त्यसो चिन्ता लिनु पर्दैन। अलि पेटमा समस्या हुन सक्छ, पेट दुख्ने ओर्ने पानीहरू यसो पिलाउने गर्नुहोस्, मन तातो पानी बनाएर पिलाउने गर्नुहोस्। आइतबारको दिन चोखो खाने, लसुन प्याज माछा मासु आइतबार नखाने है। सकबार बुधबार पनि नखाएको राम्रो, आइतबार पनि नखाएको राम्रो हुन्छ। अनि बोलीचाली कस्तो छ? बोल्न थालेको छ कि छैनन्?
2: बोल्ने थालेछ नि, बर्सी पुगेछ नि, त्यति 9 महिना हुन्छ।
0: 9 महिना हुन्छ नि, बोलीमा अलिक ढिलो बोल्न सक्छन्, चिन्ता लिनु पर्दैन। आइतबारको दिन चाहिँ सकबार नुन नखाने, अनि लसुन प्याज माछा मासु नखाने। सानै छिन् अहिले त है,
2: होइन?
0: सानै छिन्। अब लसुन प्याज माछा मासुहरू चाहिँ आइतबारको दिन अन्डाहरू नखुवाउनुहोस्, राम्रो हुन्छ। पानीहरू यसो मन तातो पानी पिलाएर यसो 1-2 चम्चा पानी पिलाउने गर्नुहोस् बिहानको समयमा चाहिँ है। अरू त्यस्तो नराम्रो छैन, कुण्डली भाग्य ग्रह असाध्यै राम्रो छ। अहिले शुक्र सिद्धा स्वामी योग परेको छ, यो स्वामी योगमा स्वास्थ्यमा समस्याहरू आउने है। अनि यसो बिजुलीहरूले अथवा तातो तेलले, तातो पानीले, आगोको कोइलाहरूले यसो पोल्न सक्छ,
2: अलिक
0: विशेष ख्याल गर्नु होला। आइरनहरू लगाउनुहुन्छ भने पनि विशेष ख्याल गर्नुहोस्, तातो चिजबाट टाढा राख्नुहोस् है नानीको लागि। अरू त्यस्तो नराम्रो छैन, ठिकै छन्। पछि गएर अलि एकरो स्वभावकी हुन्छन्, अलि जिद्दी स्वभावकी हुन्छन् पछि भविष्यमा गएर। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। पढाइ लेखाइ राम्रै हुन्छ, चिन्ता नलिनुहोस्, ठिक छ। कुण्डली राम्रै छ अहिलेलाई चाहिँ। शुक्र सिद्धा भन्ने ग्रह चलेको छ, यो दुईटा ग्रह एकैचोटि चल्दा स्वामी योग भन्छ। यो स्वामी योगले गर्दाखेरि चाहिँ अलिकति स्वास्थ्यमा समस्याहरू हुने, जन्मदाखेरि पनि अलिक धेरै दुःख पाउने है। अपरेसन गरेको त हो कि होइन? अपरेसन गरेको हो। अलिकति असजिलो जन्मदाखेरि असजिलो हुने कुण्डलीहरू हो नानीको, त्यसको विधि चिन्ता लिइराख्नु पर्ने कुण्डली छैन। अहिले एकपटक सत्यनारायणको पूजा रुद्री पूजाहरू लगाइदिनु भयो भने नानीको नाम पारेर सात वर्ष पुरा भएर आठ वर्ष पछि फेरि एकचोटि लगाइदिनु भयो भने राम्रो हुन्छ। अहिले लगाउनु भयो भने अब छ सात वर्ष पछि फेरि लगाउनु पर्छ। अब नानीको पूजा त सकिन्छ भने वर्ष दिनमा एकचोटि सानो पूजा लाउने नभए दुई दुई वर्षमा पूजाहरू लाउनुपर्छ नानी सत्यनारायणको पूजा घरमा होइन। नानीको लागि स्पेसली चाहिँ अहिले लगाइदिनु भयो भने सात वर्ष पुरा भएर आठ वर्ष ठ्याक्क लाग्ने बेलामा शान्ति गरिदिनु भयो भने राम्रो हुन्छ, समस्या आउँदैन है। अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ? हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नलाई। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, मैले हेराएर पनि उहाँलाई विदा गरिसकेँ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम तपाईँको?
3: रोमा नेपाली।
0: अनि कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु रोमाजीले?
3: हामी त दिनकै सुन्छौँ।
0: रोमा भन्नुभयो कि गोमा भन्नुभयो?
3: रोमा।
0: रोमा भन्नुभएको
3: हजुर।
0: दिनदिनै सुन्नुहुन्छ?
3: हजुर।
0: अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
3: छोरीको।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
3: 77 साल असार 24 गते।
0: असार महिनाको 24 गते शनिबार त पर्दैन, जन्ममिति त मिलेन त।
3: अठहत्तर साल।
0: हजुर, 78 साल हो कि 77 साल हो?
3: 77 साल।
0: हजुर,
3: असार 24 गते शनिबार
0: मिल्दैन, 77 सालमा होइन,
3: मिलेन।
0: हजुर
3: हो र
0: कति कति वर्षको हुनुभयो नानी अहिले? फोन उहाँको डिस्कनेक्ट भएको छ। 2077 साल असार महिनाको 24 गते त शनिबार पर्दैन है, बुधबार पर्छ, जन्ममिति मिलेन कि उहाँको चाहिँ, त्यसरी थाहा हुन्छ हामीलाई। त्योबाट कसै कसैको जन्ममिति चाहिँ कन्फ्युज जस्तो भयो भने मलाई मैले सोध्ने गरेको छु के बार हो जन्मबार भनेर सोध्ने गरेको छु। उहाँको 77 साल पनि होइन, 78 साल पनि होइन, असारको 24 गते भन्नुभएको छ उहाँले चाहिँ होइन, त्यही भएर मिलेन, मेल खाएन उहाँको चाहिँ। त्यही भएर तपाईँले पनि हेराउँदाखेरि चाहिँ विशेष ख्याल गर्नुहोला ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा सम्पर्क हुने गर्नुहोस्। प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ मसँग तपाईँहरू भने प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कामको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: हजुर नमस्कार।
0: नमस्कार, कामको बोल्दै हुनुहुन्छ?
4: हजुर, म चाहिँ सल्यानबाट गीता घरती भन्नुभएको छ है।
0: गीता घरती सल्यान जिल्लाबाट?
4: हजुर।
0: कार्यक्रममा योभन्दा पहिला पनि फोन गर्नु भएको थियो गीताजीले?
4: हजुर फोन गरेको थिएँ।
0: कसको कसको हेराउनु भएको थियो योभन्दा पहिला?
4: हजुर भाइको बारेमा। अनि
0: आज कसको बारेमा हेराउनुहुन्छ त?
4: आज आफ्नै बारेमा।
0: आफ्नै बारेमा, जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
4: 2065 साल।
0: 2065
4: 9 महिना 9 महिना 16 गते
0: 9 महिना 16 गते हो। के बार पर्छ नानी?
4: हजुर बुधबार पर्छ।
0: बुधबार पर्छ, जन्ममा समय भन्नु?
4: बिहानको 10 बजे र 30 मिनटमा 10:30 बजे।
0: 10:30 बजे हो। बुधबारको दिन 2065 साल के अरे पुष महिनाको 16 गते बुधबार र बिहानको 10:30 बजे कुन जिल्लाबाट भन्नुभयो तपाईँले?
4: सल्यान जिल्लामै
0: हो सल्यान जिल्लाबाट हो
4: हजुर
0: ल सुन्नुहोस् है त श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः 2065 पौष शुक्ल पक्षको बुधबार चौथी तिथिमा जन्म मकर राशि नाम आउँदो रहेछ तपाईँको गीता भन्ने नाम आउँदो रहेछ नारायणको नाम गीता हो कि बुवाको नाम के हो तपाईँको
4: राशिको नाम नै गीता हो हेराको नाम गीता
0: हजुर अनि तपाईँको नाम चाहिँ बोलाउने नाम चाहिँ के हो त स्कुलको नाम के हो त
4: स्कुलमा पनि त्यही हो बोलाउने नाम पनि त्यही हो
0: ए दुईटा नाम लानु पर्थ्यो नि तपाईँको त दुईटै नाम एउटै भएछ है
4: हजुर
0: मध्यनारी राक्षस गणमा जन्म भएको तपाईँको कुण्डली परेको देखियो तपाईँको घातक तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ
4: हजुर
0: कुण्डली ग्रह भाग्य राम्रो छ पढ्न मन लाग्दो रहेछ कति क्लासमा पढ्दै हुनुहुन्छ
4: हजुर भर्खर
0: पास हुन्छ नै थाहा छैन पढ्न असाध्यै अल्छी गर्नुभएको थियो तपाईँले हो कि होइन
4: हजुर
0: पढ्न अल्छी लाग्छ मोबाइल चलाउन मन लाग्छ धेरै
4: हजुर
0: मोबाइल चलाएर भविष्य राम्रो हुन्छ त थाहा छ तपाईँले कति ज्ञानी हुनुहुन्छ तपाईँ हो कि होइन पढाइमा अलिक धेरै ध्यान दिनुपर्छ पढाइमा मजाले पढ्नुहोस् राम्रो हुन्छ तपाईँको लागि चाहिँ अलिकति गुरु चाण्डाल योग परेको भएर एकादशीको दिन व्रत नभए बिहिबारको दिन व्रत बस्नुपर्छ है
4: तपाईँको
0: राम्रो हुन्छ अनि विवाहमा दाम्पत्यमा अलिकति बाधा आउनेछ अन्तर्जातीय चाहिँ विवाह हुन सक्ने सम्भावना भनेको प्रेम विवाह हुन सक्ने सम्भावना त्यसमा पनि अन्तर्जातीय विवाह हुन सक्ने सम्भावना परेको देखाउँछ है अनि कसैसँग प्रेम गर्नुभएको छ त कसैसँग लभ गर्नुभएको छ त
4: छैन
0: पहिला गर्नुभएको थियो
4: नाइ
0: पहिला त गर्नुभएको थियो नि तपाईँले अहिले छुटेको हो तपाईँ धेरै छिटो रिसाउनुहुन्छ नि त त्यही भएर नरिसाउनुहोस् अलि शान्त हुनुपर्छ रिस कतिको उठ्छ तपाईँले
4: रिस त उठ्छ
0: रिसाउनु हुँदैन शान्त हुनुपर्छ रिसलाई कम गर्नुपर्छ कन्ट्रोल गर्नुपर्छ अनि राम्रो हुन्छ समस्या आउँदैन मोबाइल चलाउनुहुन्छ धेरै
4: अलिअलि
0: अब यो एसएससी दिइसकेपछि के गरेर बस्नु भएको छ त केही अध्ययनहरू गर्नु भएको छ कि केही सिपहरू सिक्नु भएको छ कि के गर्नु भएको छ त
4: त्यस्तो त केही पर्दैन त्यस्तै बसिरहेको
0: छ त्यतिकै घरमा बसिरहनु भएको छ
4: हजुर
0: अनि मोबाइल पनि किन्नु भएको छ
4: हजुर
0: मोबाइल त अहिले चाहिँदैन तपाईँले त अब 12 पास गरेपछि बल्ल मोबाइल चाहिने हो अहिले त तपाईँ स्कुल पढ्दाखेरि मोबाइल नचाहिने हो कि होइन 12 मैले किनिदिइहाल्नु भयो मोबाइल है त्यही भएर मोबाइल चलाउनु हुन्न धेरै एकदम मोबाइललाई कम गर्नुहोस् कन्ट्रोल गर्नुहोस् राम्रो हुन्छ तपाईँको लागि चाहिँ उन्नति प्रगति तपाईँको राम्रो हुन्छ समस्याहरू आउँदैन बाधाहरू आउँदैन रोकावटहरू आउँदैन अहिले तपाईँको ग्रह उल्का चलिराखेको छ उल्का भन्ने ग्रह त्यति राम्रो होइन तपाईँको लागि चाहिँ होइन त्यही भएर यसमा विशेष तपाईँले ख्याल गर्नुपर्छ अहिले तपाईँको ग्रह त साह्रो राम्रो चलेको छैन है उल्का भन्ने ग्रह चाहिँ तपाईँलाई 20 वर्षसम्म उल्का छ 21 वर्ष लागेपछि बल्ल तपाईँको राम्रो हुन्छ प्रेम गरे पनि विवाह गरे पनि 21 वर्षभन्दा अगाडि विवाह गर्नुहुन्न प्रेम गर्नुहुन्न गर्नुभयो भने तपाईँको असफल हुन्छ सफल हुँदैन है
4: हजुर मैले कुन विषय पढ्दा राम्रो होला
0: तपाईँको लागि सबैभन्दा राम्रो फलाम विशेष फलाम सम्बन्धीको भनेको म्यानेजमेन्ट विषयहरू होइन एकाउन्ट विषयहरू हुन्छ नि यस्तै गरी नर्सिङ सम्बन्धी जस्तै इन्जिनियरिङ सम्बन्धी पढ्नुपर्ने हो अब यस्तो गाह्रो गाह्रो विषय लिएर पढ्न तपाईँलाई पनि गाह्रै हुन्छ फेरि पढ्न अलि अल्छी हुनुहुन्छ हो कि होइन
4: हजुर वैदेशिक यात्रा कस्तो छ
0: वैदेशिक यात्रा तपाईँको लागि ठिकै छ त्यस्तो नराम्रो छैन पूर्णिमाको व्रत बस्नुभयो भने राम्रो हुन्छ चाँदीको पाउजु एउटा लाउनुपर्छ दुईटा खुट्टामा
4: हजुर
0: चाँदीको पाउजु लगाउनुपर्छ क्या तपाईँले
4: हजुर
0: खुट्टामा हो चाँदीको पाउजु लगाउनुहोस् सोमबारको दिन पारेर लगाउनुहोस् अथवा पूर्णिमाको दिन पारेर लगाउनुहोस् है अनि त्यसो गर्नुभयो भने तपाईँको लागि राम्रो हुन्छ समस्याहरू आउँदैन बाधाहरू आउँदैन है माता पितासँगको सम्बन्ध तपाईँको राम्रै छ त्यस्तो नराम्रो छैन ठिकै छ शुभ कलर तपाईँको लागि सबैभन्दा राम्रो भनेको चाहिँ खरानी कलर तपाईँलाई राम्रो हुन्छ जस्तै गरी गुलाबी कलर पिङ्क कलर पनि राम्रो हुन्छ विशेष गरी राशि अनुसारको खरानी कलर तपाईँको लागि राम्रो हुन्छ है
4: अङ्क चाहिएको नि.
0: अङ्क सात नम्बर
4: हस्
0: हुन्छ. कार्यक्रम दैनिक सुन्नुहोला अनि राशिफल पनि सुन्ने गर्नुहोस्. अलि पढाइमा अलिक धेरै ध्यान दिनुहोस्, मोबाइलमा कम ध्यान दिनुहोस् है. हुन्छ हस्. उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेराउनको लागि. योभन्दा पहिला पहिला पनि फोन गर्नुभएको थियो उहाँले, अरू अरू आफ्नो सदस्य, घरको परिवारको सदस्य, दाजुभाइको विषयमा हेराउनु भएको थियो उहाँले चाहिँ. तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ. 9845752223 र 9806575223 नम्बरमा तपाईँले सम्पर्क भन्ने गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्. भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ. काँडोको बोल्दै हुनुहुन्छ. हजुर नमस्ते.
5: नमस्ते गुरुबा.
0: काँडोको बोल्दै हुनुहुन्छ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो. हजुर हजुर सुन्नु भएको छ. उहाँको फोन डिस्कनेक्ट भयो. 9845752223 र 9806575223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोस्. भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु. मसँग तपाईँहरू यदि प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ. भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले सम्पर्क भने गर्नुहोस्. भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु. कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ. कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते. हजुर हजुर नमस्ते. कहाँको बोल्दै हुनुहुन्छ?
6: नमस्कार.
0: बल्ल फोन लाग्यो है. कहाँबाट आउनु भएको थियो? हजुर हजुर भन्नु न.
6: अनि तपाईँको त्यो मैले वर्तमान हेरेको थिएँ नि.
0: हजुर.
6: त्यही भएर अनि
0: वर्तमान
6: चाहिँ मैले भएँ, त्यही भएर अनि फेरि असार कति गते जुल्छ भन्छ.
0: ए हो, वर्तमान त गर्नु भएन. कति गते जुलेको थिएँ मैले अस्ति?
6: 23 गते. अनि असारमा कति गते जुल्छ?
0: ए 23 गते वर्तमान चाहिँ जुराइएको थिएँ, तर तपाईँले भ्याउनु भएन गर्नुलाई है.
6: हजुर छोई भयो, त्यही भएर.
0: ए छोई भयो, त्यही भएर गर्नु भ्याउनु भएन.
6: हजुर.
0: बाबुको असारको के महिनाको जन्म हो रे बाबुको?
6: 11 गते 65
0: त म हेरिदिन्छु. अब तपाईँको बाबुको लागि व्रतबन्धको साइत असारमा हेर्नु पर्यो है. बाबुको अस्तिको तपाईँले गर्नु भ्याउनु भएन.
6: चिनाइ
0: छ, चिनाहरूको बनाउनु पनि पर्ने छ तपाईँको नयाँ चिना होइन.
6: हजुर.
0: असारको के बारको जन्म बाबुको?
6: मङ्गलबार.
0: मङ्गलबारको हो. त्यसो असारको 10 गते ठ्याक्क छ राम्रो दिन.
6: असारको 10 गते छ. अस्ति त राम्रो जुराइदिनु भएको त्यहाँ देवघाटमा, अब अहिले चाहिँ कता
0: मिलाइदिउँ न तपाईँलाई, जुराइदिउँ न, हेराइदिउँ न आउँदिनु. देवघाटतिर आएर गर्नुहोस् वर्तमान ल.
6: हजुर.
0: होइन,
6: असारको 10 गते राम्रो छ.
0: असारको 10 गते राम्रो दिन छ. 10 गते गर्नुहोस्.
6: अनि अरू साल चाहिँ जो छ जुन हिउँदातिर छ कि छैन?
0: अब माघ फागुनमा छ.
6: माघ फागुनमा छ. अनि पछि यो साल भोलिमा छ.
0: अब त्यो चाहिँ हेर्नुपर्छ असार सम्बन्धी जोरिया छ. मैले अस्ति पनि भनेको थिएँ तपाईँलाई होइन. असार सम्बन्धी जोरेको छ. रत्न कगज पनि लाएर काका हिँड्नु बाबुले. कस्तो भएको छ रत्न कगज लगाएपछि?
6: ठिकै हो. अब स्कुल डोरा पढ भनेको, डोरा नपर्ने भन्छ, खुल्लामा जान्दिने भन्छ.
0: हो त्यो पनि ठिकै छ नि त, खुल्लामा जान्दिन पनि हुन्छ नि त.
6: गुरुको असार दस गते है जुटे छ
0: असार दस गते रतन गगोले लाउनु भएको अस्ति भर्खर हो एक महिना पनि भएको छैन है
6: छैन नि गुरु
0: कस्तो महसुस कस्तो गर्नुभएको रतन गगोले लागेपछि राम्रो राम्रो भएको छ कि ठिक ठिकै भएको छ कि राम्रो भएको महसुस गर्नु भएको छैन कि एक महिनामा त थाहा त हुँदैन
6: हजुर ठिकै छ अब मैले केही काम मिले होइन
0: मिले छैन तपाईँको त्यो जग्गा पास गर्नुपर्ने होइन जग्गा पनि पास गरिहाल्नुहुन्छ नानीहरू फाप्छ पनि कस्तो हुन्छ फोन चाहिँ गर्दै गर्नु है राम्रो नराम्रो के हुन्छ भनेर है
6: अनि
0: मुख बारेका छन् बाबुले तपाईँले बार्नु भएको छ
6: बाबुले असारको देखि एकादशी दिने भने मैले चाहिँ पुर्ने
0: हुन्छ हुन्छ
6: जति असारको
0: हुन्छ अब तपाईँलाई केही हेराउनु पर्यो भने बिहान कार्यक्रममा फोन लागेन भने तपाईँले दिउँसो पनि फोन गर्न सक्नुहुन्छ केही केही कुराहरू जुराउनको लागि चाहिँ दिउँसो पनि फोन गर्न पाइन्छ है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी उहाँले फोन गर्नुभएको थियो हेटुन्डाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा सम्पर्क भन्ने तपाईँले गर्नुहोस् आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भन्ने म तपाईँलाई गराउने गरेको छु र फोन गर्दाखेरि साल महिना गते र समयको विषयमा जानकारी तपाईँले गर्नुपर्ने हुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कामको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
5: हजुर नमस्कार
0: कामको बोल्दै हुनुहुन्छ
5: दाङ
0: तुलसीपुरबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
5: ईश्वरी सिंह राठौर गुरु
0: ईश्वरी सिंह राठौरजी बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ समय थोरै भएको बेला फोन गर्नुभयो
5: फोनै लागेन गुरु अगाडि फोन गरिरहे मेरो छोराको बारेमा मेरो कान्छु छोराको बारेमा गुरु
0: जन्मविधि भन्नुहोस् त कति साल गर्नु बाबु
5: 71 कार्तिक 10 गते
0: 2071 साल कार्तिक महिनाको 10 गते हो
5: हजुर बिहान 5 बजे म दाङ तुलसीपुरदेखि गुरु
0: दाङ तुलसीपुरबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
5: ईश्वरी सिंह राठौर गुरु
0: ईश्वरी सिंह राठौरजी बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ

0: हजुर
1: उसको बाबुले जेठा बाबुले रत्न गगर लगाएको होइन
0: हजुर लगाएको गुरु
1: 2071 साल कार्तिक महिनाको 10 गते है
0: हजुर गुरु
1: 10 गते भन्नुभयो रत्न गगर लगाएपछि कस्तो भएर ठुलो बाबुलाई फोन पनि गर्नु भएन
0: ठिकै छ गुरु अलिकति सुधार भइरहेछ अलिक बढी रिसाउँथ्यो अलिकति रिस अलिक कम भइरहेछ गुरु
1: पढाइमा
0: पढाइ पनि अलि हजुर ध्यान लगाउँछु
1: पहिलाको भन्दा नम्बर राम्रो आयो कि नराम्रो आयो अहिलेको इक्जाममा
0: हजुर ठिकै आएको छ कुरो राम्रो आएको छ
1: चित्त बुझ्दो छ
0: हजुर पढाइ भन्दा पनि त्यो अत्यधिक बिताउनेको गुरु घरमा त्यही भएर मलाई भएर त्यो लगाएको अलिकति बेस कन्ट्रोल भएको छ
1: कन्ट्रोल भएको छ त्यो बार्नुपर्छ भनेको छैन मैले
0: हजुर कुन कुन बार के कहिले बार्नुपर्छ गुरु
1: खै त्यो त मलाई के थाहा छ मैले त बिर्सिसकेँ नि तपाईँलाई सम्झिनु पर्ने छ
0: हजुर मङ्गलबार भन्नुभएको थियो मङ्गलबार शनिबार हजुर बाह्र छ एकादशी पूर्णिमाहरू
1: बाह्र छन्
0: हजुर
1: ल सुन्नुहोस् है त कान्छो छोराको बारे भन्छु है 2071 साल कार्तिक शुक्ल पक्षको सोमबारको दिन चौथी तिथिमा जन्म वृश्चिक राशि नाम आउँदो रहेछ नेत्र नाम आउँछ है मध्यनडी देवगण परेको छ घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक रेवती नक्षत्र घातक नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक छ है कुण्डली भाग्य ग्रह राम्रो छ माङ्गलिक परेका छन् यो बाबु अनि चन्द्रमा निचो भएर बसेको छ बाबुको कुण्डली भाग्य ग्रह असाध्यै राम्रो कुण्डली छ नराम्रो छैन लग्नमा राहु आएर बसेपछि अलि एकरो स्वभावको हुन्छन् यस्तो व्यक्तिहरू है नाग पञ्चमीमा नागको पूजा गराइदिनुहोस् नाग दोष अलिकति परेको देखिन्छ बाबुले पनि आइतबारको दिन नुन नखानुपर्ने कुण्डली परेको देखियो है यहाँ
0: हेर्दाखेरि
1: 71 सालको बाबु अहिले ग्रहहरू चलिराखेको छ बाबुको उल्का र अर्को बुध भन्ने ग्रह चलेको छ यो उल्का भन्ने ग्रह चलेको बेलामा चाहिँ अलिकति पढाइहरू त्यति राम्रो नहुने रुचिहरू नहुने कुण्डली हो विदेश भन्दा सरकारी जागिरतिर राम्रो अथवा प्राइभेट जागिरहरू अथवा व्यापार व्यवसाय राम्रो हुन्छ विदेश यात्राहरूभन्दा एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् बाबुलाई राम्रो हुन्छ समस्या आउँदैन समस्या जिज्ञासा के छ भन्नुहोस् त समय थोरै छ
0: ठिक छ गुरु अरू तपाईँ चाँदीको सिक्री पनि लगाइदिएछ लक्की नम्बर कति हो मेरो भन्छ बाबुले आइतबारको दिन चाहिँ सूर्यलाई जल चढाउनु पर्छ गुरु
1: हजुर आइतबारको दिन सूर्यलाई जल चढाउने सकिन्छ सक्छन् बाबुले भने आइतबारको दिन नुन नखाने चोखो खाने कुरा त भइहाल्यो
0: आइतबारको
1: दिन अनि त्यसपछि मङ्गलबारको दिन अनि पूर्णिमाको दिन यो बाबुले पनि त्यही छ सेम है यो
0: गराउनु
1: लक्की नम्बर बाबुको लागि गर्नुहोस् है त लक्की नम्बर बाबुको लागि 2 नम्बर राम्रो विशेष गरी है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोस् है
0: हजुर आमा बुवासँग सम्बन्ध कस्तो छ
1: माता पितासँग सम्बन्ध ठिकै छ त्यस्तो नराम्रो छैन पछि विवाह चाहिँ अलिकति आँखसँग विवाह गराउनुपर्छ पहिला अनि मात्रै विवाह गराउनुपर्छ बहुविवाहको योग परेको छ
0: हजुर अर्को ठुलो बाबुलाई पनि त्यही भन्नुभयो यसलाई पनि त्यही छ पछि त राइदिनु पर्ने गुरु
1: हुन्छ
0: हुन्छ धन्यवाद गुरु
1: उहाँले फोन गर्नुभएको थियो दाङबाट उहाँको ठुलो छोराको बाबुलाई रत्न कपाल लाउनु भएको थियो तपाईँले सुन्नुभयो सुधार हुँदै गएको छ भर्खर लाउनु भएको धेरै समय भएको छैन तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ अनि बाबु नानीहरूलाई समस्याहरू छन् श्रीमान श्रीमतीलाई समस्याहरू छ परिवारका सदस्यलाई समस्याहरू छन् भने समस्याको समाधान हामी तपाईँलाई गराउँदैछौ समस्या मात्रै भन्दैनौ समस्याको समाधान पनि म तपाईँलाई गराउँदैछु कार्यक्रम ज्योतिष वास्तु हामी अन्तिम चरणमा आइसकेका छौँ कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौँ तपाईँलाई थाहा छँदैछ आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिकमै तपाईँलाई इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्ष वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृदान
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: आवाज विहीनहरूको आवाज एफएम जलजला जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: पेश हुने लगायतका कार्यसूची छन्। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्नामा आगो लागेको छ। आज बिहान 7 बजेतिर इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको ल्याण्डिङ गियरमै आगलागि भएपछि पाङ्नामा आगो देखिएको हो। विमानस्थल स्रोतका अनुसार विमान रनवेमा चिप्लिएको थियो। दमकल प्रयोग गरेर आगो निभाइएको छ। विमानमा रहेका सबै यात्रु सकुशल रहेको छ। यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको छ। विमानमा 273 जना यात्रु र 4 जना चालक दलका सदस्य रहेका थिए। यसअघि पनि टर्किस एयरलाइन्सको विमान धावन मार्गमै अवरूद्ध हुने गरी दुर्घटनामा परेको थियो। आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न लागेको हो। त्यसको लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण बजरचारीले जानकारी दिनुभयो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्रचार गरिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अहिले बिहान 8:30 बजे वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू शीर्ष स्थानमा उक्लिएको छ। गराती सम्पन्न खेलमा बेंगलुरूले मुम्बईलाई 2 विकेटले पराजित गरेको हो। यससँगै बेंगलुरूले 11 खेलमा 14 अंक जोड़ेको छ। समान खेलमा 6 अंक जोड़ेको मुम्बई 9 स्थानमा छ। यो पराजयसँगै मुम्बई आईपीएलको प्ले अफ दौड़बाट बाहिरिएको छ। रायपुरमा भएको खेलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले पूरै विश्वभरमा 8 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका कृणाल पाण्डेले 73 रनको अर्धशतकीय पारी खेले। जकोप बेथलले 27, जितेश शर्माले 18 तथा देवदत्त पडिक्कलले 12 रन जोड़िए। मुम्बईका कोर्बिन बोसले सर्वाधिक 4 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित विश्वभरमा 7 विकेटको क्षतिमा 166 रन बनाएको थियो। मुम्बईका तिलक वर्माले 57 रनको अर्धशतकीय इनिङ खेले। यस्तै नमन धीरले 47, रोहित शर्माले 22, राज बाबले 16 तथा वेल ज्याक्सले 10 रनको योगदान दिए। बेंगलुरूका भुवनेश्वर कुमारले 4 विकेट लिए। हिजै सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सलाई 5 विकेटले पराजित गरेको थियो। पराजयसँगै लखनऊ समेत प्ले अफ दौड़बाट बाहिरिएको छ। चेन्नई भने 5 स्थानमा छ। र अब मौसममा आज देशका केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले बिहान कोशी गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने तराईका भूभागमा आंशिक बदली रहेको छ। दिउँसो देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। राति कोशी र लुम्बिनी प्रदेश लगायत हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बदली हुनेछ। कोशी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

हार्दिक निमन्त्रणा रोल्पा जिल्ला रोल्पा नगरपालिका चार गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनु भएका बुबा केशवजङ घोटाले गुरुङ र आमा कल्पना घोटाले गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाले गुरुङ र माडी गाउँपालिका पाँच भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर वधूलाई शुभ आशीर्वाद दिनुहुन विनम्र आमन्त्रण गर्दछौ। प्रार्थीहरू बुबा केशवजङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका चार लिबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: A2Z मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 निबाङ भदेरी खोला रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने सम्पर्क मोबाइल नम्बर 9841976950।
2: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना कामना व्यक्त गर्दछौ।
1: भूपू सैनिक वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली मोबाइल नम्बर 9861329593 र 9811935935।
2: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कसप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी सम्पर्क मोबाइल नम्बर 9862468710 र 9862220985। एक पटक होइन पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रितु तन्दुरी होटल रोल्पा नगरपालिका चार बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849303494। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका चार लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल प्रोप्राइटर राजेश सेन्चुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905969298।
1: वसन्त ऋतुको हरियाली पहाड सँगै फित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग व्यापारी बुद्धिजीवी जनप्रतिनिधि राजनीतिक दल नागरिक समाज विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय पत्रकार सुरक्षा कर्मी आमा समूह युवा क्लब साहित्यकार शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका चार टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक लस्सी चिया कफी दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
4: प्रोप्राइटर हरि दाजी, सम्पर्क मोबाइल नम्बर 9864052474।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका चार टुली खेल लिबाङ रोल्पा।

0: ऋतुको हरियाली पहाड़सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडाभित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
2: हार्दिक निमन्त्रणा। रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशव चन्द घोटाले गुरुङ र आमा कल्पना घोटाले गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाले गुरुङ र माडे गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर बधुलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशव जङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका 4 दिवाङ रोल्पा।
3: बाजे के भो, किन गालामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू।
3: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7318 9095 94 1452
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
8: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
9: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
8: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ,
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
9: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
11: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
10: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
12: हजुर, हाम्रा सेवाहरू
13: दाँत बाँध्ने,
12: दाँत सफा गर्ने,
13: दाँतमा सिमेन्ट भर्ने,
12: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
13: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
12: फिक्स दाँत लगाउने।
14: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
3: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
12: सम्पर्क नम्बर 98-67-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
14: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
21: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
20: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
21: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
20: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
21: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
20: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
21: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
20: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
21: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
20: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
22: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
22: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
22: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
22: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो लागि उमायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुमो पेला खिमरिदे गरम अगोतिरी जेउ पेला सुनो फुरी कता ओचुदिरी जेउ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज संभावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र तखेत ज सक्षम नाभे वातावरण मिले ने लख्यापा असर केने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सके निसन नखर नामे ल मे लागिने सज जिने गिने लापरवाही सुनो चाउ सखेलगेमा दुख हिंगे को ठेल मेला की नाते जन धनी में खेपा छेती ताऊ हो खोकाई
1: वन
0: जंगल सर मेरा आयुर्वेदी बाली एमएल एमएओ सछामेला दिउसोकर पोटोराले पार बगे रहते
1: सलाई लाइटर स्याउला ले सचाउने चिजराले जाबाङजा र यामादेने पोल गेने या इतौ चिज र रहिदे वन जंगल याले के बाबा या
0: पिकनिक वन भोज बाको ने सचाउसु छिन्ने मेले चाउ सोसै देखि खनाले वन जंगल ओसो छामि दैके बारीको चुरोट विधि ओरेको नै कोबा
1: नान्थर नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेछो छानेला खोरेल चाउसी पोलिए होइदे करिम गाई गेज मेकेलाई जु अब नजिरे नै गेम येल गेज मेके मलाई औलेम नायो के नाइए
1: वन जंगल छ जुलिसी हो गेम बारी ल बाली माली कुचुला चुली यात्रा हो सताउसो छिनि ने चाउसो सहिले के खेले या
0: वन जंगल मेला दिगे माइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
3: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
1: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
3: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
1: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
3: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बन
1: बोक्रा झिक्ने कार्य नगरौ।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।

0: नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। भारत रे, अब चाहिँ के हुने हो?
3: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
0: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
0: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
0: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक

0: पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: हेलो
4: हेलो हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लु त, हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
6: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
9: आज सुन्न थाल्छ यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: पहाड़ संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमै नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
0: आजदेखि सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन, सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै।
1: त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्की एयरलाइन्सको पांग्रामा आग लागि सबै यात्रु सकुशल 2 घण्टापछि उडान अवतरण सुचारू।
0: युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार, युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो, मुम्बई इण्डियन्स प्लेअफबाट बाहिर।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची राखिएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक दिउँसो 4 बजेका लागि बोलाइएको छ। संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको धारा 95 अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। यस्तै सभामुख अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा गफुका अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मसौदा पेश हुने लगायतका कार्यसूची छन्। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्।
1: सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समेत जारी गरिएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ, व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभयो। त्यसका लागि सबै संघ, प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्राचार गरिएको छ। वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन अनुसार कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ। यस्तै सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थापन गर्नुपर्नेछ। चर्किएका वा उप्किएका भित्तारको मरमत र रंग रोगन गर्नुपर्नेछ। शौचालय दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने, हात धुने स्थानमा साबुन अनिवार्य, दैनिक सफाईको अभिलेख राख्ने, शौचालय महिला मैत्री, सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्ग मैत्री हुनुपर्ने भनिएको छ।
0: टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो लागेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज बिहान 7 बजेतिर इस्तानबुलबाट आएको TK-726 विमान अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो। विमानमा लागेको आगो नियन्त्रणमा लिए पनि विमानको व्यवस्थापनका लागि भन्दै विमानस्थल बन्द गरिएको थियो। दिल्लीबाट आएको एयर इण्डिया र शारजाहबाट आएको एयर अरेबिया आकाशमै होल्ड गरिएका थिए। अहिले ती दुवै विमान अवतरण गरिसकेका छन्। आन्तरिक उडान पनि सुचारू गरिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ। एयरलाइन्सको ल्याण्डिङ गियरमै आगलागी भएपछि आगो लागेको बताइएको छ। यद्यपि आगो लाग्नुको कारणबारे भने थप अनुसन्धान भइरहेको छ। विमान 273 जना यात्रु र 4 जना चालक दलका सदस्य लिएर आएको थियो। केही शव समेत रहेको बताइएको छ। सबैलाई यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा यसअघि पनि टर्किस एयरलाइन्सको विमान धावन मार्गमा नै अवरूद्ध हुने गरी दुर्घटनामा परेको थियो। 2071 सालमा कम भिजिबिलिटीका कारण धावन मार्गबाट चिप्लेर दुर्घटना हुँदा 4 दिनसम्म उडान अवतरण ठप्प भएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार माग्ने छन् रेडियो सुन्दै गर्नु होला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
4: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 रहेको 9.14 मेगावाटको सुपर घलेन्दी जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण शुरू गरिएको छ। सुपर घलेन्दी हाइड्रो पावर प्रणाली प्रवर्धक रहेको आयोजनाले नाक्च्याङको घलेन्दी र रेले खोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँध स्थल जोड्ने पहुँच मार्ग निर्माण थालेको हो। आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले 5 किलोमिटर 500 मिटर मध्ये 2 किलोमिटर पहुँच मार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार पारिएको बताउनुभयो। विद्युत गृह निर्माण स्थलमा सड़क पुर्याएर जमीन तयार पार्न पहाड़ काट्न थालेको र पहुँच मार्ग खनेपछि बाँध, विद्युत गृह र पेनिस्टर पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढ़ाउने तयारीमा रहेको उहाँले बताउनुभयो। 1 अर्ब 80 करोड़ लागत अनुमान गरिएको आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अस्वीकार गर्नुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले इरानका प्रतिनिधिहरूबाट आएको जवाब पढ़ेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनु भएको हो। इरानले यसअघि पाकिस्तानका मध्यस्थकर्ता मार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने आवश्यकतामा जोड़ दिइएको बताइएको थियो। वाल स्ट्रीट जर्नलका अनुसार इरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डार सम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताउनु भएको छ। यसअघि आइतबार तेहरानले पाकिस्तान मार्फत वाशिङटनलाई एउटा प्रस्ताव पठाएको थियो। इरानी सरकारी संचार माध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गरिनुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने माग गरिएको थियो। इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध 30 दिनका लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड़ दिइएको थियो।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू शीर्ष स्थानमा उक्लिएको छ। गैराती सम्पन्न खेलमा बेंगलुरूले मुम्बईलाई 2 विकेटले पराजित गरेको हो। यससँगै बेंगलुरूले 11 खेलमा 14 अंक जोड़ेको छ। समान खेलमा 6 अंक जोड़ेको मुम्बई 9 स्थानमा छ। यो पराजयसँगै मुम्बई आईपीएलको प्लेअफ दौड़बाट बाहिरिएको छ। रायपुरमा भएको खेलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले पूरै विश्वभरमा 8 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका कृणाल पाण्ड्याले 73 रनको अर्धशतकीय पारी खेले। बेथिलले 27, जितेश शर्माले 18 तथा देवदत्त पडिकलले 12 रन जोड़े। मुम्बईका कोरबिन बोसले सर्वाधिक 4 विकेट लिए। त्यसअघि टसारेर पहिला ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित विश्वभरमा 7 विकेटको क्षतिमा 166 रन बनाएको थियो। मुम्बईका तिलक वर्माले 57 रनको अर्धशतकीय इनिङ खेले। यस्तै नमन धीरले 47, रोहित शर्माले 22, राज वावले 16 तथा बिल ज्याक्सले 10 रनको योगदान दिए। बेंगलुरूका भुवनेश्वर कुमारले 4 विकेट लिए। हिजै सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सलाई 5 विकेटले पराजित गरेको थियो। पराजयसँगै लखनऊ प्लेअफ दौड़बाट बाहिरिएको छ। चेन्नई भने 5 स्थानमा छ।
0: अब मौसम। आज देशका केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले बिहान कोशी गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदली भएको छ। दिउँसो देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति कोशी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमै नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची। आजदेखि सरकारी कार्यालयमा सरसफाई सप्ताह संचालन। सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको पांग्रामा आग लागि सबै यात्रु सकुशल दुई घण्टापछि उडान अवतरण सुचारू। युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा स्वीकार। युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई। र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो, मुम्बई इण्डियन्स प्लेअफबाट बाहिर। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार। थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: हार्दिक निमन्त्रणा रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशव चाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडे गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतेका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गए हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर वधूलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशव जङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका 4 दिवाङ रोल्पा।

0: वसन्त ऋतुको हरियाली पहाड़ सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रगतिका ढोकाहरू खुल्दै खुल्दै
2: माना भन्छ नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अर्डर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा, सम्पर्क मोबाइल नम्बर 97628182। मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडाभित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षा कर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाइ सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपू सैनिक वर्कशप रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बीच बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कशप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पदिनी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगर पालिका चार निबाङ रोल्पा।
0: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तैयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल प्रोप्राइटर राजेश जुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905769298।
2: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना कामना व्यक्त गर्दछौ।
1: A2Z मोबाइल सेन्टर रोल्पा नगरपालिका चार लिबाङ भदेरी खोला रोल्पा।
0: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडल का डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत सम्पर्क मोबाइल नम्बर 9841176950।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति रोबर चाहियो नि.
5: मैले प्रयास नगरेको कहाँ हो र? हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन.
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो.
5: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके.
6: होइन, रात दिन खचखच के को झगडा हो यो?
5: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ. म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन.
6: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि. नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि.
4: ओहो, यस्तै घर हो हामीलाई चाहिएको.
5: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन त भन.
6: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला.
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत. मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन.
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ.
8: ए हो र?
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना. प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
13: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
12: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
13: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
12: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
14: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
15: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
14: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
16: अङ्कल, अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
14: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
19: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यो तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड, कम्मर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
21: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड, जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: थप जानकारी का लागि सम्पर्क सुपरिजित फार्मेसी नेशनल बाथरूम एंड स्क्रीन केयर सेंटर ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटल को नजिकै थप जानकारी का लागि सम्पर्क 0825916077 98478076077 98578043123 समयमै उपचार गरौं स्वस्थ जीवन बाँचौं सुपरिचित फार्मेसी नेशनल बाथ रोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ
14: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
15: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
14: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
16: अङ्कल अङ्कल आउनुहोस् म अर्जुनलाई बाटो कटाइदिन्छु
17: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
18: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
14: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
19: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
20: नेपाल सरकार विज्ञापन बोर्ड
0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
1: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
0: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
0: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने छमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
1: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
0: सेतो पानी बग्ने यौनी चिलाउने गन्हाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घर तुलसीपुर दाङ
0: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ
1: सम्पर्क मोबाइल 98578121105
0: 98479802
1: 98095682605
0: र 98103940
16: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
22: लो किन नि के भयो सन्चो भएन
16: होइन यतिकै जाने मन लागेन
22: यतिकै पनि हुन्छ
16: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
22: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
18: नमस्ते कति कामले पाल्नु भयो
22: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
18: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
16: हस् म्याडम
23: नेपाल सरकार विज्ञापन बोर्ड
12: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
15: होइन के भाषा र तपाईँलाई
12: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका
4: यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नेको दुखाई, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: सुन्न, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ, के भयो भन त?
3: के भएन मिस,
4: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जलजला टायर सेट। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865478232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची राखिएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक दिउँसो 4 बजेका लागि बोलाइएको छ। संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको धारा 95 अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसैगरी दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेश पेश हुनेछन्। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समेत जारी गरिएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभयो। यसका लागि सबै संघ प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्राचार गरिएको छ। वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन अनुसार कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ। टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब 2 घण्टापछि सञ्चालनमा आएको छ। आज बिहान टर्कीको इस्तानबुलबाट आएको TK-726 नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो। विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान 6:45 बन्द भएको विमानस्थल करिब 2 घण्टापछि सञ्चालनमा आएको हो। आकाशमै होल्ड गरिएका एयर इण्डिया र फ्लाई दुवै अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरेका छन्। आन्तरिकतर्फको उडान अवतरण पनि नियमित भएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो। विमानलाई रनवेमै रोकेर आपतकालीन द्वारबाट यात्रुहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु र 11 चालक दलका सदस्य रहेको उहाँको भनाइ छ। यसअघि पनि टर्किस एयरलाइन्सको विमान धावन मार्ग नै अवरूद्ध हुने गरी दुर्घटना भएको थियो। 2071 सालमा कम भिजिबिलिटीका कारण धावन मार्गबाट चिप्लिएर दुर्घटना हुँदा 4 दिनसम्म उडान अवतरण ठप्प भएको थियो। नेपाली कांग्रेसले आज सुर्खेतमा कर्णाली प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्न लागेको हो। प्रदेश स्तरीय भेलाको सभापति गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला सभापति खड्गबहादुर पोखरेलले जानकारी दिनुभयो। भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुनुहुनेछ। यसअघि कंग्रेसले वैशाख 26 र 27 कैलालीको धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। वैशाख 31 र जेठ 1 गण्डकी प्रदेश स्तरीय भेला पोखरामा तथा जेठ 4 र 5 बागमती प्रदेश स्तरीय भेला काभ्रेपलाञ्चोकको धुलीखेलमा हुने कंग्रेसले बताएको छ। त्यसै गरी मध्य प्रदेशको भेला जेठ 6 र 7 मौतरीको बर्दीवासमा र कोशी प्रदेशको जेठ 8 र 9 गते सुनसरीको लौकी तथा लुम्बिनी प्रदेशको जेठ 14 र 15 रूपन्देहीको तिलोत्तमामा आयोजना गर्ने तयारी छ। र सर्लाईमा सडेको अवस्थामा एक पुरूषको शव फेला परेको छ। हिजो साँझ गोडैता नगरपालिका 6 बग्दह स्थित चिनी मिल नजिक हुलाकी सड़क खण्डको छेउमा व्यवहारिसे अवस्थामा शव फेला परेको हो। स्थानीयवासीले सड़क आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। अन्दाजी 40-45 वर्ष उमेर समूहका पुरूषको शव सड़े गएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाईका प्रवक्ता तथा डीएसपी सरोज राईले बताउनुभयो। शव अत्यधिक सड़ेकाले मृतकको पहिचान खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखेर थप अनुसन्धान भइरहेको राईले बताउनुभयो। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: Coming up next.
1: कार्यक्रम सुशेली
2: सारङ्गीको तारदेखि टुङ्गाको धुनसम्म हाकपारे र पालनदेखि देउडा र टप्पासम्म
3: कार्यक्रम सुशेली
2: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
4: कार्यक्रम सुशेली
2: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
4: कार्यक्रम सुशेली
5: वित्तीय अनुशासन पालना गरौं आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं मासिक बजेट बनाऊ अनावश्यक कुरामा खर्च नगरौं अनिवार्य रूपमा नियमित बचत गरौं आवश्यक भएमा मात्र ऋण लिऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
6: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
7: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
7: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
7: यता आइज न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
7: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
6: अनि के गर्नु त अब म त निस्किसक्नु हो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: AIO
11: AIO
10: Yes AIO All in one mart the best place for shopping
11: के छ र हो खास त्यहाँ
10: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
11: वाउ कहाँ छ र यो
10: यही मिन भवनमा शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा
9: All in one mart helping make your life easier
12: हेलो
13: हेलो हेलो
12: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
13: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
14: हजुर
13: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
14: हेलो हेलो भन्नुहोस् त
12: हेलो हजुर
14: हजुर
12: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
14: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भन्ने रहेछ? के भयो
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, म किन दिन्छु?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अब को प्रस्तुति
0: कार्यक्रम सुशेनी
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म हतारे र पालमदेखि देउरा र टप्पासम्म
3: सुसेनी
4: सुसेनी
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेनी
4: सुसेनी

0: कारुङ्गी को तार देखि कुमना को धुन सम्म हतारे र पालम देखि देउरा र टप्पा सम्म
1: सुसेली
2: सुसेली
1: लोकगीत लोक साहित्य र लोक संस्कृति को संगम
0: कार्यक्रम सुसेली
2: सुसेली
1: बुढी नन्दा छेडे दह बढी मालिका अरु धेरै धुरा सेतै हिमाल पहाड पर्वत सुन्दर छ जिल्ला बाजुरा हार्दिक स्वागत अनि अभिवादन छ सुसेलीमा कार्यक्रम सुसेली लिएर आइपुगे म ओम भण्डारी नेपाली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली दैनिक यही बेला प्रसार हुने गर्छ हामी लोक तथा दोहोरी गीतहरू सुनाउँदै गीतसँग गाँसिएका भूगोल परिवेश समाज संस्कृति प्रस्तुत गर्ने गर्छौं आज कार्यक्रम सुसेलीमा घुम्दै घुम्दै जिल्ला बाजुरा पुगेका छौं आज हामी बाजुराको खप्तड पुग्नेछौं बढी मालिका पुग्नेछौं बुढी नन्दालाई एकफेर आँखा बिछ्याउनु पर्छ त्यसो त बाजुरा पुगेपछि छेडे दह मारतडीको बारेमा केही कुरा बोलिएन भने सायदै कार्यक्रम पूर्ण हुन नसक्ला बाजुरा भित्रका थुप्रै महत्वपूर्ण सम्पदा सामग्री मध्ये केही कुरा अवश्यै सुनाउने कोशिश गर्नेछौ छन् बाजुरा भित्रका मात्रै होइन सिंगो सुदूरपश्चिमका त्यहाँका लाली गुराँस बनेका लालुपाते बनेका स्थानीय समाज संस्कृति मिश्रित लोकलयका गीतहरू पनि तिनै गीतहरू सुन्दै सुनाउँदै भावनाको पंख तरेंगबाट बाजुरा ओरपरे रहनेछौ कार्यक्रमको प्रारम्भमा सुनाउँछु त्यही बाजुरा मेरै बाजुरा कम्ती राम्रो छैन बाजुराकै गीतिकोशेली

मेरै बाजुरा त कम्ती राम्रो छैन, जौबाज घुम्नलाई कोल्ती पानु छैन। गीतले बाजुरा छर्लङ्गे देखाइदिएको छ। पहाडी पहाडले हिमालले घेरिएको बाजुरा जिल्ला उच्च पहाडी भूबनोटमा अवस्थित जिल्ला हो। जिल्लाको सदरमुकाम मार्तरीबाट वरपर छन् बाजुराका गाउँहरू। बाजुरा विकट हिमाली जिल्ला पनि हो, जसलाई अझै पनि आधुनिक विकासले उस्तो प्रभाव पार्न सकिरहेको छैन। पछिल्लो विभाजन अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा जिल्ला विशेषत हिमाली जिल्ला भनेर चिनिन्छ। त्यहाँ फल्ने स्याउ, उवा, फापर, कागुनो र हिमाली क्षेत्रमा पाइने भेडा च्याङ्रा पालनले पनि बाजुरालाई चिनाइदिएको छ। उसो त बाजुरा जिल्ला गीतमा भनिएझै देवस्थलको भूगोल पनि हो, जहाँ देवी देवताको जमघट भएको मानिन्छ। धार्मिक आस्थामा विश्वास राख्नेहरूले बाजुरालाई एकपटक पुग्नै पर्ने हुन्छ भनेको सुनिन्छ कि नमरी स्वर्ग देखिँदैन, त्यसो भन्नेहरूले बाजुरा पुगेका छैनन्। बाजुरा पुग्नेहरूले अवश्य पनि स्वर्गानुभूति गरेरै फर्किने गर्दछन्। 2188 वर्ग किलोमिटर क्षेत्रफल भएको बाजुरा जिल्ला पछिल्लो विभाजन अनुसार 5 गाउँपालिका र 4 नगरपालिका गरी 9 स्थानीय तहहरूले भरिएको छ। नेपाली खस भाषा र भोटे भाषा प्रयोग गर्ने बाजुराका स्थानीय कृषि व्यवसाय र जड़ीबुटी खेतीमा आश्रित रहेको पाइन्छ। बाजुरा जिल्लाको जिल्ला सदरमुकाम मार्तरीबाट वरपर रहेका गाउँहरूदेखि निकै टाढा टाढासम्मका गाउँहरू रहेका छन्। भनिन्छ बाजुरा जिल्लाको सदरमुकाम मार्तरीबाट 40 कोस टाढा टाढाका गाउँहरू छन्, जसमा पैदलै हिँडेर पुग्नलाई 5-6 दिन पनि लाग्न सक्छ। बाजुरालाई अहिले पनि यातायातले सुगमता बनाएको छैन। केही आंशिक रूपमा यातायातको पूर्वाधार बने पनि जिल्लाका कैयौं गाउँहरू त्यसबाट वञ्चित छन्। शिक्षा स्वास्थ्यमा पनि बाजुरा जिल्लाले उस्तो प्रगति गर्न सकेको छैन। जिल्लाको नाम कसरी बाजुरा रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण भेट्न सकिएको त छैन। तैपनि पुराना कहावतहरू अनुसार पहिले बाजुरा जिल्लाको आफ्नै स्वतन्त्र अस्तित्व नभई यो क्षेत्र त्यस बेलाको सिन्जा हालको जुम्ला जिल्लामा पर्दथ्यो। सिन्जा राज्य अन्तर्गत बाजुरा रहेको मानिन्छ। त्यसकारण केन्द्रीय शासन जुम्लाबाट सञ्चालन गरिए तापनि शासकका प्रतिनिधिहरू हालको बाजुरा जिल्लामा पनि सहायक दरबार बनाएर बस्ने गर्दथे भन्ने भनाइ छ। उक्त सहायक दरबारलाई कोट भनिन्थ्यो। तत्कालीन सिन्जा दरबारका राजाको आदेश अनुसार यस बाजुरा दरबारबाट बाज चराक समातेर पक्रेर त्यहाँ पठाउनु पर्थ्यो। बाजालाई पासोमा हालेर समातिन्थ्यो। भाले बाजालाई शाही बाजा र पोथी बाजालाई झुरा बाजा भनिन्थ्यो। एकपटक राजाको आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुसार पासो थाप्दा उक्त पासोमा शाही बाजा नपरी झुरा बाजा पर्न गएछ। शाही बाजा पासोमा पार्न नसकी झुरा बाजा मात्रै परेको खबर सहित झुरा बाजा राजाको दरबारमा पठाइएछ। शाही बाजाको चाहना गरेको तर झुरा बाजा प्राप्त भएकोले त्यो ठाउँको नाम त्यही पोथी बाजाको नाम झुरा बाजालाई बाजुरा कोट राखेछन्। त्यही बाजुरा कोट पछि अपभ्रंश हुँदै बाजुरी कोट भयो र बाजुरी कोटको नामबाट बाजुरा रहेको किम्वदन्ती पाइन्छ। अर्को भनाइ अनुसार बाजुरा जिल्लामा बाजुरगाड भन्ने नदीको नामबाट बाजुरा जिल्ला नाम रहन गएको भन्ने भनाइ पनि छ। जिल्लाको नाम जसै गरी रहन गएको होस्, बाजुरा जिल्ला जड़ीबुटी उत्पादनको लागि, फलफूल खेतीको लागि अब्बल त छँदैछ, धार्मिक आस्थाको केन्द्र पनि बाजुरा छ। बाजुराको बढी मालिका विशेष त महत्वपूर्ण धार्मिक स्थल हो भने बाजुरा जिल्लाभित्रको बुढीनन्दा, खप्तर क्षेत्र र छेडे दह अथवा छेडे गाडलाई पनि विशेष महत्वको रूपमा देख्न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकीय सम्भावना बोकेको बाजुरा जिल्ला प्रचार प्रसारका कारण नेपालीहरूलाई प्रशस्तै थाहा भएसँगै अब बिस्तारै बिस्तारै विदेशी पाहुनाहरूलाई पनि बाजुराको बारेमा केही न केही अवगत हुन जाँदा वर्षेनी केही थोरै मात्रामा भने पनि बाह्य पर्यटकहरू बाजुरा पुग्न थाल्नु भएको छ। यस किसिमले बाजुरा बिस्तारै विकासको गतिमा अगाडि सर्दैछ, अघि बढ्दैछ र पछिल्लो समय विकेन्द्रीकरणको अवधारणा सहित नेपालको प्रादेशिक विभाजन भए अनुसार प्रदेश सरकार र स्थानीय पालिकाहरूले पनि विकास निर्माणमा ध्यान दिन थालेपछि बाजुराका गाउँ गाउँ बिस्तारै विकासका रंगरोगनले रंगिन थालेका छन्। शिक्षा प्रचार र स्वास्थ्यका सुविधा पनि अब स्थानीय पालिकाहरू मार्फत गाउँठाउँमा पुग्न थालेपछि स्थानीयहरूले राहतको महसुस गरेका छन्।
बाजुराबाट लेखपढ गर्न, जागिर खान, बन्द व्यापार गर्न नेपालका अरू थुप्रै शहरमा सँगै विदेशमा पनि पुगिसकेका छन्। बाजुरामा आवत जावत गर्ने हवाई यातायातले पनि बाजुरावासीलाई पहिलेदेखि केही न केही भए पनि सुविधा दिएकै छ र पछिल्लो समय यातायातका स्रोत साधन पनि बाजुरा प्रवेश गरेपछि बाजुरामा हुने स्थानीय उत्पादन नेपालका अरू ठूला शहरमा पुग्न थालेका छन् भने बाह्य उत्पादन पनि बाजुरामा छिर्न थालेका छन्। यस किसिम भाषा, कला, संस्कृति र मान्छेलाई चाहिने वस्तु तथा सेवाको आदान प्रदानले बाजुरा राष्ट्रिय विकासको घेराभित्र प्रवेश भएको छ र आशा गर्न सकिन्छ अबका वर्षहरूमा, अबका दशकहरूमा बाजुराले विकासको गतिमा फड्को मार्नेछ र बाजुरा साँच्चै त्यहाँको उत्पादन गरेर धनी हुनेछ। अहिले पनि बाजुरा कृषि उत्पादनको दृष्टिले महत्वपूर्ण मानिन्छ। त्यहाँ खेती हुने स्याउ खेती र जडीबुटीको अन्तर्राष्ट्रिय बजार माग बढ्दो छ भने राष्ट्रिय बजारहरूमा समेत बाजुराका उत्पादन पुग्न सकेको छैन। यातायातको भरपर्दो पहुँच बनाएर बाजुराको उत्पादनलाई मूल राजधानी काठमाडौँसँगै अरू ठूला शहरमा पुगाउन सक्ने हो भने त्यसबाट आर्जित भएको पैसाले बाजुराको स्थानीयवासीको आयस्ता बढ्नेछ र बिस्तारै गरिबीको रेखा मुनिबाट बाजुरावासी माथि उठ्न सक्नेछन् र बाजुराले ठूलो प्रगति हासिल गर्न सक्नेछ। त्यसो त बाजुराभित्र भएका कला, संस्कृति र तिनी धार्मिक र प्राकृतिक सम्पदाको त अथाह सागर छ, भनौं भण्डार छ। त्यसकारण त नमरी स्वर्ग देखिन भन्नेहरू बाजुरा पुगेका छैनन्। यदि बाजुरा पुग्यो भने र बाजुरा घुमे भने साँच्चीकै एकपटक म पनि स्वर्गमा टेके र मैले पनि स्वर्ग देखे भन्ने अनुभूति हुन जानेछ। हामी पनि निवेदन गर्छौ, एकपटक जसै बाजुरा घुम्न जाउँ। बाजुराले समृद्ध संस्कृति, स्वर्ग तुल्य ठाउँको अनुभूति दिनेछ। साँच्चीकै नेपाल हेर्न बाजुरा जानै पर्दछ भन्ने मनमा लाग्नेछ। कार्यक्रम सुशेलीमा हामी घुमी फिरी बाजुराकै कुरा सुनाइरहेका छौं।

साँच्चीकै नेपाल हेर्न सुदूरपश्चिम जाउँ। सुदूरपश्चिम प्रदेशका हरेक जिल्ला र हरेक गाउँहरू प्राकृतिक हिसाबले र धार्मिक हिसाबले महत्वका क्षेत्र हुन्। आज तीनै गाउँठाउँ मध्ये हामी बाजुरा जिल्लाभित्र छौं। आज सुशेलीमा बाजुरा देखाउनु छ। बाजुराका थुप्रै महत्वपूर्ण सम्पदा सामग्री मध्ये केही कुरा अवश्य तपाईसम्म पेश गरिरहेका छौं। मानव विकास सूचाङ्कमा निकै पछाडि छ बाजुरा जिल्ला। बाजुरा जिल्ला हिमाल र पहाड़ले भरिएको जिल्ला हो। बाजुरा जिल्लाको सबभन्दा तलको भाग इकडीगाड 726 मिटरमा रहेको छ भने बाजुरा जिल्लाको अधिकतम उचाई हम्सिरे लेख 7036 मिटर मापन भएको छ। त्यस हिसाबले बाजुराको हावापानी निकै चिसो छ, निकै ठण्डी छ। बाजुराका माथिल्ला भागहरूमा ठूला ठूला पाटन छन्। पाटनमा चरिरहेछन् भेडा र च्याङ्राका बथानका बथान। बाजुराका माथिल्ला ठाउँहरू भूस्वर्ग मात्र होइनन्, देवस्थलका खानी पनि हुन्। जहाँका देवस्थललाई पुज्न, पुगारा पात माग्न बाजुरा र स्थानीय अरू जिल्लाका सँगै बाहिरी जिल्लाबाट पनि थुप्रै भक्तजनहरू लश्करका लश्कर मासी र उकालो लागिरहेको ताती देख्न सकिन्छ। बाजुराका माथिल्ला पहाड़हरूलाई प्रायश हुस्सू र कुहिरोले ढाकिरहेको हुन्छ भने हिउँदियाममा निकै चिसो हुने हुनाले त्यहाँको यात्रा हिउँदियाममा कठिन मानिन्छ। विकासको गतिमा पिछडिएको भए पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण मानिन्छ जिल्ला बाजुरा। खप्तड, बढीमालिका, बुढीनन्दा, छेरेदह, नाट्यश्वरी आदि धार्मिक तथा पर्यटकीय प्राकृतिक सुन्दरताले सुसज्जित बाजुरा सुन्दर झरना तथा तालहरूबाट पनि उत्तिकै सिंगारिएको छ। बाजुरा क्षेत्रमा मौसम अनुसार फल्ने स्याउ, सुन्तला, आँप, आरु, अम्बा, नासपाती, केरा, काफल आदि फलफूलका लागि अत्यन्तै उत्तम मानिन्छ। राडीपाखी, बोल्द्या, गौमा, काठको ठेकी त्यहाँका घरेलु उत्पादन हुन्। ती स्थानीय उत्पादन विस्तारै राष्ट्रिय बजारसम्म पुग्न थालेका छन्। तर विडम्बना यस क्षेत्रमा मौसम अनुसारका फलफूल सडेर जान्छन्। स्थानीय उत्पादित वस्तु गाउँघरमा नै केन्द्रित छन्, जसको बजार नै प्राप्त हुन सकेको छैन। तर पछिल्लो समय स्थानीय विकेन्द्रीकरणको नीति अनुसार चिस्यान केन्द्रहरू र व्यावसायिक कृषि फर्महरू निर्माण हुन थालेका छन्। निर्माण हुने कुरा सुनिएको छ, यो चाहिँ सुखद कुरा हो। अमूल्य जडीबुटी तथा वन पैदावारको प्रचुरताको खानी नै मान्न सकिन्छ जिल्ला बाजुरा। कर्णाली र बुढीनन्दा नदीका साथै अन्य साना ठूला नदी बग्ने बाजुरा जिल्लामा जलस्रोतको अत्यधिक सम्भावना हुँदाहुँदै पनि यथोचित विकास हुन सकेको छैन। पावर हाउसहरू निर्माण गर्न सके त्यहाँको जलविद्युत उत्पादन राष्ट्रिय प्रसारणमा जोडेर देशमा अरू ठाउँमा पनि उज्यालो पुर्याउन सकिन्छ। बाजुरा क्षेत्रको भाषा, साहित्य, कला र संस्कृतिलाई हेर्ने हो भने बाजुरा नेपालीत्वको ताजा अभिलेख हो। यहाँका मुख्य चाडपर्वहरू विशु, गौरा, दशैं, तिहार, माघी, अनन्त्या, होली, भो, चैतेलो, खौं, मैझाडो, पैठ आदि महत्वका छन्। बाजुरा जिल्लामा मानिने यस्ता चाडपाडहरू बाजुरा जिल्लाबाट सरेर गएका, बसाई सरेका, अरू जिल्लामा पुगेका र देश देशभर फैलिएका सम्पूर्ण बाजुराका स्थानीय भूमि पुत्र पुत्रीहरूले मनाइरहनु भएको छ। बाजुराका देउडा लगायत अन्य सांस्कृतिक सम्पदा, अन्य सांगीतिक कोशेलीहरू देश देशभर फैलिरहेका छन्। बाजुरा विस्तृतिमा छ। बाजुरा क्षेत्रका देउडा, मागल, फाग, ताँचर, भारत, हुड्केली र ठाडी भाका आदिको आफ्नै मौलिकता छ, जसलाई जति सुने पनि जति हेरे पनि अगाइँदैन। बाजुरामा अहिले पनि मौलिक रूपमा देउडा खेल्ने खेलाड़ीहरू प्रशस्तै पाइन्छन्। त्यहाँका गाउँघरमा मनाइने हरेक चाडपर्वहरूमा देउडा खेलेको पाइन्छ भने बढीमालिका लगायत देवस्थलहरूमा लाग्ने मेला पर्वमा पनि देउडा लगायत फाग, चाँचर, मागल गीतहरूको उस्तै बाक्लो प्रयोग छ। गाउँपछि फरक मौलिक भाषा, चालचलन, भेषभूषा र रहन सहन रहेको छ बाजुरा जिल्लामा। बाजुरा जिल्लाका तमाम सम्भावनाहरूको संरक्षण, सम्वर्धन तथा प्रवर्धनमा राज्यले ध्यान दिएको खण्डमा विकासको गतिमा अगाडि बढ्न सक्छ। बाजुराले आफ्नो विकास आफै गर्न सक्छ, आफूलाई चाहिने अर्थोपार्जन आफै गर्न सक्छ। त्यसका लागि राज्यले अरू ठाउँलाई चाहिँ बाजुरालाई पनि समान विकासमा हेरिदिनु पर्यो। कोहीलाई पाखा, कोहीलाई काखा भन्ने हाम्रो नेपालको
पुरानो राज्य सत्तादेखि वर्तमानसम्म उही बानी बेहोरा छ। त्यसैले हाम्रा दूरदराजका गाउँठाउँको विकास हुन सकेको छैन। अब विकासमा समानता ल्याउनुपर्छ। सुदूरपश्चिम लगायतका नेपालका त्यस्ता स्वर्गतुल्य ठाउँलाई हामी सबैले विकासको गतिमा अगाडि बढाएर सुन्दर र हराभरा बनाउनै पर्छ।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के सारा हो खास त्यहाँ?
0: के छैन भन न, नुन देखि सुन सम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
3: क्या खतरा समाचार आइसक्यो?
4: बाप रे, अब चाहिँ के हुने हो?
5: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
2: नेपाल सरकार विज्ञापन हो।
8: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
9: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
8: नमस्कार।
9: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
8: यो त साइड जब दाई, यो चाहिँ मेन।
9: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
8: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
9: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
10: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
9: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
10: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
9: सुरक्षा घरको
8: जीवन बाँच्छ।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा तपाई सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुसेवी
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म हतारे र पालमदेखि देउरा र चप्पासम्म
3: सुसेली
2: सुसेली
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली

सुशैलीमा तपाईलाई पुनः स्वागत छ। आज हामी घुम्दै घुम्दै घुम्दा घुम्दै जिल्ला बाजुरा पुगेका छौं। साबिकको सेती अञ्चलको बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशमा परेको छ। प्रायश बाजुरा जिल्लाका माथिल्ला भागहरू चिसा र ठण्डी हावापानीले भरिएको छ। अर्ध उष्ण, समशीतोष्ण, शीतोष्ण र ठण्डा शीतोष्ण गरी चार प्रकारका हावापानी बाजुरामा पाइन्छ। बाजुराको विशेषता भनेको स्याउ उत्पादन, चौरी र भेडाको व्यावसायिक पालन सँगै जडीबुटी खेती पनि हो। बाजुरा गएपछि बाजुराको विषयमा कुरा गर्दा बिर्सनै नहुने पुग्नै पर्ने ठाउँ भनेको बाजुराको बढीमालिका हो। बढीमालिका बाजुरा जिल्लाको मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्य स्थल पनि हो। कैलाश मान्डौ गाउँ क्षेत्रमा रहेको बढीमालिकाको अपार धार्मिक महिमा छ। भक्तजनहरूको लागि यो बढीमालिका क्षेत्र सुदूरपश्चिमकै पुण्यभूमि मानिन्छ। बढीमालिका माताको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। पर्यटकीय महत्वका दृष्टिले समेत बढीमालिका क्षेत्रको महत्व असीमित छ। 14,000 फिटको उचाइमाथि दर्जनौ संख्यामा हरिया फाँट अथवा पाटनहरू, यिनै पाटनहरूमाथि ढकमक्क फुलेका सप्तरंगी फूलहरू, दाँफे लगायत दर्जनौ प्रजातिका दुर्लभ पंक्षीहरूका साथै कस्तुरी र झारल लगायतका वन्यजन्तुले बढीमालिकाको प्राकृतिक तथा पर्यटकीय महत्वलाई शिखरमा पुर्याइदिएको छ। अझै राज्यको दृष्टिमा पर्न नसकेको बढीमालिका क्षेत्र बहुमूल्य जडीबुटीको अपार भण्डार क्षेत्र पनि हो। स्कन्द पुराणमा दक्ष प्रजापतिको यज्ञमा सत्यदेवीले देहत्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाने क्रममा मल्लागिरी पर्वतमा सत्यदेवीको बायाँ अंग पतन भएर मालिका देवी उत्पत्ति भई बढीमालिका एक प्रमुख शक्तिपीठको रूपमा स्थापित भएको उल्लेख गरिएको छ। त्यसैले बढीमालिका क्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण ठाउँ हो। बढीमालिकामा साउन शुक्ल चतुर्दशीमा भव्य मेला लाग्ने गर्छ। त्यो बेला नेपालका विभिन्न स्थान सहित भारतबाट समेत भक्तजनहरूको घुइँचो लाग्ने गर्छ भने कालीकोट, जुम्ला, अछाम, डोटी र बाजुराका जिल्ला प्रशासन कार्यालयको पूजा टोली समेत त्यो ठाउँमा पुग्ने परम्परा कायमै छ। बढीमालिका पुग्न सदरमुकाम मार्तरीदेखि तीन दिनको ठाडै ठाडो उकालो पार गर्नुपर्छ। जो कोहीले यो यात्रा गर्न पनि आँट्नै सक्दैनन्। यो कठिन यात्राको साथ बढीमालिका क्षेत्रमा पुगेपछि सबैलाई लाग्नेछ, मैले पनि यो पटक स्वर्ग देखे। त्यही स्वर्गानुभूति लिएर मान्छे फर्किने गर्छन्। एकपटक बढीमालिका पुगेको यात्रु फेरि फेरि पुग्ने मनोकांक्षा राख्ने गर्छ। बढीमालिका क्षेत्र बाजुराको मात्रै होइन सिंगो नेपालको धार्मिक महत्वपूर्ण स्थल मध्ये एउटा अब्बल स्थल हो, जसको अझै प्रचार बाँकी छ, जसको अझै प्रवर्धन र भौतिक पूर्वाधार निर्माण गर्न बाँकी छ कि यसको उचित प्रचार प्रसार हुन सके। नेपाल, भारत लगायत अन्य थुप्रै मुलुकबाट पनि पर्यटकहरू, तीर्थयात्रीहरू त्यहाँ पुग्न सक्छन्।

रात रात भरी भरी दिन दिन भरी भरी यसै गरी बाजुरा का गाउँ गाउँमा देउडा खेल खेलेको देख्न सकिन्छ। त्यही देउडा गीत मार्फत प्रेम पीरतीका कुरा पुष्प वृष्टि भए झैं वृष्टि हुने गर्छ श्रवण हुने गर्छ।

चाहे दशैं तिहारमा होस्, चाहे अरू बेलाका चाडबाडमा होस्, गौरामा होस् कि माघीमा होस्, यसै गरी देउडा खेल बाजुराका गाउँ गाउँमा चलिरहेकै छ, जो अझै झर्रो मौलिकतामा छ। बाजुरा पुगेपछि खप्तडको कुरा बिर्सनु हुँदैन। खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमाञ्चलको अति रमणीय क्षेत्र हो। यसलाई धरतीको स्वर्ग पनि भन्ने गरिन्छ। बाजुरा जिल्लाको पश्चिममा अवस्थित खप्तड हजारौं थरीका दुर्लभ जीव जन्तु, जड़ीबुटीको भण्डार र दर्जनौं रमाइला ताल र पाटनको लागि प्रख्यात छ। खप्तड बाबाले यसै क्षेत्रमा तपस्या गरी चिकित्सा विज्ञान र विचार विज्ञानको सूत्रपात गरी मानव कल्याणमा ठूलो योगदान दिएकाले पनि यो क्षेत्रको महिमा बढ़ेको छ। गंगा दशहरा, जनै पूर्णिमा लगायतका तिथिहरूमा लाग्ने मेलामा नेपाल बाहिरबाट पनि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ खप्तड क्षेत्रमा। खप्तड जस्तै बाजुराको अर्को महत्वपूर्ण क्षेत्र बुढ़ीनन्दा हो। करिब 16,000 फिटको उचाइमा रहेको बुढ़ीनन्दा बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा रहेको छ। ढुङ्गै ढुङ्गाको शिखरमा रहेको ताल र मन्दिरहरू बुढ़ीनन्दाका मुख्य आकर्षणहरू हुन्। बुढ़ीनन्दामा रहेको ताल संसारकै सर्वाधिक उचाइमा रहेको तालमा मापन हुन सक्ने सम्भावना भए पनि हालसम्म यसको विस्तृत अध्ययन भने हुन सकेकै छैन। वर्षेनी जनै पूर्णिमा बुढ़ीनन्दा भगवतीको पूजामा लाग्ने गरेको मेला यस क्षेत्रको अवलोकन गर्ने जिल्लाभित्र र बाहिरबाट हजारौंको संख्यामा पर्यटक तथा भक्तजनहरूको ओहिरो लाग्ने गर्छ सो मेलामा। कोल्टी विमानस्थलबाट दुई दिनको पैदलमा पुगिने यस क्षेत्रमा 11 महिनासम्म हिउँ जम्ने भएकाले हिउँका पारखीलाई पनि मनमोहक गन्तव्यका रूपमा स्थापित हुने सम्भावना रहेको छ बुढ़ीनन्दा। त्यसैले बुढ़ीनन्दाको अझै जानकारी अझै प्रचार हुनुपर्छ। बुढ़ीनन्दा जस्तै बाजुराको अर्को महत्वपूर्ण स्थल हो छेडेदह। बाजुरा जिल्लाको आटीचौर, गुदुखाती र गोगडी गाउँको संगम स्थलमा रहेको छेडदह झण्डै 3 वर्ग किलोमिटरमा फैलिएको निकै गहिरो ताल हो। प्राकृतिक रूपले रमणीय यो तालले त्यस क्षेत्रको वातावरण सन्तुलनमा निकै सहयोग पुर्याएको छ। काफल, गुइला, ऐसेलु लगायतका जंगली फल पाइनुका साथै यो क्षेत्र गुराँस फूलको लागि पनि प्रख्यात छ। भौगोलिक सुगमता र शान्त सुन्दर वातावरणको माझमा वनभोज जानको लागि पनि प्रख्यात मानिन्छ छेडेदह। कच्ची मोटरबाट पुग्न लागेको यो क्षेत्रले रिसोर्ट बन्ने र राजमार्गको सबैभन्दा नजिक रहेको पर्यटन क्षेत्र बन्ने सम्भावनालाई पनि उत्तिकै सम्भावित गराएको छ। त्यो सँगै बार्जुकोट दरबारको भग्नावशेष अनि घरेलु उद्योगमा सक्रिय स्थानीयहरूका उद्यमशील कुराहरू लगायत बाजुराका थुप्रै स्थलहरू छन् जहाँ जति नै पुगे पनि जति नै व्याख्या गरे पनि कम हुन्छ। उसो त हामी बिर्सनै सक्दैनौ मार्तडीलाई, जुगाडालाई, बुढ़ीगंगालाई, पाण्डुसैनलाई, कोल्टीलाई, कोटिलालाई, जगन्नाथ अनि बाजुराकै त्यहाँको सम्पदा बनेर गोत्री, जुकोट, वाई, साम्पाटा, रुगिन जस्ता गाउँहरू रहेका छन्। त्यसो त हामी बिछया, मानाकोट, दहकोट, आँटीचौर, गोगडी, गुडुखाती, जय बागेश्वरी, काँडा, कुल्डेमाण्डौ, बाह्रबीस लगायतका विभिन्न गाउँहरू सम्पदाले भरिएका छन्, संस्कृतिले भरिएका छन्। कैलाश माण्डौको कुरा गर्ने हो भने पनि कैयौं दिन लाग्न सक्छ र छतरा लगायत दूरका गाउँहरूको अझै विशेष सांस्कृतिक महिमा छ। त्यसकारण हामी निवेदन गर्छौं राज्यले यसको प्रचार प्रसारमा कमी गर्नुहुँदैन। बाजुरावासीले त तन मनदेखि यसको श्री वृद्धिमा लाग्नुपर्छ भने हामी सारा नेपालीको श्री सम्पत्ति हो बाजुराका स्थानीय धार्मिक, ऐतिहासिक र प्राकृतिक ठाउँहरू, जसको विकासले हामी अर्थोपार्जन मात्रै गर्न सक्दैनौ, जीवनलाई उद्यम बनाउन, जीवनलाई असल बनाउन पनि बाजुराका हर कुराले हामीलाई प्रेरित गरिरहेका छन्। त्यसैले जीवन बाँच्ने कला पनि बाजुराका गाउँबाट, बाजुराका ठाउँबाट, त्यहाँका हिम्मत खण्डबाट र त्यहाँको परम्परागत जीवन शैलीबाट सिक्न सकिन्छ। एकपटक बाजुरा घुम्न जाउँ, बाजुराको महत्व आफूले बुझौं र अरूलाई पनि बुझाउँ। आजलाई बाजुराका धेरै कुरा मध्ये केही कुरा तपाईँलाई सुनाउँदा सुनाउँदै कार्यक्रम सुशैलीको समय सकिएको छ। सुनिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। सुशैलीको अर्को भेटमा बाँकी कुरा फुकाउने नै छौं।

0: जलजला टर्न। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची राखिएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक दिउँसो 4 बजेको लागि बोलाइएको छ। संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको धारा 95 अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। संसद हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछ। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेश पेश हुनेछन्। यसैबीच अहिले मन्त्री परिषदको बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मन्त्री परिषदको बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीप दाहालले जानकारी दिनुभयो। बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। त्यसको लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। यसको लागि सबै संघ प्रदेश र स्थानीय तहलाई पत्रचार गरिएको छ। वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन अनुसार कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएको ले तिनको पालना गर्न आग्रह गरिएको छ। नेपाली कांग्रेसले आज सुर्खेतमा कर्णाली प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्न लागि हो। प्रदेश स्तरीय भेलाको सभापति गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला सभापति खड्ग बहादुर पोखरेलले जानकारी दिनुभएको छ। भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुनुहुनेछ। कांग्रेसले यसअघि वैशाख 26 र 27 गते कैलालीको धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। वैशाख 31 र जेठ 1 गण्डकी प्रदेश स्तरीय भेला पोखरामा तथा जेठ 4 र 5 गते बागमती प्रदेश स्तरीय भेला काभ्रे पलाञ्चोकको धुलीखेलमा हुने कांग्रेसले जनाएको छ। यसै गरी मध्य प्रदेशको भेला जेठ 6 र 7 महोत्तरीको प्रतिवासमा, कोशी प्रदेशको जेठ 8 र 9 सुनसरीको लौकी र लुम्बिनी प्रदेशको जेठ 14 र 15 रूपन्देहीको तिलोतमामा आयोजना गर्ने कार्यक्रम छ। र सर्लाहीमा सडेको अवस्थामा एक पुरूषको शव फेला परेको छ। हिजो साँझ गढ़ेटा नगरपालिका 6 बगदाह स्थित चिनी मिल नजिक हुलाकी सड़क खण्डको छेउमा व्यवहारसी अवस्थामा शव फेला परेको हो। स्थानीयवासीले सड़कका आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। अन्दाजी 40 देखि 45 वर्ष उमेरसम्मका युवाको शव सडेकोलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईले जानकारी दिनुभयो। शव अत्याधिक सडेकोले मृतकको पहिचान खुल्न सकेको छैन। शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखेर थप अनुसन्धान भइरहेको राईले बताउनुभयो। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु, नमस्कार।
1: नयाँ वर्षको वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ए टू जेड मोबाइल सेंटर रोल्पा नगरपालिका 4 लिबांग भदेरी खोला रोल्पा।
1: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडेल का डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत सम्पर्क मोबाइल नम्बर 9841-71-96-50।
3: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग व्यापारी बुद्धिजीवी जनप्रतिनिधि राजनीतिक दल नागरिक समाज विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय पत्रकार सुरक्षाकर्मी आमा समूह युवा क्लब साहित्यकार शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: माना भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर हामी कहाँ चाउमिन चाउचाउ अन्डा चना चटपटे जुस अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर लिले विश्वकर्मा सम्पर्क मोबाइल नम्बर 97-88-132। माना भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4

0: वसन्त ऋतुको हरियाली पहाड़सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरी क्याफे कर्मा रोल्पा नगरपालिका 4 टोली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
2: प्रोप्राइटर हरी डागी, सम्पर्क मोबाइल नम्बर 98674052574।
1: हरी क्याफे कर्मा रोल्पा नगरपालिका 4 टोली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपुसैनीको वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बिरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बीज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कसप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधिरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9462268710 र 9862220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीज बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका चार लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल प्रोप्राइटर राजेश जुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805692998।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: ल बाबु नानी हो, सुन है, कष्ट हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ,
4: हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
3: अब के गर्ने रे, सिध सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट गर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
0: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर बजार रोल्पा युनिसा सुन चाँदी पसलको छेउमा।
7: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
10: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
11: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
10: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
10: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
10: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
11: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: मेरा लागि उमायुका लागि त सुनसरी गाउँपालिका एउटै मस्त र जरुरी सूचना। जो बेला खिमरिदे गरम ओपोतिरी जेऊ बेला सुनो फुरी कता ओचुदुरी जेऊ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज संभावना ताई आउए गिनी प्राकृतिक सम्पदा र त खेप्त ज सखेन्नारी वातावरण मिलेने ल खेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठयल मेला किनाते जन धनी नि खेतमा छिटी ताउ हो फोकाई
3: बेचो छानियाला बल्ल मेला किने कोर रङ्गे नौ पुराले चौसो खेल गिरी
2: वन जङ्गल सज मेरा आयुरी बाली एमएल एमए हो छानियाला दिउसोकर पोतराले पार बगे रहते
3: सलाई लाइटर स्याउला मे सचाउने चिजराले जबाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल गेमा भए
2: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी मे नै चौसो सैदे कि खेनाले वन जङ्गल ओसो छाम्नि दैके बारीको चुरोद विधि ओरे बनै कोबा
3: नाङथार नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
2: गेछो छामेला खोरेल चाउसी पोलिए होलिदे तरिङकाई गेजो निकेलाइ छु अब नजिरे बनाए गेम यल गेजो निकेमा लागे औलेम लायो के लागे
3: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा हो सताउँछु छिनी
2: वन जङ्गल मेला दुखेमाइए मेला दिने पाँचजना खरनामाहरू मिलिदिए भने सानो
3: चुलिजु बेलाको हिजिमके कोटल मेके सताङ्गिने हेनौखेम छिन्ने मे चाउसो गेस्तो यहाँ
2: मे लागिने निताए गे मने गे बचिए सोनो अरूले भने गे बच्छ यहाँ
3: के छ छाम्ला पोयाल मे लाग्यो कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
5: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
6: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
5: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्छ। पर्दछ।
6: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
6: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
5: आफू बाँच्न प्रकृति बचाउ, डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
6: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
5: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
6: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
8: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
7: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
8: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
7: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
9: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
9: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
9: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
9: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697।
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
9: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: बा जी के भो किन गाला नहार
1: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
3: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर युवराले सुन्ने काम नहुन्न भने
2: सुक्कै बिर्सेछु। जाऊ जाऊ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
0: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98-78-50-571 र 98-578-24-171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
0: होइन, के भएको छ र तपाईँलाई?
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
0: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत हेड गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना। खाना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
0: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
5: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
4: तपाईँको प्रयास नै कमजोर छ, न त अहिलेसम्म घर भइसक्यो।
5: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
6: होइन, रात दिन खत के को झगडा हो यो?
5: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
6: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
4: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
5: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
6: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479-1719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
1: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाया पोतो, डन्डीफोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
7: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
8: सम्पर्क मोबाइल 98-578-21-105,
7: 98-479-2802,
8: 98-095-86-5
7: र 98-10-93-49-40-40।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ। के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्, सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
0: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम, उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916077, 98478076077, 98578043123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम, उकालो जाने बाटो लिएर घोराही दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु

0: विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
0: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क
3: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
4: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
5: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमै नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
0: कंग्रेसले आज सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षण गर्दै सुर्खेतपछि पोखरा र काभ्रेमा दुई दुई दिने भेला हुने।
1: सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन। सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै।
0: युद्धान्त्य सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार। युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो। मुम्बई इण्डियन्स प्ले अफबाट बाहिर।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि? यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्टै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची राखिएको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक दिउँसो 4 बजेका लागि बोलाइएको छ। संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। यस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्का फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मसौदा पेश हुने लगायत कार्यसूची छन्। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्।
1: सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा शरीक भएर यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। सरकारले सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन 2083 समेत जारी गरेको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभयो। यसको लागि सबै संघ प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्रचार गरिएको थियो। सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन अनुसार कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन, सेवाग्राही अनुभव मापन, स्थलगत संस्थागत दिगोपन मापन सूचक कायम गरिएकोले तिनको पालन गर्न आग्रह गरिएको छ। यस्तै सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मरमत र रंगरोगन गर्नुपर्नेछ। शौचालय दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने, हात धुने स्थानमा साबुन अनिवार्य, दैनिक सरसफाईको अभिलेख राख्ने, शौचालय मैला मैत्री सेनिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गता मैत्री हुनुपर्ने भनिएको छ।
0: नेपाली कंग्रेसले आज सुर्खेतमा कर्णाली प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्न लागेको हो। प्रदेश स्तरीय भेलाको सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला सभापति खड्गबहादुर पोखरेलले जानकारी दिनुभयो। भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुनेछन्। कंग्रेसले यसअघि वैशाख 26 र 27 कैलालीको धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। वैशाख 31 र जेठ 1 गण्डकी प्रदेश स्तरीय भेला पोखरामा तथा जेठ 4 र 5 बागमती प्रदेश स्तरीय भेला काभ्रे प्लाञ्चोको धुरीखेलमा हुने कंग्रेसले जनाएको छ। त्यसै गरी मधेस प्रदेशको भेला जेठ 6 र 7 महोत्तरीको प्रतिवासमा, कोशी प्रदेशको जेठ 8 र 9 सुनसरीको लौकी तथा लुम्बिनी प्रदेशको जेठ 14 र 15 रूपन्देहीको तिलोत्तमामा आयोजना गर्ने कार्यक्रम छ।
1: नेगदीको अन्नपूर्ण गाउँपालिका 4 रहेको 9.14 मेगावट क्षमताको सुपर घलेन्दी जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण शुरू भएको छ। सुपर घलेन्दी हाइड्रो पावर प्रणाली प्रवर्धक रहेको आयोजनाले नार्च्याङको घलेन्दी र रेले खोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँच मार्ग निर्माण थालेको हो। आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले 5 किलोमिटर 500 मीटर मध्ये 2 किलोमिटर पहुँच मार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार पारिएको जानकारी दिनुभयो। विद्युत गृह निर्माण स्थलमा सड़क पुर्याएर जमीन तयार पार्न पहाड़ काट्न थालेको र पहुँच मार्ग खनेपछि बाँध विद्युत गृह र पेनस्ट्रक पाइपलाइन जडान तथा प्रसारण लाइन्स निर्माणलाई समानान्तर गतिमा अघि बढ़ाउने तयारीमा रहेको उहाँले बताउनुभयो। 1.80 अर्ब लागत अनुमान गरिएको आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संविधान संशोधनको लागि बहसपत्र तयार पार्न गठित कार्यदलले आज संचारकर्मीहरूसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न संचार माध्यममा आबद्ध पत्रकार तथा संचारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो 4 बजे परामर्श तथा छलफल गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुविदेले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिनुभयो।
0: टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो लागेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज बिहान 7 बजेतिर इस्तानबुलबाट आएको TK-726 विमान अवतरण गर्ने क्रममा पांग्रामा आगो लागेको थियो। विमानमा लागेको आगो नियन्त्रणमा लिए पनि विमानको व्यवस्थापनका लागि भन्दै विमानस्थल केही बेर बन्द गरिएको थियो। सो विमान धावन मार्गबाट हटाएसँगै 2 घण्टापछि विमानस्थल सञ्चालनमा ल्याइएको हो। अहिले आन्तरिक उडान पनि सुचारू भइरहेको छ। एयरलाइन्सको ल्याण्डिङ गियरमै आग लागि भएको थियो। यद्यपि आगो लाग्नुको कारण भने थप अनुसन्धान भइरहेको छ। विमानमा 273 जना यात्रु र 4 जना चालक दलका सदस्य सवार थिए। केही शव समेत विमानमा ल्याइएको बताइएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अस्वीकार गर्नुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले इरानका प्रतिनिधिहरूबाट आएको जवाब पढ़ेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनु भएको हो। इरानले यसअघि पाकिस्तानका मध्यस्थकर्ता मार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने आवश्यकतामा जोड़ दिएको बताइएको थियो। वाल स्ट्रीट जर्नलका अनुसार ईरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डार सम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताउनु भएको छ। यसअघि आइतबार तेहरानले पाकिस्तान मार्फत वाशिङटनलाई एउटा प्रस्ताव पठाएको थियो। इरानी सरकारी संचार माध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने माग गरिएको थियो। इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध 30 दिनको लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहहरूमा लगाइएको नौ सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड़ दिएको थियो।
0: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू शीर्ष स्थानमा उक्लिएको छ। गैराती सम्पन्न खेलमा बेंगलुरूले मुम्बईलाई 2 विकेटले पराजित गरेको हो। यससँगै बेंगलुरूले 11 खेलमा 14 अंक जोड़ेको छ। समान खेलमा 6 अंक जोड़ेको मुम्बई 9 स्थानमा छ। यो पराजयसँगै मुम्बई आईपीएलको प्ले अफ दौड़बाट बाहिरिएको छ। रायपुरमा भएको खेलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले पूरै विश्वभरमा 8 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका कृणाल पाण्ड्याले 73 रनको अर्धशतकीय पारी खेली जकोब बेथेलले 27, जितेश शर्माले 18 तथा देवदत्त पडिकलले 12 रन जोड़े। मुम्बईका कोर्बिन बोर्सले सर्वाधिक 4 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित विश्वभरमा 7 विकेटको क्षतिमा 166 रन बनाएको थियो। मुम्बईका तिलक वर्माले 57 रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै नमन धीरले 47, रोहित शर्माले 22, राज बाबले 16 तथा विल च्याटले 10 रनको योगदान दिए। बेंगलुरूका भुवनेश्वर कुमारले 4 विकेट लिए। हिजै सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सलाई 5 विकेटले पराजित गरेको थियो। पराजयसँगै लखनऊ समेत प्ले अफ दौड़बाट बाहिरिएको छ। चेन्नई भने 5 स्थानमा छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
0: कंग्रेसले आज सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षण गर्दै सभापति थापा सहित शीर्ष नेताहरू सहभागी।
1: सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन। सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै।
0: युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार। युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो। मुम्बई इण्डियन्स प्ले अफबाट बाहिर।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।

0: लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: वसन्त ऋतुको हरियाली पहाडसँगै बित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रगतिका ढोकाहरू खुल्दै खुल्दै
3: माना भन्जल नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा, सम्पर्क मोबाइल नम्बर 97 26 88 132। मामा भन्ज नास्ता पसल सुनसहरी छेउमा सुनसहरी गाउँपालिका 4

0: बसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935। बसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: A2Z मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडेल का डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841176950।
2: बसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग व्यापारी बुद्धिजीवी जनप्रतिनिधि राजनीतिक दल नागरिक समाज विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय पत्रकार सुरक्षा कर्मी आमा समूह युवा क्लब साहित्यकार शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक लस्सी चिया कफी दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
4: प्रोप्राइटर हरि दागी, सम्पर्क मोबाइल नम्बर 9864052574।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बिरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ। आभूषणको विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल, प्रोप्राइटर राजेश सेन्चुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905769298। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कसप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9462468710 र 9802220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: वसन्त ऋतुको हरियाली पहाड़ संगे भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षा कर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जन्म मृत्यु विवाह बसाइ सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
4: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
5: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916077, 98478076077, 98578143123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
7: जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
9: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
9: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय, तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
8: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
11: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
10: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
11: लौ उसो भए म सामान लिन गइहाले।
10: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
11: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
10: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
11: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
12: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं, व्यवस्थित तवरले पार्किङ गरौं, आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं, घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं, फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ, तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: मरेको के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो, अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी भूमिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो। घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: ए बाबु अध्ययार छ टर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्कोले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौ सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन हो
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
3: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
3: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204 र 9894793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
5: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
4: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
5: ल उसो भए म सामान लिन गइहाले
4: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9857830504
4: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाजे के भो किन गालामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741 318
1: 9805014652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भयो
6: वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाम
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: दिउँसो एक बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची राखिएको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक दिउँसो 4 बजेको लागि बोलाइएको छ। संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। यस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमजिमको जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनको लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायत कार्यसूची छ। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्। संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज संचारकर्मीसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न संचार माध्यममा आबद्ध विभिन्न वरिष्ठ पत्रकार तथा संचारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो 4 बजे परामर्श तथा छलफल गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुविदेले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिनुभयो। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा शरीक भएर यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। सरकारले सरसफाई सप्ताह सञ्चालन सम्बन्धी निर्देशिका 2083 समेत जारी गरेको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो। यसको लागि सबै संघ प्रदेश र स्थानीय तहलाई पत्रचार यसअघि नै गरिएको थियो। नेपाली कांग्रेसले आज सुर्खेतमा कर्णाली प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलामा सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुनु भएको छ। कांग्रेसले यसअघि वैशाख 26 र 27 कैलालीको धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। वैशाख 31 र जेठ 1 गण्डकी प्रदेश स्तरीय भेला, पोखरामा जेठ 4 र 5 गते बागमती प्रदेशमा काभ्रे पलाञ्चुको धुलीखेलमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ। चितवनका दुग्ध उत्पादक किसानले अझै भुक्तानी पाएका छैनन्। जिल्लाका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाउन बाँकी रहेको छ। दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले यसो रकम पाउन नसकेका हुन्। जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी गरेका छैनन्। उहाँका अनुसार जिल्लाबाट दूधलाई जाने उद्योग मध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अन्यले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। र बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने भएको छ। हरेक 4 वर्षमा हुँदै आएको गैंडाको गणना यस वर्ष बाघको गणना परेकोले गर्न नसकिएको हो। गैंडा गणना आनुवांशिक जेनेटिक विधिबाट गरिन्छ। वर्षा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकोले अर्को वर्ष मात्रै गरिने भएको हो। गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्ने गरेको छ। विभागको वन्यजन्तु सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवांशिक विधिबाट गैंडा गणना गर्न आवश्यक प्रोटोकल बनाउने निर्णय गरेको छ। समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नको लागि छलफल शुरू भइसकेको जानकारी दिनुभयो। आनुवांशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैंडाको गोबर मल संकलन गरेर प्रयोगशालामा डीएनए परीक्षणबाट संख्या र लिंग पहिचान गर्ने गरिन्छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: लगभग सबैजना आइसक्नुभयो। आजको वडास्तरको छलफल शुरू गरौँ त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
7: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
9: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानून कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
9: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
8: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: मानसिक समस्याबाट बच्ने उपायहरू।
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
11: असल साथीहरूसँग मात्रै संगत गरौं।
10: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
10: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
13: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
12: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
13: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
14: होइन, रात दिन खोज के को झगडा हो यो?
13: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
14: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
12: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
13: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
14: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
13: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नु पर्छ
0: अनि अरु के गर्नु पर्छ
2: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भर सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
8: होइन के भाषा र तपाईँलाई
7: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
9: अरे काका यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
10: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
10: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443883
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
12: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
11: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
12: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
11: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
12: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
17: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
18: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
17: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
16: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
17: के यस विपत्तिको कुनै समाधान छैन त?
16: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
17: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
18: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो, अरूलाई पनि बचाओ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ। सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिम्बुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
1: अनुरोध, स्वास्थ्य कार्यालय रोल्पा।
0: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
2: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हाड जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-670, 98-478-076-77, 98-578-43-123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
3: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, ती बुढाले सुन्ने काम नहुन्छन् भने
2: भुसुक्कै बिर्सेछु। जाउ जाउ दिमाग चुली खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
4: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98478050571 र 98578241। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल, रोल्पा।
5: यदि कोही महिलाको

0: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: जवाब माग गर्नुपर्ने कंग्रेसले बताएको छ। समितिमा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सचेतक निष्कल राई तथा सांसदहरू अर्जुन सिंह केसी र रेखा कुमार यादव हुनुहुन्छ। तर बिहान 11 बजे बोलाइएको बैठकमा उनीहरू उपस्थित हुनु भएन। कंग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिशमा राष्ट्रपतिबाट जारी अध्यादेश पेश गर्ने निर्णय गरेको हो। यद्यपि विपक्षी दलहरूले अध्यादेश रोक्ने बारेमा पनि छलफल गरेका छन्। बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रिय सभाको 21 औं अधिवेशनको कार्यसूची पनि तयार गरेको छ। यसैगरी प्रतिनिधि सभाको बैठक मा पनि राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान भएको सूचना, मन्त्री परिषद हेरफेर बारे सन्देश प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजै दिउँसो 4 बजे संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मानवाधिकार आयोग अगाडि प्रदर्शन भएको छ। जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेएनजी नागरिक अभियानले आज ललितपुर स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको हो। हरियर भवनमा आयोजित शान्तिपूर्ण धरना कार्यक्रममा सहभागीहरूले ब्यानर तथा प्ले कार्ड सहित प्रदर्शन गरेका थिए। उनीहरूले मानव अधिकार किन चुप, सरकारसँग भयो कि घुसपैठ, सत्य लुकाएर के पायो, प्रतिवेदन किन लुकायो, मानवाधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो, सरकार डरायो, प्रतिवेदन हरायो लगायत लेखिएका प्ले कार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज संचारकर्मीसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न संचार माध्यममा आबद्ध वरिष्ठ पत्रकार तथा संचारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो 4 बजे परामर्श र छलफल गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिनुभयो। र काभ्रेको पनौती नगरपालिका 5 धनेश्वर स्थित सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ प्रेसमा आज यसलाई पुनः सुन्नुहोला। काभ्रेको पनौती नगरपालिका 5 धनेश्वर स्थित सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ प्रेसमा आउँदो असार मसान्तसम्ममा थप 17 लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स छापिने भएका छन्। यसका लागि केन्द्रले यातायात व्यवस्था विभागसँगको सम्झौता अनुसार यही वैशाख 3 सातादेखि छपाई थालिएको जनाएको छ। विभाग र केन्द्रबीच यही वैशाख 4 गते क्यूआर कोड सहितको स्मार्ट लाइसेन्स छपाई सम्बन्धी सम्झौता भएपछि काम शुरू गरिएको हो। आउँदो असार मसन्तभित्र 17 लाख थान लाइसेन्स छपाई गर्ने लक्ष्यसहित काम अघि बढ़ाइएको केन्द्रका उपसचिव गोपाल राज तिमिल सेनाले जानकारी दिनुभयो। उहाँका अनुसार विभागसँगको पहिलो चरणको सम्झौता अनुसार 12 लाख थान लाइसेन्स छपाई गरी वैशाख 1 सातामा विभागलाई हस्तान्तरण गरिएको छ। सरकारले बाँकी रहेका ब्याकलग लाइसेन्स छपाई सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरिएको जनाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेंटर रोल्पा नगरपालिका 4 लिबांग पधेरी खोला रोल्पा।
0: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडल का डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने सम्पर्क मोबाइल नम्बर 9841976950। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कशप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीर सिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बीज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली मोबाइल नम्बर 9861295393 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कशप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी सम्पर्क मोबाइल नम्बर 9462468710 र 9602220985। एक पटक होइन पटक पटक सेवा गर्ने मौका दिनुहोस्। बसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका चार बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394।
2: नयाँ वर्षको
0: बसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका चार लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल। प्रोप्राइटर राजेश सेन्चुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805692698।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज विक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। स्टुडियो प्राविधिक मित्र सँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता तपाईं यतिखेरको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिवसको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओराली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छु। हजुर यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकैको नाने कान्दरामा पनि सुन्न सक्नुहुनेछ। साथसाथै तपाईले आज रेडियो जलजलाको फेसबुक लाइभबाट पनि सुन्न सक्नुहुनेछ। तपाईले त्यहाँ गइसकेपछि लाइक गर्नुहोला कमेन्ट छोड्नुहोला कहाँबाट सुन्दै हुनुहुन्छ तपाईले त्यो पनि जानकारी दिनुहोला तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ। यति मात्र होइन तपाईँले हामीलाई टिकटक लाइभमा पनि सुन्न सक्नुहुनेछ जसको लागि तपाईँले सर्च गर्नै पर्ने हुन्छ होइन सर्च नगरे त भेटाउनै सक्नुहुन्न नि त होइन त्यसै कारणले गर्दा तेजेन्द्र प्रिया सर्च गरे पनि हुन्छ प्रिया तेजेन्द्र सर्च गरे पनि हुन्छ तपाईँले भेटाउन सक्नुहुनेछ। दुईवटा मध्ये एउटा सर्च गर्नुभयो भने चाहिँ तपाईँले भेटाउन सक्नुहुनेछ र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फ्रक श्रृंखला फ्रक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी सोमबारी श्रृंखलामा छौ यानकि आज हप्ताको दोस्रो दिन होइन सोमबारी श्रृंखलामा उपस्थित भइसकेका छौ। आज सहभागिता जनाइसकेपछि के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईलाई जानकारी गराउँछु आज हामी सोमबारी श्रृंखलामा छौ सोमबारी श्रृंखलामा साहित्य सिर्जना सुनाउनु पर्ने हुन्छ तपाईमा रहेका भावना गजल मुक्तक शायरी होइन तपाईमा रहेका भावना मुक्तक शायरी सुनाउन सक्नुहुनेछ। यो त भयो कार्यक्रमको बारेमा जानकारी अब भने आउनुहोस् जसको लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ म भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु भने 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला यो गीत स्वीकार्नुहोस् तपाईको लागि।

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई भेरी पनि स्वागत छ। अब भने तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ। हामीले कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राखिसकेका छौँ, होइन? अब भने तपाईँले 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। यतिखेरको समयमा पहिलो साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ, स्वागत गरौ। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: म त यता खेडाघाट नगरपालिका जाजीकोट जिल्ला खेडाघाट नगरपालिका वडा नम्बर 7 देखि अमर बहादुर बुढा।
0: अमर बहादुर बुढा मगर।
1: हजुर हजुर।
0: के छ अमरजीको हाल खबर?
1: सबै ठिकै छ भन्नुपर्छ है।
0: सबै ठिकै छ होइन?
1: हजुर हजुर।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: यतिखेरको समयमा बसेर यसो कार्यक्रमहरू अब चलिरह होला भनेर फोन ट्राई गरिरहेको हो।
0: कार्यक्रमहरू चलिराखेको होला भनेर फोन ट्राई गर्नुभयो, तर सुन्नु भयो कि भएन भन्ने कुरा हो?
1: मैले त सुने छैन है। अहिले
0: सुन्नु भएको छैन?
1: हजुर हजुर।
0: अनि तपाईँलाई कार्यक्रम सुन्नुपर्छ, कार्यक्रमको नियम जानकारी पाउनुपर्छ, अनि मात्र फोन डायल गर्नुपर्छ भन्ने कुरा छैन?
1: हजुर।
0: आज के गर्नुपर्छ जानकारी छ कि छैन ल भन्नुहोस्।
1: आज चाहिँ मैले के गर्नुपर्छ मलाई ठ्याक्कै जानकारी भएन, मैले फेरि अलि ऊ पनि सुन्न पाएन, अलि दिन भएछन्। अब म त उता के भन्छ वीरेन्द्र सरसँग अलिकति गराउँला भनेर गरेको, ठ्याक्कै यता यो नम्बरमा ठ्याक्कै भएको छ कि।
0: अनि अहिले कुन ठाउँ हुनुहुन्छ?
1: हजुर,
0: अहिले कुन ठाउँ हुनुहुन्छ अम्बर बहादुरजी?
1: ए, अहिले चाहिँ म यता ओडामै छु, यता स्वास्थ्यतिर छु भन्नुपर्छ है।
0: स्वास्थ्यतिर छु भन्नुहुन्छ होइन?
1: हजुर हजुर।
0: अनि कार्यक्रमको बारेमा जानकारी छैन, के गर्नुहुन्छ त?
1: दिदा हुन् कि जस्तो लाग्छ है।
0: के भन्नुभयो?
1: दिदा भएर जाम कि जस्तो लाग्छ।
0: बिदा भएर जाम कि जस्तो पनि लाग्छ होइन?
1: हजुर हजुर।
0: तपाईँलाई अब म जानकारी त गराउँछु, जानकारी गराउँदिन भन्ने कुरा चाहिँ होइन, होइन? तर तपाईँले जान्नुहुन्छ कि हुन्न भन्ने कुरा हो आज। आज साहित्य सिर्जना सुनाउनु पर्छ, कार्यक्रम सुनेर मात्र फोन डायल गर्नुहोस् भन्छु, तर तपाईँहरू भने प्रोग्राम आएको छ होला, फोन ट्राई गरौँ भन्ने लाग्छ तपाईँहरूलाई। के त भने नियमित सुन्नु पर्यो, एक हप्तासम्म नियमित सुन्नुभयो भने चाहिँ त्यो कुरा सब तपाईँहरूलाई एकदमै सबै के गर्नुपर्छ, कस्तो गर्नुपर्छ, यो बार के गर्नुपर्छ, यो बार के गर्नुपर्छ भन्ने कुरा सब थाहा हुन्छ। तर तपाईँहरूलाई नियमित सुन्नुहुन्न अनि त्यसपछि फोन डायल मात्र गर्नुहुन्छ, के गर्नुहुन्छ? आज साहित्य सिर्जना हो।
1: हजुर हजुर।
0: सुनाउनुहुन्छ? ट्राई गर्नुहुन्छ?
1: हजुर, अर्को दिन चाहिँ सुनेर ट्राई गरौँला। अब आज चाहिँ अब हामी श्रोताहरूले अब राख्न लागेर होइन।
0: ल हुन्छ, अहिलेको लागि बिदा गर्छु, नमस्ते।
1: हुन्छ।
0: यतिखेरको समयमा अमर बहादुर आउनुभएको थियो, उहाँले कार्यक्रम नसुनिकनै फोन डायल गर्नुभएको छ। हेर्नुहोस् न, अब यस्तो गरेर तपाईँहरूले जान्नुहुन्छ त हुँदैन नि त, होइन? त्यसै कारणले गर्दा नियमको बारेमा थाहा पाउनु पर्यो पहिला त, होइन? एक हप्तासम्म तपाईँले फोन डायल नगर्नुहोस् क्या, होइन? केही हुँदैन त्यो एक हप्तासम्म त, होइन? एक हप्ता त कति पो हो र, होइन? जब 7 दिन होइन त्यो सुनेर 7 दिन भयो भने तपाईँहरूलाई एक हप्ताको बारेमा के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने चाहिँ सबै एकदमै टोटल्ली थाहा हुन्छ। अनि मात्र बरु तपाईँले त्यसपछि सबै कुरा थाहा पाउनुभयो भने बरु फोन डायल गर्नुहोस्, होइन? यो गर्नुपर्छ भन्ने कुरा थाहा पाइसकेपछि त कार्यक्रम नसुने त पनि म तपाईँलाई भिताइहाल्छु कि, होइन? यतिखेरको समयमा अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। फोन कलको साथी नमस्कार। हेलो, फोन कलको साथी बोल्नुहोस्। उहाँसँग हामी कुराकानी गर्न सक्दैनौ, होइन? हामीले उहाँको आवाज सुनिराखेका छौँ तर बोल्नु हुँदैन, होइन? यस्तो काम चाहिँ नगर्नु होला, होइन? तपाईँको नम्बर यहाँबाट वाचन गरिन्छ, होइन? 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। तपाईँले कार्यक्रमको नियम थाहा पाउनुहोस्, त्यसपछि मात्र फोन डायल गर्नुहोस् भनेर हामीले बारम्बार भनिराखेका हुन्छौँ, तर तपाईँहरूले भनेकै मान्दिनुहुन्न, होइन? के भनौ अब तपाईँहरूलाई, 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। आज हामीलाई इन्टरनेट अनलाइनमा लगायत तपाईँले फेसबुक लाइभमा पनि सुन्दै हुनुहुन्छ होइन, फेसबुक लाइभमा तपाईँले आरएडीआईओ जेएएल जेएएलए एफएम 96.4 मेगाहर्ज सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। आज म भिडियो लाइभमा आएकी छु होइन, तपाईँले कमेन्ट छोड्नुभयो भने तपाईँको कमेन्ट पनि यहाँबाट वाचन हुनेछ। यतिखेरको समयमा कमेन्ट परेको छ मलाई भावना मगर हुनुहुन्छ, पहिलो कमेन्ट परेको छ। भावना मगरले पनि हामीलाई हेलो गुड आफ्टरनुन सिज, म पनि सुन्दैछु इन्डियाबाट हो, मिस यु अल भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु, कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
2: म सल्यान कपुरकोट वडा नम्बर 6 बाट टिकम बुडा मगर बोल्दैछु। हजुर
0: टिकम बुडा मगर सल्यानबाट?
2: हजुर
0: सल्यान कपुरकोट होइन?
2: हजुर सल्यान।
0: अनि के छ सल्यानको हाल खबर लगायत तपाईँको बताउनुहोस्।
2: सल्यानको एकदम ठिक छ, बादल लागिरहेछ यस्तै छ भन्नु
0: पर्छ। बादल लागिराखेको छ, पानी पर्ला पर्ला जस्तो छ होइन?
2: हजुर।
0: अनि खाजा नास्ता खानु भयो कि भएन?
2: हजुर खाजा नास्ता त मेरो अघि भइसक्यो, अनि हजुरको भयो?
0: खाजा नास्ता तपाईँको भइसक्यो, अब हामीलाई पठाइदिनु भएको छैन क्या अरे, अब तपाईँले पठाउनु भयो भने खानेकुरा चाहिँ हो।
2: मैले पठाउने चाहिँ भनेको थिएँ, अलिकति बिर्स्यो छ कि अघि।
0: बिर्सिनु भएछ होइन?
2: हजुर
0: त्यसरी बिर्सनु भएन क्या?
2: बिर्सनु त हुन्थेन, हुन्छ तर के गर्नु, के चिजको छ अघि।
0: ल त हुन्छ, अनि के छ यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
2: यतिखेर म गोठालोमा छु, अनि कार्यक्रम सुन्दै थिएँ, फोन हाने फोन लाग्यो।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ सुन्दै हुनुहुन्छ भने त जानकारी छँदैछ होला कि अरे आजको बारेमा होइन?
2: हजुर जानकारी छ भन्नुभयो।
0: जानकारी छ भने के सुनाउनुहुन्छ आज, गजल मुक्तक भावना शायरी?
2: म एउटा शायरी सुनाउँछु है त।
0: शायरी सुनाउनुहुन्छ?
2: हजुर।
0: ल हुन्छ, सुरु गरिहाल्नुहोस् है त तपाईँको शायरी।
2: ल हुन्छ हुन्छ। आकाश त उड्ने चरालाई कुकुर भनिन्छ, केटीको पछि लाग्ने केटालाई कुकुर भनिन्छ, यति नै हजुर।
0: केटीको पछि लाग्ने मान्छे तपाईँ नै हो है भन्ने सुनेको थियो हो?
2: होइन होइन हजुर, होइन होइन,
0: होला होला सायद होला, त्यसै कारणले त तपाईँले यो भनिदिनु भयो होइन।
2: कहाँबाट हुनु, म आफै लाग्ने भयो त किन भन्थ्यो होला र?
0: ए होइन होइन, हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो, त्यस्तो कुकुर चाहिँ नबन्द होला अहिलेको लागि, साथीहरूलाई सम्झिनुहोस् है त।
2: ल हुन्छ, सर्वप्रथम हजुरलाई अनि प्राविधिक मित्रलाई र यति बेला जतिले पनि रेडियो खोलेर सुन्दै हुनुहुन्छ उहाँहरू सबैजनालाई भन्दै म छुटिन्छु, नमस्कार।
0: हजुर यतिखेरको समयमा सल्यान कपुरकोट गाउँपालिकाबाट तिकम आउनुभएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ, पालो तपाईँको रहनेछ। यतिखेरको समयमा अर्को साथी आइसक्नु भएको छ, नमस्कार हजुर।
3: नमस्ते।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
3: सुनसहरी गाउँपालिकाबाट शर्मिला छेत्री।
0: सुनसहरी गाउँपालिकाबाट शर्मिला छेत्री, के छ शर्मिलाको हाल खबर बताउनुहोस्।
3: मेरो हाल खबर एकदम ठिक छ, अनि हजुरको के छ सुनाउनु?
0: मेरो पनि ठिकै छ, अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो शर्मिलाजीले?
3: म चाहिँ बसेर कार्यक्रम सुन्दैछु भन्नुपर्छ।
0: बसेर कार्यक्रम सुन्दै हुनुहुन्थ्यो होइन?
3: हजुर।
0: अनि खाजा नास्ता खानु भयो कि भएन?
3: मेरो चाहिँ भइसक्यो कि नै।
0: हाम्रो भएको छैन क्या अरे, अब शर्मिलाजीले पठाइदिनु हुन्छ कि भन्ने कुरा चाहिँ थियो।
3: ल मैले पठाइदिनु पर्छ र?
0: अब तपाईँले पठाउनु पर्यो त, अब गाउँ घरमा त अर्ग्यानिक अर्ग्यानिक खानेकुरा पाइन्छ अरे होइन?
3: पाइन्छ तर के पठाउने भन्नु क्या हो, पठाइदिन्छु।
0: तपाईँसँग के पाइन्छ त, तपाईँको गाउँतिर के छन् होइन, सुनसहरीतिर के छन् त्यो सबै पठाइदिनु होला क्या, एक एक गरेर
3: सबैले ग्यारिन्न अर्डर नगो
0: हो। ल त हुन्छ अनि आज स्कुल जानु भएन शर्मिला जी?
3: आज नै गएन।
0: किन जानु भएन त शर्मिला?
3: त्यतिकै
0: पनि हुन्छ र भने आज तपाईँलाई अल्छी लाग्यो हो?
3: अल्छी
0: अल्छी लागेछ जस्तो छ कि तपाईँलाई?
3: अल्छी त लागेको छैन।
0: किन हो त अनि? घरको कामले गर्दा नै हो होइन?
3: हजुर।
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज के सुनाउनुहुन्छ हाम्रो शर्मिलाजीले?
3: हजुर,
0: के सुनाउनुहुन्छ?
3: म चाहिँ एउटा भावना सुनाउँछु।
0: भावना सुनाउनुहुन्छ? ल हुन्छ, सुरु गर्नुहोस्। ध्यान अलि यतातिर केन्द्रित गर्नु पर्यो, उतातिर होइन है?
3: हुन्छ,
0: सुरु गर्नुहोस्। 1 2 3 गो।
3: रोग रोग रोग मसँग मेरो दाँत फरक छ, मसँग मेरो दाँत फरक छ।
0: मसँग माया लाउन नखोजे मेरो दाग फरक छ भन्न खोज्नुभयो हो? कसलाई हो त्यस्तो प्रहार? कसैलाई पनि होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
3: सर्वप्रथम हजुरलाई, अनि प्राविधिक मित्र बस्नु भएको मित्रलाई, साथी कविता छेत्री उडमा गीत प्रवेशलाई सम्झिन चाहन्छु। म भन्दाखेरि मेरो पत्री आउने साथीलाई, अन्ति नभए तापनि साथी शान्ति विश्वलाई सम्झिँदै बिदा भन्नुहोस्।
0: नमस्ते। यतिखेरको समयमा सुन्छ अरे गाउँपालिकाबाट आउनुभएको थियो हाम्रो शर्मिला आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब भने पालो तपाईँको रहनेछ। आज एकदमै पनि सजिलो छ होइन? तपाईँलाई लागेको कुरा चाहिँ अप्ठ्यारो हो जहाँसम्म लाग्छ मलाई, होइन? आज त्यति अप्ठ्यारो भन्ने कुरा छैन, होइन? त्यति अप्ठ्यारो भन्ने कुरा त छैन यो यो मेरो भनौ न होइन यो हेलो जलजला कार्यक्रममा, होइन? अरूमा चाहिँ होला तर योमा छैन, होइन? सहभागी जनाउनु होला। यतिखेरको समयमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
4: नमस्ते।
0: नमस्कार। कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
4: म त्रिवेणीबाट पार्वती विषय।
0: त्रिवेणी एक हुनुङबाट पार्वती विषय, के छ पार्वतीको हाल खबर?
4: मेरो ठिक छ, अनि तपाईँहरूको सुनाउनु?
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
4: दौरा गर्न जान लागेको छ भन्नुपर्छ।
0: ओहो, दौरा गर्न पो जान लाग्नु भएको छ? दाउरा अलि धेरै बनाउनु भयो भने चाहिँ यसो तपाईँलाई जिताउला, मलाई पनि बोलाउनु होला, म पनि तपाईँको साथमा आउँछु है। अनि को जानु भएको छ दाउरा गर्न? लौ, हाम्रो पार्वतीजी त्यसरी एक्लै हिँड्ने काम चाहिँ नगर्नु होला कि? साथीहरू स्कुलतिर जानु भएको छ, तपाईँ जानु भएन? अब त आज आउँछ कि भोलि आउँछ भन्ने कुरा चाहिँ तपाईँमा धुकचुक धुकचुक भइरह होला होइन?
4: हजुर हजुर।
0: त्यसै कारणले गर्दा नै होला दौरा गर्न जानुभएको होइन? ल हुन्छ, धुकचुक धुकचुक चाहिँ हुनु पर्दैन होइन, केही छैन। अहिले दुई भन्दा धेरै विषय लागे तापनि फेरि पनि इक्जाम दिन पाउने भन्ने कुरा चाहिँ छ क्या अरे। अनि खाजा नास्ता खानु भयो कि भएन? मेरो पनि भएको छैन, तपाईँले खाइसक्नु भएको रहेछ, अब तपाईँले पठाउनुहोस् न है। आधी आधी आधी बाँडेर खाने भए तपाईँ पनि आउनु होला। ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज के सुनाउनुहुन्छ?
4: सायरी
0: प्रयास गर्नुहुन्छ?
4: हजुर।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
4: लिएर जाऊ सम्झना लिएर आऊ भोलि, ओ लिएर जाऊ सम्झना लिएर आऊ भोलि, यस्तै छ जिन्दगी आज हो कि भोलि, ओ यस्तै छ जिन्दगी आज हो कि भोलि, मेरो रूपको बयान गर्छु अरे तिमीले घरि घरि हो मेरो रूपको बयान गर्छु अरे तिमीले घरि घरि सिङ्गल रिभ्यू मिठो भन्ने सर यति नै है.
0: जिन्दगी गाह्रो छ आज हो कि भोलि हो होइन. ल त हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो. आगामी दिनमा पनि आउँदै गर्नु होला. अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
4: हजुरलाई प्राविधिकमा बस्नु भएको मित्रलाई मेरो गरल छानीलाई मलाई पार्वती बिसी भनेर सुनिन चाहिँ सम्पूर्ण सुविधा हुन्छ नि त है.
0: नमस्ते. यतिखेरको समयमा आउनु भएको थियो शान्ति आउनु भएको थियो. उहाँसँग हामी कुराकानी गरिसकेका छौ. फटाफट फन्दाले गर्नुहोला. हाम्रो स्टुडियोको घडीमा यतिखेरको समयमा 38 मिनट गइसकेको छ 2 बजेर होइन. अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु. नमस्कार हजुर.
5: नमस्कार.
0: नमस्कार. कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम.
5: हजुर, सल्यानबाट कृष्ण प्रसाद शर्मा.
0: सल्यानबाट कृष्ण प्रसाद शर्मा, के छ कृष्णको हाल खबर?
5: हजुर एकदम ठिक ठाक छ.
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
5: हजुर म चाहिँ कार्यक्रम सुन्दै बसिरहेको छु.
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ होइन.
5: हजुर.
0: अनि खाजा नास्ता खानु भयो कि भएन?
5: हजुर खाजा नास्ता चाहिँ मैले खाइसकेँ.
0: खाजा नास्ता खाइसक्नु भयो? म त खाएको छैन. अब कार्यक्रम सकिए लगतै हुन्छ क्यारे होइन.
5: हजुर.
0: अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी छ?
5: हजुर जानकारी भएन, के गर्नुपर्छ?
0: जानकारी भएन. अनि कार्यक्रम सुन्दैछु भन्नुभएको होइन र?
5: ए भर्खर सुनिरहेको थियो, अगाडिको साथीले कल गर्नुभएको थियो त्यो हल्का अलिक सुनिरहेको थियो.
0: सुनिराख्नु भएको थियो भने साथीले के सुनाउनु भएको थियो त?
5: हजुर साथीले चाहिँ के मेसीको कुरा गर्दै हुनुहुन्थ्यो दुईटा विषयको, त्यहाँदेखि उनी म कल गर्न चाहिँ व्यस्त भइसक्यो त्यसको कारण.
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ तपाईँलाई म जानकारी गराउँछु. आगामी दिनमा आउँदै गर्दा चाहिँ तपाईँले प्रोग्राम सुनेर मात्र आउनुहोला. आज चाहिँ साहित्य सिर्जना हो है.
5: साहित्य सिर्जना.
0: हजुर हजुर, के गर्नुहुन्छ सुनाउनुहुन्छ?
5: मुक्तक सुनाउँछु.
0: मुक्तक सुनाउनुहुन्छ, सुरु गर्नुहोस्. 1 2 3 गो.
6: सुन्दर रूप हुनेको पनि भाग्यमा खोट हुने रहेछ. सुन्दर रूप हुनेको पनि भाग्यमा खोट हुने रहेछ. बाहिर हाँसी हिँड्नेको पनि भित्र खोट हुने रहेछ. बाहिर हाँसी हिँड्नेको पनि.
0: हेलो, गाह्रो पर्यो होइन उहाँलाई चाहिँ. अब भन्दै हुनुहुन्थ्यो तर अलिकति शब्दमा झोकिनु भयो. ठिक छ होइन, सहभागी जनाउनु होला. अब भने म एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु. यो गीत स्वीकार्नुहोस् तपाईँको लागि.

0: हजुर एकदिन चिनो मायालाई रुमालदिम गीत ओपी यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमको मध्य भाग पारी गरिसकेका छौ। अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? घोराही 19 जगाबाट कमला मगर, होइन?
1: हजुर।
0: के छ कमलाको हाल खबर?
1: एकदम ठिकै छ दिदी।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो कमलाजीले? कार्यक्रम सुनेर बसिराख्नु भएको छ, होइन? अनि खाजा नास्ता खाइसक्यो कि नै? तपाईँले खाइसक्नु भयो, अब एक्लै एक्लै खानुहुन्छ, हामीलाई पठाइदिनुहुन्न, हाम्रो त भएकै छैन नि।
1: मैले पठाइदिएको छु कि भर्खर।
0: ए, भर्खर पठाइदिनु भएको छ? के पो पठाउनु भएको छ?
1: तपाईँले जे मन पर्छ त्यही पठाइदिएको छु।
0: ए, मलाई मनपर्ने चिज नै पठाउनु भएको छ? लौ त हुन्छ, बताउनु भएको छ भने चाहिँ हामी खाउ लागि अरे, बढाउनु भएको छैन भने त त्यस्तै होला, होइन? सहभागी जनाउनु भएको छ। आज के सुनाउनुहुन्छ कमलाजीले? मुक्तक सुनाउनुहुन्छ? ल हुन्छ, सुरु गर्नुहोस्।
1: फुलबारीको फुल बिना जाउ म कसरी, तिमी बिनाको जिन्दगी बिताउ म कसरी। फुलबारीको फुल बारी जाउ म कसरी, तिमी बिनाको जिन्दगी बिताउ म कसरी। यति नै दिदी।
0: तिमी बिनाको जिन्दगी बिताउ म कसरी, होइन? ल त हुन्छ, कार्यक्रममा आउनु भयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि भने कसलाई सम्झिनुहुन्छ? नमस्ते। यतिखेरको समयमा साथी कमला आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। हामीलाई कमेन्ट छोड्नु भएको छ दिवेन किशोर अञ्जनले, सधैँ उसको तनमा छु, सधैँ उसको मनमा छु, सँगै घाँस दाउरा अनि त्यही बिन्द्रा वनमा छु, गाई बाख्रा चराइन्थ्यो काफल। के लेख्नु भएको छ? यति धेरै लेख्नु भएको छ, तर सायरी जस्तो पनि छैन, मुक्तक जस्तो पनि छैन, होइन? ठिक छ, होइन, उहाँले पनि सुन्दै हुनुहुन्छ। त्यसै गरी हामीलाई घनराज घिमिरेले सोलु के लेख्नु भएको छ, उहाँले सुन्दै हुनुहुन्छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ मगर विपनाले पनि हामीलाई सुन्दै हुनुहुन्छ। नमस्ते, नमस्कार म्याम, मुटु फुट्ने गरी सम्झेको छु, ल सबैलाई भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ एमडी जङ्ग छेत्रीले पनि हामीलाई, हेलो के छ सिस्टर खबर, अनि रेडियो जलजला एफएम 96.4 मेगाहर्जको भन्नुभएको छ, एकदमै ठिकै छ। मेरो घर दैलेख डुल्लु 12 हो, हाल दिमापुरबाट हो भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई शुक्रराज रसाइली निर्दोषले, हेलो हजुर, सांगीतिक अभिवादन, म पाँचतर हिलिहाङ चात घर भई हाल भने फिदिम चार डब्लुबाट, शुक्रराज रसाइली निर्दोष हो, अब बज्ने गीत मार्फत सम्पूर्णमा सम्झना भन्नुभएको छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ धकाल धर्मराजले पनि, नमस्ते, म धकाल धर्मराज बृतामोटो झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्त रानी प्रियारको पोखरा पृथ्वी चोकैमा बोलको गीत बजाइदिनु होला भन्नुभएको छ, अनि अन्तिममा बजाउनेछौ, होइन? त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ सौरभ केसीले पनि, हेलो सिस गुड आफ्टरनुन, म पनि बागचौर नगरपालिका 8 मान्छे, हाल पनि भारतको गुजरातदेखि सुन्दैछु भन्नुभएको छ, मेरो घरमा रहनुहुने बुढी र छोरालाई सम्झना छ भन्नुभएको छ, तपाईँले पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ चन्द्र सृजना पुन मगरले पनि, हेलो गुड आफ्टरनून म पनि सुन्दैछु है सुनछरीबाट हाल मलेसियाबाट भन्नुभएको छ त्यसैगरी हामीलाई त्रिठ राईले पनि सम्झना सबैमा शंखवा शोभा खाद बारीबाट भन्नुभएको छ तपाईँले पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि कमेन्ट यति नै छ ग्यारे होइन शेयर गर्ने साथीहरूको नाम त छैन जस्तो लागिराखेको छ एकजनाले शेयर गर्नुभएको रहेछ दिवेन किशोर अन्जानले सुनिराख्नु भएको छ र शेयर पनि गर्नुभएको छ होइन कमेन्ट यति नै छ है त अब भने हामी एक दुईजना साथीसँग मात्र कुराकानी गर्छौँ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला है त 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ है आजको बसाईमा आज भने तपाईँले साहित्य सिर्जना सुनाउनु पर्ने हुन्छ आजको बसाईमा आज हामी सोमबारे श्रृङ्खलामा छौँ सोमबारे श्रृङ्खलामा तपाईँले साहित्य सिर्जना सुनाउनु पर्ने हुन्छ है त जसको लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनु होला यतिखेरको समयमा साथी आउनु भएको छ भन्दै थियो आउनु भएको छैन होइन मिस कल हान्ने साथीहरूको नाम नभएर नम्बर म यहाँबाट वाचन गर्छु अब हामी मात्र 3 मिनट रहन्छौँ लास्ट 52 भएको नम्बरबाट मिस कल आएको छ 97 4 87 19 452 यो नम्बरमा मिस कल आएको छ है त मिस कल हान्ने काम चाहिँ नगर्नु होला 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला है त अब हामी 2 मिनट मात्र रहन्छौँ करिब करिब 2 मिनट रहन्छौँ होइन तपाईँले हामीलाई फोन डायल गर्नुपर्ने हुन्छ यतिखेरको समयमा सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्र नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्द्रामा पनि सुन्दै हुनुहुन्छ भन्ने चाहिँ मैले यहाँबाट आशा लिएकी छु होइन 97 45 89 36 20 को लाइन भएर अब हामी मात्र एकजनासँग कुराकानी गर्न सक्छौँ है त आउनुभयो भने चाहिँ एकजना साथीसँग कुराकानी गर्छौँ आउनु भएन भने हामी यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ है सहभागी जनाउनु होला हामीलाई टिकटक लाइभमा पनि धेरैजना साथीहरूले हेरिराख्नु भएको छ होइन 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनु होला आजको बसाइमा कमेन्ट छोड्नु होला है त तपाईँको कमेन्ट यहाँबाट वाचन गर्छु है मिस कल हान्ने काम चाहिँ नगर्नु होला है त यतिखेरको समयमा साथी आउनु भएको छ भन्दै थिएँ हामीलाई जिस्काएको जस्तो चाहिँ नगर्नु होला हाम्रो 49 भएको नम्बरबाट मिस कल आइराखेको छ लास्ट त 49 है त 97 612 684 लास्ट 49 छ ग्यारे होइन 97 612 684 त्यसै गरी 49 लास्टमा होइन मिस कल चाहिँ नहान्नु होला तपाईँले सुनिराख्नु भएको छ मैले तपाईँको नम्बर यहाँबाट वाचन गरिराखेको छु नम्बरको दुरुपयोग चाहिँ नगर्नु होला है त अब भन्ने म पनि छुट्टिएर जानुपर्ने समय भइसकेको छ 1 मिनट मात्र छ है तपाईँले नम्बरको दुरुपयोग नगर्नु होला सदुपयोग गर्नुपर्छ दुरुपयोग गर्ने होइन होइन 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला अब 1 मिनट रहन्छौँ 1 मिनटमा साथी आउनुभयो भने हामी कुराकानी गर्छौँ आउनु भएन भने ठिक छ होइन हामी यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ अन्तिम अन्तिम आएर कहाँ जानुभयो यसरी हराउन त भएन त साथी हो अब चाहिँ म पनि छुट्टिएर जानुपर्ने समय भइसकेको छ होइन अब यहाँबाट हामीले कुन गीत छोड्छौँ त है तपाईँको लागि हामीले आधुनिक सङ छोड्छौँ होइन साथीले गीत रोजाइमा पार्नु भएको थियो तर आज हामी गीत रोजाइमा पार्ने होइन होइन हामी यहाँबाटै बजाउँछौँ गीत चाहिँ है त तपाईँले सहभागिता जनाउनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छौँ यतिन्जेलसम्म कार्यक्रम सुन्ने सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छौँ त्यसै गरी हामीलाई इन्टरनेट अनलाइनमा सुनिदिनुभयो त्यसै गरी हामीलाई फेसबुक लाइभमा सुन्नुभयो र कमेन्ट छोड्नुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया भइदिन सक्नुहुनेछ जसको लागि 97 68 32 31 84 को लाइन भएर सहभागिता नभएर फोन डायल गरेर तपाईँले सल्लाह सुझाव प्रतिक्रिया दिनुहुनेछ दिनुहोला भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुटिन्छु। भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसद अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रामक, अध्यादेश र सुकुम्बासी भत्काएकोमा विरोध, लिपुलेक भारतले मिचेको बारे हर्क साम्पाङको प्रश्न।
0: स्मार्ट टेलिकमको 30 अर्ब अनियमितताको आरोपबारे पूर्व मन्त्री खरेलको आपत्ति, आरोप पुष्टि भए राजनीतिक जीवनबाट विदा लिने घोषणा।
1: प्रधानमन्त्री अनुपस्थित भएपछि कंग्रेसद्वारा संसदीय समितिको बैठक बहिष्कार, राष्ट्रपतिले अर्थमन्त्रीलाई बुझायो पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने, इरानमाथि युरेनियम प्रबन्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाव दिने अपेक्षा।
1: र सन्दीपको शतकमा नेपाल यदि अमेरिकालाई दियो 265 रनको लक्ष्य, अमेरिका जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले सरकार निरंकुशतातर्फ अघि बढ़ेको आरोप लगाएका छन्। आज शुरू भएको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले संसद रोकेर सरकारले जारी गरेका अध्यादेश र सुकुम्बासी बस्ती भत्काएको बारे विरोध गरेका छन्। कांग्रेसका सचेतक निष्कल राईले संसद नियमावलीमा समेत आफूले फरक मत राखेको स्मरण गर्दै भ्रष्टाचारी सांसदै छूट दिने विषय मान्य नहुने बताउनु भएको छ।
3: प्रतिनिधि सभा न्यायाधी मसौदा समितिमा मैले कतिपय विषयमा फरक मत जाहेर गरेको थिएँ तर बहुमतले त्यसलाई सुनेन। नियमावलीको नियम 2047 उपनियम 3 भ्रष्टाचार मुद्दामा संसदलाई विशेष छूट दिने प्रयत्न किन? संसद संविधान र कानूनभन्दा माथि कसरी हुन सक्छ?
0: नेकपा एमालेकी सांसद पद्म अर्ज्यालले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयको पनि विरोध गर्नुभएको छ।
4: लोकतन्त्रको प्राण भनेको नागरिकको संगठित हुन पाउने अधिकार, तर राजनैतिक आस्थालाई बन्देज गर्ने गरी जसरी विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजी जस्ता विषयहरू अध्यादेश मार्फत ल्याइँदैछ, यसले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ। के अब यो देशमा राजनैतिक आस्था मरेको हो? के अब राजनैतिक दल सम्बन्धी अध्यादेश ल्याएर दलहरूलाई नै संकुचित र नियन्त्रण गर्ने दुस्साहस हुँदैछ? यो लोकतन्त्र होइन, यो नियन्त्रित तानाशाहतर्फको यात्रा।
0: नेकपाका सांसद युवराज दुलालले प्रधान न्यायाधीश सिफारिश गर्न ल्याएको अध्यादेश निरंकुशताको शुरूआत कि लोकतन्त्रको अभ्यास भनेर सोध्नु भएको छ। प्रधानमन्त्री सहित 6 सदस्य रहने संवैधानिक परिषदमा 3 जना हुँदा बहुमत हुने व्यवस्था अध्यादेशबाट गरिएकोमा आपत्ति जनाउँदै उहाँले यसले न्यायपालिकाको विश्वासमा आघात पुर्याएको टिप्पणी गर्नुभएको छ।
5: संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य हुँदैन लोकतन्त्रमा, सहमतिको कुनै अभ्यासको औचित्य हुँदैन लोकतन्त्रमा, या यो जुन तरिकाले आज एउटा सम्मानित सर्वोच्च अदालतको गरिमा हो विश्वास र अनुशासनमाथि नै एउटा चुनौती सिर्जना गर्ने गरी सरकारले जुन निर्णय गरेको छ त्यो निर्णयले हाम्रो अदालतको मर्यादा र विश्वासमाथि ठूलो आघात पुर्याएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतले लिपुलेख नाका प्रयोग गर्दा सरकार किन मौन भनेर सोध्नु भएको छ। सीमा नाकामा विदेशीको चलखेल हुँदा सेना प्रयोग गरेर सुकुम्बासी भत्काउन नेपाली सेना प्रयोग गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरूपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
0: राप्रपाकी सचेतक खुशबू ओलीले राष्ट्रपतिले हिजो विपक्षमा हुँदा उठाएको प्रश्न सम्झाउनु भएको छ।
4: प्रतिनिधि सभा सरकारको कठपुतली होइन, तपाईँहरूलाई लाग्ला यो मेरो कुरा हो, यो मेरो कुरा होइन, यही सदनमा अहिले उपस्थित भन्नुभएको माननीय मन्त्रीज्यूको कुरा हो जुन अहिले सत्ता पक्षमा हुनुहुन्छ। आज प्रतिपक्षबाट सत्ता पक्षमा उहाँ त्यो बेल्टमा जाँदै गर्दाखेरि यो विचारमा उहाँ किन अडान लिन सकिराख्नु भएको छैन?
0: दलीय आधारमा बोल्ने क्रम सकिएपछि सरकारका मन्त्रीहरूले सरकारले हालै जारी गरेका अध्यादेशहरू पेश गरेका छन्। राष्ट्रिय सभाको बैठकमा पनि दलीय आधारमा नेताहरूले सम्बोधन गरेका छन्। आजै दिउँसो 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद एवं पूर्व मन्त्री जगदीश खरेलले आफूमाथि स्मार्ट टेलिकमको 30 अर्ब अनियमितताको आरोप लगाइएको भन्दै आपत्ति जनाउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उहाँले आफू स्विजरल्याण्ड भ्रमणमा रहेका बेला एकाध संचार माध्यमले भ्रम फैलाएको उल्लेख गर्दै सो आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। भ्रमण सकेर आज मात्र स्वदेश फर्केको जानकारी गराउँदै उहाँले 1 रूपियाँ पनि अनियमितता नगरेको दावी गर्नुभएको छ। आरोप पुष्टि भए आफू राजनैतिक जीवनबाट विदा लिन तयार रहेको, यदि गर्न नसके यो विषयमा लेख्ने पत्रकारले पत्रकारिता छोड्नुपर्ने माग उहाँले गर्नुभयो।
7: समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भर्त्सना व्यक्त गर्न चाहन्छु।
0: प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गराएको सन्दर्भमा सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहनुभएका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने कांग्रेसले बताएको छ। समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सचेतक निष्कल राई तथा सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव हुनुहुन्छ। तर बिहान 11 बजे बोलाएको बैठकमा उहाँहरू उपस्थित हुनु भएन। कांग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताउनु भएको छ।
1: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई बुझाएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्व पौडेलले आज अर्थमन्त्री वाग्ले समक्ष सो प्रतिवेदन बुझाउनु भएको हो। नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
9: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।

0: को एकमात्र डीटीएच सेवा दिस होम
1: डिश हो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। आज दिउँसो काठमाडौँबाट धनगढ़ी गइरहेको खप्तर बढ़ीमालिका यातायातको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर चालक सहित 18 जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरूमध्ये 2 जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएका जनालाई लाल रत्न अस्पताल लम्कीले थप उपचारका लागि नेपालगंज रेफर गरेको छ। 16 जनाको लाल रत्नमै उपचार भइरहेको छ। बसमा के कति यात्रु सवार थिए भन्ने कुरा यकिन भएको छैन। दुर्घटनाग्रस्त बस बीच सड़कमै पल्टिएका कारण सड़क सवारी साधनको आवागमन बन्द भएको छ।
3: सर्लाहीमा मोटरसाइकल र साइकल ठोकिँदा 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा 1 जना घाइते भएका छन्। ईश्वरपुर नगरपालिका 2 राइट खोरमा मियाखोरबाट सुकनाहातर्फ जाँदै गरेको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई आज ठक्कर दिएको हो। दुर्घटनामा साइकल चालक ईश्वरपुर 2 राइटर खोरका किशोर देव शाह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यसगरी मोटरसाइकलको पछाडी सवार 14 वर्षीय विक्की कुमार राउत सामान्य घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालक सोही स्थानका मनिष शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13-15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले मे 13-15 चीनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रेलको शुरूमा भ्रमण गर्ने कार्यक्रम तय भएको भए पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उहाँले यसअघि आफ्नो भ्रमण स्थगित गर्नुभएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रबन्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाव दिने अपेक्षा गरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेजिङ स्थित टेम्पल अफ हेभनको भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन्। सन् 2017 पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। अमेरिका इजरायल र इरान बीच चलिरहेको युद्ध, होर्मुज जलमार्गमाथिको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ।
3: सन्दीप चोराको शतकको मद्दतमा नेपाल एले अमेरिकालाई जीतका लागि 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 49.5 ओभरमा सबै विकेट गुमाएर 264 रन बनाएको हो। नेपालका लागि मध्य क्रमका ब्याटर सन्दीप चोराले शतकीय इनिङ खेले। उनले टोलीका लागि 111 रनको योगदान दिए। बसीर अहमदले 38 र मयन यादवले 24 रन बनाए। पवन सराफले 20 र नारायण जोशीले 16 रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। अमेरिकाका लागि सौरभ नेत्रवल्लकरले सर्वाधिक 3 विकेट लिए। जसदीप सिंहले 2 विकेट लिँदा शुभम रजाने, मोहम्मद महासिन, मिलिन्दर कुमार र रुसिल उराकारले समान 1 विकेट हात पारे। अहिले अमेरिका जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा 18.2 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 90 रन बनाएर खेलिरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसद अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रामक, अध्यादेश र सुकुम्बासी बस्ती भत्काएकोमा विरोध, लिपुलेट भारतले मिचेको बारे हर्क साम्पाङको प्रश्न,
3: स्मार्ट टेलिकमको 30 अर्ब अनियमितताको आरोप बारे पूर्व मन्त्री खरेलको आपत्ति, आरोप पुष्टि भए राजनीतिक जीवनबाट विदा लिने घोषणा,
4: प्रधानमन्त्री अनुपस्थित भएपछि कंग्रेसद्वारा संसदीय समितिको बैठक बहिष्कार, राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन,
3: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने, इरानमाथि युरेनियम प्रबन्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाव दिने अपेक्षा,
4: र सन्दीपको शतकमा नेपाल एले अमेरिकालाई दियो 265 रनको लक्ष्य, अमेरिका जवाफी ब्याटिङमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 741 318,
1: 98 095 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर हाम्रा सेवाहरू,
1: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98 67 0 67 4 67। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना,
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9492754 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराहिडाङ।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: अहिले के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो निकालिए, अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ पेला खेमरिदे गरम ओगोतिरी जेउ पेला सुनो भुरी कटास ओचुगुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नारी वातावरण मिले भेल खेप्ता असर किने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चासो खेलगेमा दुख
9: खोकाई। बेचो छाल्याला बल्ल हे लागिने पुरो रङले नौ पुराले चौसो ख्याल गिरी
8: वन जंगल सर मेरा आइडी बारी एमएल एमए हो छाल्याला लिउ सोतर पोतर राले पार जगे रहते
9: सलाई लाइटर स्याउला ले सताउने चीज राले जा बाङजा र यामा देने पोल गेले या इतो चीज र रहिदे वन जंगल याल के भबाय
8: पिकनिक वन भोज बाको मे सचांसु छिन्ने मेले चौसो सैदे कि खनाले वन जंगल ले ओसो छाम्ने दैके बारी पो चुरोद बिदी ओरे बनी
9: नान्थर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर्गी दुई
8: गेसो छानेला खोरे ल चाउसी पोलिए हरिदे तरिम गाई गेसो निके लैजु अब नजिरे बने गेम येल गेज निके मालाए औले लायो के लाइए
9: वन जंगल छ जुलिसियो गेम बारी ल बालिनाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चाउसो सैदे के खेले या
8: वन जंगल नेला दु गेमाइए नेवला जिकिनी पार्सोना खरनामदार मिली दे बने सानो जने गेसे
9: बतास उचली जु बेलाको हिजिन के कोटल ने के सतागिले हेनो खिम छिनि ने चासो गेसे ने
8: लागि ने निताए गे मने गे बचिए सोनो अरुले मने गे बचया
9: के छ थामला पोयाल ने लागि किसन किनि गे छटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालय ल खबर दिलिए
8: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
8: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डढेलोले हाम्रो प्राण वायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
8: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
9: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाउ।
8: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
9: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
8: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
9: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
7: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
9: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त हान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जादिन नि है
1: लो किन नि के भो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
5: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
4: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
5: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
4: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
4: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868-60-34-12 कार्यालयको सम्पर्क नम्बर 086-44-238
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275 रेणुका रुगा 9481-68-697
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
6: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
5: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
6: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ
4: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ
6: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
6: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
5: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खत खत के को झगडा हो यो?
8: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
11: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
11: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
12: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
13: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
13: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
13: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
19: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
15: खै यो त दादा छैन, कहिलेदेखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्छन् भने यस्तो दिमाग खराब।
21: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जिकै रुपा स्तरबाट दाना लिएर आऊ त।
22: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडीखेल रोल्पा।
23: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
24: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
23: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
24: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
23: बाथरोग युरिक एसिड हाट जोड्ने दुख्ने हाथ खुट्टा सुन्निने छमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
24: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
23: सेतो पानी बग्ने यौनी चिलाउने गन्धाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
24: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
23: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
24: सम्पर्क मोबाइल 9857821105
23: 9479702
24: 9805682605
23: र 9910939940।
25: अब सुन्नुहोस् पूरा समाचार।
26: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
25: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
26: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
25: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
26: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
25: मद्यपान र धूम्रपान सेवन नगरौं।
26: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्कै आउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको बर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट प्रिया विष्टको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी हामी यति बेला सामुदायिक रेडियो जालझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसारथी प्रसारण भइरहँदा हामी यति बेला रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी सर्च गरेर तपाईले हामीलाई सुन्न सक्नुहुन्छ विभिन्न साझेदार रेडियोहरूबाट कार्यक्रम प्रसारणमा छ अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz बिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कुपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौथी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरती मगर रेडियो पाडी न्यू 99.1 MHz रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्यालले साथ दिइरहनु भएको छ रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट हामीलाई गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट मीना गुरूङ दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश चढ़ाई रेडियो फेमस एफएम 94.3 MHz कोहाल बाकेबाट सुदीप कुमार थारू रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चोकको सिपारीबाट नकुल घरती रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट बिनु राई रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिमबाट मनिषा डागी रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीमने दुष्केसी रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुंगाना रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट हामीलाई साथ मिलिराखेको छ जानु तामाङको भने रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेता काजको साथ मिलिराखेको छ रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठ रेडियो मन सरोवर 92.1 MHz हुम्ला सिमीकोटबाट धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो विभिन्न रेडियोबाट सुन्दै हुनुहुन्छ रेडियो प्रभु एफएम 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो यति बेला हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ भरोसा रेडियो 104.9 MHz उदयपुर दाङघोराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ रेडियो मुटकीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा रेडियो मध्यपहाड़ 88.2 MHz सल्यानबाट गोरख डागी रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ कार्यक्रम लोकसारथीको आज हामी शुक्रबारीय नभएर सोमबारीय बसाईमा छौं सोमबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु आजको बसाईमा तपाईसँग हामी
कुराकानी मात्र होइन अन्ताक्षरी खेल्छौं। अन्ताक्षरी खेल्नका लागि आउनु पर्ने हुन्छ 9868 60 39 40 को नम्बर तपाईको लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईसँग कुराकानी गर्नेछौं। यो क्रममा तपाईलाई जानकारी गराए आजको कार्यक्रममा हाम्रो मुसिकोट नगरपालिकाबाट कार्यक्रम लोकसारथीलाई नियमित सुन्ने हाम्रो अनिल केसी अनिल खत्री छेत्रीको आज जन्मदिन परेको छ। गुल्मी मुसिकोट नगरपालिका बाट कार्यक्रम नियमित सुन्ने गर्नुहुन्छ अनिल खत्रीको आज जन्मदिन परेको छ। उहाँले मेरो जन्मदिनको अवसरमा जसले नियमपूर्वक राम्रो अन्ताक्षरी खेल्नुहुन्छ उहाँहरू मध्ये एकजनालाई म पुरस्कार प्रायोजन गर्न चाहन्छु भन्नुभएको छ। जन्मदिनको धेरै धेरै शुभकामना छ अनिल केसीलाई। सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौं र उहाँले पुरस्कारको प्रायोजन गर्नुभएको छ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौं 9868 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीत पछि तपाईँकोमा आजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोक सारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र आज गीत गाउँदै गर्दाखेरि मैले तपाईँलाई भन्न चाहन्छु, मैले तपाईँलाई नियमको बारेमा बताउँछु, तपाईँले नियम विपरीत गर्नुभयो भने तपाईँको फोन काटिनेछ, होइन फेरि मेरो फोन किन काटियो भनेर गुनासो नगर्नुहोला। आज अन्ताक्षरी हो, पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुनेछ, त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्नेछ। गीत आजको लागि थेगोबाट शुरू गर्नुपर्नेछ, एक टुक्का पूरा गाउनुपर्नेछ। थेगो भनेको के हो भने, जस्तै उदाहरणको लागि तपाईँलाई म अक्षरबाट पर्यो र तपाईँले मबाट गीत गाउनुभयो भने तपाईँले मेरो माया लाग्छ लाग्दैन, ख्याल गर है मायालु एकहोरो रोटी पाक्दैन भनेर यो यसरी थेगो गाउनुपर्छ, अनि मात्रै टुक्का गाउनुहोला म तपाईँलाई आग्रह गरे। जस्तै एउटा उदाहरणका लागि तपाईँलाई य अक्षर पर्यो भने यो संसारको रिता हैन छैन भन्दिन, पिरती लाकै हो मैले तिमी सीता भन्नुहोला, त्यसपछि बल्ल हजार फूल छन् सुगन्ध दिने त एउटै फूल हो आफूले लिने त भनेर टुक्का गाउनुहोला। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् यो त भयो तपाईँलाई कार्यक्रमको बारेमा जानकारी। हामी भने अब तपाईँको फोन कल लिन्छौ, के छ साथी हुनुहुन्छ हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार सर।
0: को बोल्नुभयो, कहाँबाट?
1: म गीता लिम्बु पास्तरबाट।
0: पास्तरबाट के लिम्बु भन्नुभयो?
1: गीता लिम्बु।
0: गीता लिम्बु भन्नुभयो होइन?
1: हजुर सर।
0: अनि के छ गीता हालखबर तपाईँको?
1: मेरो एकदम राम्रो छ सर।
0: के गर्दै हुनुहुन्छ यति बेला?
1: म प्रोग्राम सुन्दै बसिराखेको छु।
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ होइन? ल त, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई थाहै होला क्या रे?
1: हजुर सर।
0: आज कुन गीत गाउनुहुन्छ तपाईँ? पहिलो साथी हुनुहुन्छ, कुन गीत गाउनुहुन्छ?
1: माँगे जति प्रदान पाएको भए।
0: ल सुरु गर्नुहोस्।

0: कति सुखी हुँदो हो जीवन मेरो साथमा तिमी भएको भए हैन
1: हो नि सर
0: अब आउने साथीलाई भ अक्षर पार्नुभयो
1: हजुर सर
0: हुन्छ तपाई धेरै धेरै धन्यवाद छ तपाईलाई अब आउने साथीले भ अक्षरबाट गीत गाउनुहुनेछ है त अहिलेको लागि बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौं गीता लिम्बू भन्दै हुनुहुन्थ्यो उहाँसँग कुराकानी गरिसकेका छौं हामीलाई नेपाली चेली आईडीको साथीले फेसबुकमा धेरै छवटा ग्रुपमा सेयर गर्नुभएको छ त्यसपछि सेयर गर्नेमा हुनुहुन्छ भनौँ न टीका खड्का हुनुहुन्छ पूर्ण बहादुर मगर हुनुहुन्छ यसै क्रममा प्रेस वीरेन्द्र गिरी अर्थात् म आफैले पनि सेयर गरेका छु है त्यसैले तपाईँ पनि सेयर गर्नुहोला तपाईँको सेयर गर्ने साथीको नाम वाचन हुनेछ यति बेला भ अक्षरबाट गीत गाउनको लागि अर्को साथी हुनुहुन्छ नमस्कार हजुर आउनु भएको छैन भ अक्षरबाट गीत गाउन आउनु पर्यो होइन जसले राम्रो नियमपूर्वक गीत गाउनुहुन्छ उहाँहरू मध्येबाट एकजनाले पुरस्कार पाउनुहुन्छ भ अक्षरबाट यति बेला साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ के छ साथीहरूलाई गाह्रो पर्यो क्या भबाट त धेरै गीतहरू छन् त होइन भबाट धेरै गीतहरू छन् भबाट गीत गाउनका लागि आउनुहोला 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौं र यति बेला साथी हुनुहुन्छ हुनुहुन्छ नमस्कार हजुर नमस्कार को बोल्नुभयो कहाँबाट सरिता राई उदयपुरबाट के छ सरिता हालखबर यति बेला के गर्दै हुनुहुन्छ गोठालो गर्दै हुनुहुन्छ होइन आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ ल भ अक्षरबाट गीत गाउनुहोस्
1: भन्दियो न निष्ठुरी तिमी कहाँ छौ
0: दैलमुनि जाऊ भन्दियो न निष्ठुरी तिमी कहाँ छौ द बाट आउने गीतलाई भबाट गाइदिनु उहाँले माफ गर्नुहोला भबाट मिलेन है तपाईँले गाउनु भएको गीत यो कुरा म तपाईँलाई जानकारी गराए दैलमुनि जाऊ भन्दियो न निष्ठुरी तिमी कहाँ छौ भन्नुपर्ने ठाउँमा एकचोटि दैलामुनि जाउँ कहाँ खाइदिनु भयो अनि त्यसपछि भन्देऊ न निष्ठुरी तिमी कहाँ छौ भनेर पनि हुन्छ र होइन गीतको थिएको त गाउनु पर्यो नि अनि अर्को कुरा यो भबाट पर्दैन यो दबाट पर्छ तपाईँले गाउनु भएको गीत है दैलामुनि जाऊ यो दबाट हो दबाटको गीतलाई भबाट गाउन पाइँदैन 9868309440 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौ फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ र हामीलाई के छ फोन आएको छ नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
2: सदीक्षा
0: तामाङ धनकुटा अलि टाठो आवाजमा बोल्नु होला सदीक्षाजी है त
2: एकदमै ठुलो बोलिरहेको छु भन्नुपर्छ
0: ल अनि सदीक्षाले के गर्दै हुनुहुन्छ यति बेला
2: अहिले यतिकै बसिरहेको भन्नुपर्छ
0: यतिकै बसिरहनु भएको छ होइन आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ नि होइन
2: भबाट होइन
0: ल भबाट गीत गाउनुहोस्
2: हुन्छ बिरैमा पार्यो मानी गई रुवाउँदै रुवाउँदै किन सुताउँदै बले दुःखको माया लाउनेहरूलाई शीतल मङ्सिरको सतामा मङ्सिरको सतामा भिकनीको पर्यो माली गई रुवाउँदै रुवाउँदै किन सुताउँदै बले ओ माया लाउनेहरूलाई रुवाउँदै दुःख माया लाउनेहरूलाई
0: रुवाउँदै रुवाउँदै किन छुटाउँछ दैवाले चुखमाया लाउनेहरूलाई, हैन?
2: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, अब आउने साथीलाई ई अक्षर छोड्नु भएको छ, फेरि फेरिको बसाइमा आउनु होला। तपाईँको नाम सदीक्षा भन्नुभयो, होइन? सदीक्षा तामाङ। हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा सदीक्षा तामाङ आउनु भएको थियो धनकुटाबाट, उहाँले ई अक्षर छोडेर जानु भएको छ। हामीलाई यति बेला राज घायल मगरले कार्यक्रमलाई शेयर गर्नुभएको छ, दुईवटा ठाउँमा शेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ राज मगर घायललाई पनि, र यस्तै गरी कमेन्ट गर्नुहोला। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्कार
0: भाइ, को बोल्नु? कहाँबाट? अञ्जना सुनार, सुनली स्मृतिबाट बोल्दै हुनुहुन्छ। के छ अञ्जनाजी हालखबर? यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै बस्दै। आज कुन अक्षर परेको छ, जानकारी छ? आईबाट गाए हुन्छ। कुन अक्षरबाट गाउनुहुन्छ? लगाउनुहोस्।
3: आबार नधर्केर मरे पछि खुसी नै खुसी मिल्छ होला र

अबाउने साथीलाई र अक्षर पार्नु भयो हैन हुन्छ फेरि फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते अञ्जना सुनार आउनु भएको थियो अब म केही कमेन्टहरू वाचन गर्छु त्यसपछि एउटा गीत राख्नेछु तपाईँलाई र अक्षर छोडेर जानुभएको छ कमेन्ट म वाचन गर्दिनँ कमेन्ट गर्ने साथीहरूको नाम मात्रै वाचन गर्छु है यो कुरा म तपाईँलाई जानकारी गराएँ टिकाराम सुनवार हामीसँग जोडिनु भएको छ धेरै धेरै धन्यवाद राज घायल मगरले कार्यक्रमलाई शेयर पनि गर्नुभएको छ हामीसँग जोडिनु भएको छ पूर्ण बहादुर मगरले पनि कार्यक्रममा शेयर गर्दै हामीसँग जोडिनु भएको छ कमेन्ट पनि गर्नुभएको छ अमिनाले पनि हामीलाई कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद अधिकारी अनिश पनि जोडिनु भएको छ हामीलाई कमेन्ट गर्नुभएको छ नेपाली चेलीले पनि कार्यक्रम शेयर गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु दिवस कुलुङ पृथकले पनि कार्यक्रमलाई शेयर कार्यक्रममा कमेन्ट गर्नुभएको छ जानकी थापाले पनि कार्यक्रममा कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु निकी आर्यमले पनि कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु आज हामी वाट्सएप कल लिँदैनौ किनभने आज सामाजिक सञ्जालको यो कमेन्टहरू पनि वाचन गरिराखेका छौं नमस्कार म पनि हाजिर भए भन्नुभएको छ रामजी घिमरेले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा टिका खड्गाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ लुङ्गडीबाट टेकु छेत्रीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा लक्ष्मण मगरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु लक्ष्मी बान्तवाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अंकित सिंहले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा सौरभ केसीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ मुस्कान केसी हुनुहुन्छ ले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: नभुले है मायालु टाढा भए पनि लक्ष्मी नुवानीको एकल आवाज तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। मिटिक बहादुर परियारले कार्यक्रमलाई शेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु उहाँलाई शेयर गर्नु भएकोमा। र यति बेला साथी हुनुहुन्छ र अक्षर बाचो गीत गाउनका लागि। नमस्कार हजुर। नमस्कार हजुर। तपाईँको आवाज एकदमै सानो आइराखेको छ, अलिक ठुलो आवाजमा बोलिदिनु होला। कहाँदेखि को भन्नुभयो? के किराती भन्नुभयो? शिक्षा किराती
1: हजुर।
0: कहाँबाट हो? भोजपुरबाट। आज कुन अक्षरबाट गीत गाउनुपर्छ जानकारी छ? तपाईँको आवाज सानो आइराखेको छ, यस्तो आवाजले त गीत त सुनिँदैन त। यस्तो आवाजले गीत त सुनिँदैन त। शिक्षाजी तपाईँको मोबाइलमा समस्या छ हो? तपाईँको मोबाइलमा पानी परेको थियो हो? ल अब गीत गाउनुहोस्, रबाट गीत गाउनुहोस्। आउनु भएको थियो साथी, उहाँले रबाट गीत गाउँछु भन्नुभयो, डबाट गाइदिनु भयो। डालीको फुल न हल्लाउ हल्लाए सी झर्छ भनेर डबाट आउने गीतलाई अब रबाट गाइदिनु भयो। त्यस्तो त कहाँ पाइन्छ र? पाइन्न नि होइन। रबाट आउने गीतलाई रबाटै गाउनुपर्छ कि होइन? चलाखी गर्नुभयो भने तपाईँको फोन काटिन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
2: मनिषा
0: आरसी खद्दर रोल्पाबाट होइन? के छ मनिषा, हल्केबर तपाईँको?
2: ठिकै छ, गोठालो लागेको।
0: अनि के गर्दै हुनुहुन्छ यति बेला? गोठालो लाग्नुभयो?
2: बाख्रा चराउँदै हो।
0: बाख्रा चराउँदै हुनुहुन्छ। आज के सुनाउनुहुन्छ हामीलाई?
2: गीत गाउने।
0: गीत गाउने लगाउनुहोस्। हुन्छ गर्नुहोस्।

0: pare uti sadai le ani re pa sa ke na
1: आउनु भाथ्यो मनिषा आरसी मैले के भनेको छु गीत ठेगोबाट शुरू गर्नु होला अनि मात्रै टुक्का गाउनु होला अर्को एउटा कुरा अनि अर्को कुरा सुनकोशी माथि पर्यो यो सबाट आउने गीतलाई रबाट गाइदिनुभयो रबाट यो गीतको ठेगो चाहिँ सबाट पर्छ है मनिषाजी माफ गर्नु होला हामी तपाईँको यो सहभागितालाई नियमपूर्वक सहभागिता मान्न सकेनौ 9868309940 मा फोन डायल गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्कार
1: को बोल्नुभयो कहाँबाट
2: खोटाङ राजापानीबाट
1: ममता सुनार खोटाङ राजापानीबाट कुन रेडियोबाट सुन्नुभयो हामीलाई ओखलढुङ्गाको रेडियो आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ होइन अनि आज कुन अक्षर परेको छ जानकारी छ
2: र हो के जस्तो लाग्छ
1: ल र अक्षरबाट गीत गाउनुहोस्
2: रानी घाटैमा निगा कडाहरु तेनि रे माया अनि घाटैमा यति नदाइ
1: खोइ त टुक्का खोइ टुक्का खोइ आउनु भएको थियो साथी मैले थेगोबाट शुरू गरेर एक टुक्का पूरा गाउनुहोस् भनिरहेको छु पढ्यो पढ्यो पाठ हजुर सोह्रा दुनाट भने जस्तै भयो यता होइन थेगोबाट शुरू गर्नुहोला एक टुक्का पूरा गाउनुहोला कार्यक्रमको नियमलाई बुझेर मात्रै फोन डायल गरिदिनु होला म तपाईँलाई आग्रह गर्छु पढ्यो पढ्यो पाठ हजुर सोह्रा दुनाट नहोस् है भनौँ न त्यस्तो चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु यति बेला अर्को साथी हुनुहुन्छ र बाट गीत गाउन साथीले कति गाह्रो भएको गाउन त गाउनुभयो तर टुक्कै गाइदिनु भएन अब थेगो मात्र गाइदिनु भयो त्यसलाई त हामी मान्दैनौ है थेगोबाट शुरू गरेर अनि टुक्का गाउनुपर्छ यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट नितु विश्वकर्मा के छ नितुजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन ल कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई
2: होइन
1: ल गीत गाउनुहोस्
2: रुख बोलिन बोलानी नयाँ बसल पुराउनी त हुँदैन छिया छिया भएको छ मन भएको छ मन कति रुखो तुरै जतन रुन्छ नि मन किन रुँदैन रुख बोलिन बोलानी नयाँ बसल पुराउनी त हुँदैन सुख बोलिन
1: रुखो बोली न बोला निर्माया वचनको घाउनीको हुँदैन होइन अब आउने साथीलाई न अक्षर पार्नु भयो होइन त हुन्छ अहिलेको लागि विदा गर्छौ नमस्ते नितु विश्वकर्मा आउनु भएको थियो न अक्षर पार्नु भएको छ अब आउने साथीको लागि 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला आज अनिल केसी गुल्मी मुसिकोट नगरपालिकामा बस्ने अनि हाम्रो कार्यक्रमलाई धेरै भन्दा धेरै नियमित सुन्ने श्रोता अनिल केसीको जन्मदिन परेको छ धेरै धेरै शुभकामना व्यक्त गर्छु अनिल केसी अनिल खत्रीलाई उहाँलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्छु र उहाँले एउटा राम्रो नियमपूर्वक अन्ताक्षरी खेल्ने साथीहरू मध्येबाट एकजनालाई म पुरस्कार दिन्छु भन्नुभएको छ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर टेलिफोन सम्पर्कमा आइसकेपछि फोन काट्ने काम चाहिँ नगर्नु होला म तपाईँलाई आग्रह गर्छु 9868309940 फोन डायल गर्नुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ जम्मा 20 जनाले कार्यक्रमलाई सेयर गर्नुभएको छ सेयर गर्ने साथीहरूको नाम वाचन गर्छु कमेन्ट गर्ने साथीहरूको नाम ओहो ला 39 शेयर आइसक्यो रहेछ। कसले शेयर गर्नुभयो भन्ने कुरा म तपाईँलाई जानकारी गराउँछु। हामीलाई यति बेला शेयर गर्ने साथीहरूमा हुनुहुन्छ, कसले शेयर गर्नुभयो म यहाँ हेर्दैछु है। हामीलाई कृष्ण प्रसाद शर्माले धेरैवटा ग्रुपमा शेयर गर्नुभएको छ। कतिवटा ग्रुपमा शेयर गर्नुभएको छ भने उहाँले एक धेरैवटा ग्रुपमा शेयर गर्नुभएको छ। उहाँले चार पाँच छ हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा फटाफट फोन डाल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। नबाट गीत गाउनको लागि आउनुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हेलो दादा,
1: नमस्ते हजुर, को बोल्नुभयो?
3: म धनकुटा सुद्धाबाट।
1: धनकुटाबाट नाम के भन्नुभयो? अलि तपाईँको आवाज बुझिएन, के बिष्ट भन्नुभयो?
3: हजुर,
1: तपाईँको नाम के भन्नुभयो?
3: निर्मला बिष्ट, धनकुटा सिद्धबाट।
1: ए, निर्मला बिष्ट बोल्नुभयो होइन?
3: हजुर।
1: अनि कुन रेडियोबाट सुन्नुभयो निर्मलाजी?
3: हजुर दाइ,
1: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ हामीलाई भनेको? यो कल हामी लिन सक्दैनौ, माफ गर्नुहोला। उहाँले हामीतिर ध्यान दिनु भएन कि उहाँले हाम्रो आवाज सुन्नु भएन कि गाह्रो भयो। श्रोताहरूलाई सहज रूपमा हाम्रो आवाज सुन्न सक्ने वातावरण चाहिँ प्राविधिक मित्रले पनि मिलाइदिनु होला है। म तपाईँलाई आग्रह गरे 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
4: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट? बिन्दु कुमार बोल्दैनुहुन्छ, के छ बिन्दु हालखबर? एकदम ठिक छ। आज कार्यक्रमलाई सेयर गर्नुभएको छैन नि तपाईँले होइन?
4: म भर्खर फेसबुकलाई आएको छैन त्यही भएर।
1: ए, कुन माध्यमबाट सुन्नुभयो त अहिले?
4: अहिले घर आएर रेडियो मार्फत सुन्दैछु।
1: ल, कुन अक्षर परेको छ जानकारी छ तपाईँलाई?
4: अक्षरबाट
1: गीत गाउनुहोस्। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। छ अक्षर छोड्दै हुनुहुन्छ अब साथीको लागि होइन?
4: हजुर,
1: अहिलेको लागि विदा गर्छौ, नमस्ते।
4: नमस्ते।
1: हाम्रो सामाजिक सञ्जाल फेसबुकमा 10 साथीले हेर्दै हुनुहुन्छ। यो हेर्ने साथीहरूको संख्या अलिक बढाउनु पर्यो, साथीहरू अलिक सेयर गर्नु पर्यो। जम्मा 10 अघि नै 14-15 साथीहरूले हेर्दै हुनुहुन्थ्यो, अहिले जम्मा 10 साथीहरूले हेर्दै हुनुहुन्छ। यो त अलि भएन, अब अलि धेरै बढाउनु पर्यो संख्या चाहिँ होइन? 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। र यति बेला अर्को साथी हुनुहुन्छ छ बाट गीत गाउनको लागि। नमस्कार हजुर।
5: हजुर नमस्ते,
1: को बोल्नुभयो कहाँबाट?
5: देउठान
1: गैरी गाउँबाट जीवन साङ्गीतिक मगर होइन?
5: हजुर,
1: के छ जीवनजी खबर तपाईँको?
5: छ ठिकै सन्चै आरामै छ भन्नुपर्छ हजुर पनि सन्चै हुनुहुन्छ
1: हाम्रो पनि एकदम ठिक ठाक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ
5: छ
1: अक्षरबाट लगाउनुहोस्
5: हजुर छिनको छिनैमा भेट माया के भनी बोलाउमा पहिलो दिनैमा भेट माया के भनी बोलाउमा पहिलो दिनैमा यो मायाले का देखौ हुने देखेपछि बोल्छलै नहुने छिनको छिनैमा हेर्ब माया के भनी बोलाउमा पहिलो दिनैमा हेर्ब माया के बोलाउमा पहिलो दिनैमा यति मनपर्छ है
1: भेट्बो माया के भनी बोलाउमा पहिलो दिनैमा होइन
5: हजुर
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अब न अक्षर म अक्षर पार्नु भएको छ अब आउने साथीको लागि होइन
5: हजुर
1: हुन्छ अहिलेको लागि विदा गर्छौ नमस्ते
5: नमस्ते
1: अब केही कमेन्टहरू वाचन गर्छु त्यसपछि एउटा गीत राख्नेछौ तपाईँको लागि हाम्रो स्टुडियोको घडीमा यति बेला 43 मिनट गएको छ 4 बजेर हामीलाई कमेन्ट गर्ने साथी राज घायल मगरले कमेन्ट गर्नु भएको छ आज मैले सामाजिक सञ्जालको सेयर कमेन्ट गर्ने साथीहरूको नाम वाचन गरिराखेको छु त्यसैले आज वाट्सएपको कल लिइराखेको छैन मृतक बहादुर परियारले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ कृष्ण प्रसाद शर्माले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा हामीलाई बिन्दु कुँवरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी गर्नुभएको छ मिस यु अल भन्नुभएको छ ल सेयर पनि गर्नु पर्यो बिन्दुजी धेरैभन्दा धेरै ग्रुपमा सेयर गर्नु पर्यो र 40 जना साथीले सेयर गरिसक्नु भएको छ 9 जना साथीले हेर्दै हुनुहुन्छ होइन सेयर गर्नु पर्यो बिन्दुजीले पनि सेयर गर्नुभयो ल अब अब अब केही साथीहरू बढ्नुहुन्छ कि गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: युजित पछि तपाईँलाई फेरि पनि स्वागत छ। पानी खाना बेसी झर्यो कि युजित पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते, गुड आफ्टरनून।
0: को बोल्नुभयो? कहाँबाट?
1: ओखलढुङ्गाबाट निमबहादुर मगर बोल्दैछु।
0: निमबहादुर मगर ओखलढुङ्गा कुन ठाउँबाट? हजुर,
1: सिमापा सिद्धिचरण नगरपालिका वानम छ, जम्बरखानीबाट।
0: जम्बरखानीबाट। अनि तपाईँको नाम? तपाईँको नाम के भन्नुभयो?
1: मीन बहादुर मगर।
0: अनि मीन बहादुर जी, मीन बहादुर जी कार्यक्रममा आउनु भएको छ। आज कार्यक्रममा के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: मैले सुनेर नै कल गरेको। अन्त फेरि
0: एकदम म अक्षरबाट गीत गाउनुहोस् ल।
1: हजुर, हुन्छ। मन परेको फुल खसेको तिमलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको तिमीकै याद आयो फेरि बादल भित्र लुकेको जुन हेरी मन परेको फुल खसेको तिमीलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको याद आयो फेरि पागल भित्र लुकेको जुन हेरी मन परेको फुल खसेको तिमीलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको। हजुर, यति नै।
0: तिमलाई मैले नपाउनु रहेछ र यति धेरै माया बसेको, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो। राम्रै, निकै मिठो स्वरमा राम्रो गीत गाइदिनुभयो। गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद है। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। ओखलढुङ्गाबाट मीन बहादुर आउनु भएको थियो। पालो तपाईँको हुक्काबाट गीत गाउनका लागि आउनु होला, म तपाईँलाई आग्रह गर्छु। 51 मिनट गएको छ। क अक्षरबाट गीत गाउनको लागि आउनु होला। नमस्कार हजुर।
1: नमस्ते हजुर।
0: को बोल्नुभयो? कहाँबाट? भोजपुरबाट। नाम के भन्नुभयो? जमान सिंह विश्वकर्मा। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? हजुर,
1: म अहिले भर्खरै रेडियो ट्युन गरेको, अहिले यहाँ एकजना साथीले गाउनु भयो।
0: हुन्छ, हामी तपाईँलाई त्यो कल लिन सक्दैनौ, कार्यक्रमको बारेमा बुझेर मात्र आइदिनु होला। अब उहाँले मैले जानकारी गराए भने उहाँले गीत गाउन सक्नुहुन्न है? आज अन्ताक्षरी हो, कबाट गीत गाउन सक्नुहुन्छ? हजुर
1: हजुर, सक्छु।
0: लगाउनुहोस्। आउनु भएको थियो साथी, उहाँको फोन काट्न बाध्य नै हुनु पर्यो, किनभने उहाँले सुन्ने बित्तिकै फोन डायल गरिहाल्ने होइन नि त साथी। पहिला कार्यक्रमलाई मजाले राम्रोसँग ध्यान दिएर सुन्नुहोस् है। आज अन्ताक्षरी हो, लोकगीत गाउनुपर्छ, थेकोबाट शुरू गरेर एक टुक्का पूरा गाउनुपर्छ। हामी कार्यक्रमको अन्तिमतिर पनि छौ, 53 मिनट गइसकेको छ। अब हामी कुनै पनि साथीलाई लिउन सक्दैनौ, यो कुरा म तपाईँहरूलाई जानकारी गराए। आज अनिल केसीको जन्मदिन परेको थियो। अनिल केसीको जन्मदिनको अवसरमा हामीले साथीहरूलाई एकजनालाई हामीले पुरस्कार विजेता बनाउनु पर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। र आजको विजेता हुन सफल हुनु भएको छ साथी सदीक्षा तामाङ आउनु भएको थियो, उहाँ नै आजको कार्यक्रमको विजेता हुन सफल हुनु भएको छ। प्रतीक्षाजी कार्यक्रममा तपाई विजेता हुन सफल हुनु भएको छ, धेरै धेरै बधाई छ तपाईलाई। अनिल केसीको तर्फबाट पुरस्कार प्राप्त गर्नु भएको छ, यो कुरामा तपाईलाई जानकारी गराए र एथेन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। अन्तिममा हामीलाई भगवान राजधानीको कमेन्ट आएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कमेन्ट गर्नुभयो। तपाईलाई कार्यक्रम कस्तो लाग्छ, मनपर्छ भने कुन कुन ठाउँबाट सुन्नुहुन्छ, कहिलेदेखि कार्यक्रम सुन्न थाल्नुभयो भन्ने कुरा मलाई जानकारी गराउनुहोला। मलाई अब यदि तपाईले फोन गर्नुभयो कार्यक्रम हामी पनि सुन्छौं है भन्ने कुरा जानकारी गराउनुभयो, अथवा कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ भन्ने कुरा पनि जानकारी गराइदिनु भयो भने असाध्यै राम्रो हुन्छ। तपाईँ र हाम्रो चिनजान पनि भयो अनि त्यसपछि चिना परिचय पनि भयो र कार्यक्रम कहाँबाट सुन्नुहुँदो रहेछ भन्ने कुरा थाहा पनि हुन्छ। जसका लागि फोन गर्नका लागि मेरो मोबाइल नम्बर हो, मोबाइल नम्बर टिप्नुहोला 98 6 44 17 298 6 4 4 1 7 2 9 8 मा फोन गर्नुहोला भन्दै धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र टेकमन विष्ट लगायतका सम्पूर्ण साथीहरूलाई। अन्तिममा क बाट गीत छोड्नुपर्ने हुन्छ, हामीले क बाट किसास चाहियो किलास चाहियो भन्ने गीत खोज्नु होला, कति कठोर हुँदो रहेछ यो मान्छेको मन। आज यो गीत छोड्दै विदा हुनुपर्छ, किसास चाहियो किलास चाहियो खै उनी कहाँ छन् भन्ने गीत खोज्नु होला, भेटिहाल्छ विष्णु खत्रीको आवाजमा र देवी खत्रीको आवाजमा हो ल भेट्यो। अब अहिलेको लागि म आवाजबाट वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियो को घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सुनवाई र निर्णय गरिनेछ। सड़क दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्रैकिंग एआई मा आधारित ट्राफिक कैमेरा डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाई का साथ लागू गरिनेछ। पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिनेछ। सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिनेछ। काठमाडौँमा बस ऱ्यापिड ट्रान्जिट बीआरटी को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया शुरू गरिनेछ। पूर्व पश्चिम विद्युतीय रेल मार्गको निर्माणलाई निरन्तरता दिई केरुङ काठमाडौँ तथा रक्सोल काठमाडौँ

रेल मार्ग को लगाने मोडालिटी लगायत का विषय में अध्ययन अघि बढ़ाइने दीर्घकालीन रूप में जलवायु अनुकूल दिगो र प्रतिस्पर्धी यातायात प्रणाली निर्माण गरिने छ। शहरी पूर्वाधार सूचक कमजोर भएका नगरपालिकालाई प्राथमिकता दिँदै वृहत शहरी विकास कार्यक्रम संचालन गरिनेछ। एकीकृत फोहोर मैला व्यवस्थापन प्रणाली विकास गर्दै फोहोर संकलन प्रशोधन र पुनः प्रयोगका लागि आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गरिनेछ। आवासविहीन सीमान्तकृत विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाड़ी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचानयुक्त शहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ। राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी अग्नि सुरक्षा र आधुनिक पूर्वाधार मापदण्ड लागू गरिनेछ। जेन्जी आन्दोलन तथा जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकता दिइनेछ। छरिएका तथा जोखिमयुक्त बस्तीलाई व्यवस्थित गर्न भू उपयोग पूर्वाधार र सामुदायिक सेवा सहितको एकीकृत योजना लागू गरिनेछ। प्रतिक्रियामुखी भन्दा पूर्व तयारीमुखी विपद व्यवस्थापन नीति अवलम्बन गर्दै जोखिम नक्साङ्कन प्रारम्भिक चेतावनी प्रणाली र विपद सुरक्षा अभ्यासलाई संस्थागत गरिनेछ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल सम्मिलित एकीकृत मापदण्ड कमान प्रणाली विकास गरी ड्रोन हेलिकप्टर लगायत आधुनिक प्रविधिको प्रयोगमा निजी क्षेत्रसँग साझेदारी गरिनेछ। बजेट वितरित हुनु अगावै विस्तृत परियोजना प्रतिवेदन वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइनेछ। साउनदेखि नै खरिद प्रक्रिया शुरू गर्ने शून्य दिन खरिद नीति लागू गरी असार महिनामा केन्द्रित खर्च विकृति अन्त्य गरिनेछ। ठूला खरिदहरूमा खुला सार्वजनिक खरिद नीति लागू गरिनेछ। माननीय सदस्यहरू, डिजिटल सुशासन ब्लू प्रिन्ट अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डाटा नीति कार्यान्वयनको केन्द्रीय समन्वय गरिनेछ। राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डाटा नीति, अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गरिनेछ। डाटा कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोग सहित नवप्रवर्तन र स्टार्टअप प्रवर्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिनेछ। दूरसंचार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गरिनेछ। दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिनेछ। विज्ञापन तथा संचार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै तहका सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिनेछ। हुलाक सेवाको विविधीकरण, आधुनिकीकरण र डिजिटल रूपान्तरण गरिनेछ। चलचित्र, वृत्तचित्र, फोटोग्राफी,
र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रूपमा विकास गरिनेछ। मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सृजनात्मक गन्तव्यका रूपमा स्थापित गरिनेछ। माननीय सदस्यहरू, जल तथा मौसम सम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा एकीकृत गरी विपद सम्बन्धी पूर्व सूचना प्रणाली विकास गरिनेछ। नागरिक एप मार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्व चेतावनी सेवा विस्तार गरिनेछ। विपद पश्चात क्षतिपूर्ति, राहत र पुनर्निर्माण प्रक्रियामा बीमा लगायत जोखिम हस्तान्तरणका उपकरणको प्रयोग विस्तार गरिनेछ। कारागार प्रणालीलाई सुधार गृहका रूपमा रूपान्तरण गरी पुनस्थापना केन्द्रित दृष्टिकोण अवलम्बन गरिनेछ। कसुरजन्य सम्पत्ति जफत व्यवस्थापन र असुली प्रक्रियालाई प्रभावकारी बनाइनेछ। ईकेवाईसी प्रणाली लागू गरी बैंकिङ, दूरसंचार र सार्वजनिक सेवामा डिजिटल प्रणालीकरण प्रमाणीकरण गरिनेछ। केन्द्रीय अनलाइन भेटिङ प्रणाली मार्फत भ्रष्टाचार, जोखिम न्यूनीकरण, सेवा सञ्चालन र नागरिक विश्वास अभिवृद्धि गरिनेछ। नागरिक उजुरी व्यवस्थापन प्रणाली मार्फत वास्तविक समयमा नै सम्बोधन गरिनेछ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिनेछ। राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाइनेछ। लागू औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिनेछ। साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिनेछ। सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधार सहित विशिष्टीकृत सुरक्षा बलका रूपमा सुदृढ गरिनेछ। सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ। ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ। सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट गरिनेछ, खोजिनेछ। वृहत राष्ट्रिय हितको संरक्षण का लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको व्यावसायिक परिमार्जन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास मार्फत व्यावसायिकता अभिवृद्धि गरिनेछ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ। ठूला विकास आयोजनाहरूको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिनेछ। ऐतिहासिक गढ़ी, किल्ला तथा पदमार्गको संरक्षण र प्रवर्धन मार्फत राष्ट्रिय पहिचान सुदृढ गर्दै पर्यटन विकासलाई सेवा दिइनेछ। सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्दै क्षतिपूर्ति सहितको न्याय प्रणाली विकास गरिनेछ। विपन्न तथा असहाय नागरिकका लागि निशुल्क कानूनी सहायता विस्तार गरिनेछ। सशस्त्र द्वन्द्व सजा सम्बन्धित संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ।
कार्यपालिका र व्यवस्थापिका बीचको समन्वय तथा अन्तर सम्बन्ध सुदृढ गर्दै कानून दर्जुमा संशोधन र कार्यान्वयन प्रक्रियालाई छिटो गुणस्तरीय र परिणाममुखी बनाइनेछ। अभियोजन प्रणालीलाई तथ्य प्रविधि र वैज्ञानिक अनुसन्धानमा आधारित बनाइनेछ। अपराध पीड़ितलाई तत्काल राहत क्षतिपूर्ति र सहयोग उपलब्ध गराइनेछ। माननीय सदस्यहरू, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्र संघको बडापत्र असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गरिनेछ। छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिनेछ। नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गरिनेछ। विदेशी स्थित नियोग मार्फत नेपाली वस्तु, सेवा, संस्कृति र पर्यटनको विश्वव्यापी प्रवर्धन गर्दै ब्रान्ड नेपाल अभियान सञ्चालन गरिनेछ। परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै नेपाललाई सूचना प्रविधि र नवप्रवर्तन एवं शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाउन पर्यटन पूर्वाधार, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रमा विदेशी लगानी प्रवर्धन गरिनेछ। वैदेशिक सहायता, लगानी र विकास सहकार्यलाई नेपालको सार्वभौम सत्ता र दीर्घकालीन राष्ट्रिय हित अनुकूल परिचालन गरिनेछ। विदेश स्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवालाई डिजिटलाइज गरिनेछ। विदेशमा रहेका नेपालीको सुरक्षा र अधिकार संरक्षण गर्न परराष्ट्र मन्त्रालयमा सातै दिन चौबिसै घण्टा सेन्ट्रल रेस्पोन्स युनिट र नियोगहरूमा द्रुत उद्धार टोली स्थापना गरी सञ्चालन गरिनेछ। प्रवासमा रहेका नेपालीको पूँजी, सिप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न ड्यास्पोरा विज्ञ सञ्जाल तथा ज्ञान बैंक स्थापना गरिनेछ। गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न कानूनी सुरक्षा, सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिनेछ। गैर आवासीय नेपालीको सहभागिता सुदृढ गर्न नागरिकता, लगानी, वित्तीय पहुँच र लोकतान्त्रिक अधिकार सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था सुदृढ गरिनेछ। अन्य सदस्यहरू, निजामती तथा अन्य सहकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी, स्वार्थको द्वन्द नियन्त्रण सम्बन्धी व्यवस्था सूचकमा आधारित कार्य सम्पादन मूल्याङ्कन प्रणाली, कुलिङ अफ अवधिको व्यवस्था र राजनैतिक दल तथा राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिनेछ। निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था, विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, नैतिक परीक्षण संयन्त्र, निजामती सेवा बोर्ड कमजोर कार्य सम्पादन स्तर भएको कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था, कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिक मैत्री संस्थाको रूपमा विकास गरिनेछ। एकपटकको विवरण सबै सेवामा प्रयोगको सिद्धान्तमा आधारित अन्तर सञ्जालन
अंतर संचालन सक्षम सरकारी डाटाबेस विकास गरिनेछ। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो पारदर्शी र नागरिक मैत्री बनाउन अन्तर आबद्ध प्रणालीमा आधारित एकीकृत डिजिटल प्लेटफर्म मार्फत ई गवर्नेन्स प्रणाली सुदृढ गरिनेछ। न्यूनतम 100 सरकारी सेवाहरूलाई एकीकृत नागरिक एप मार्फत उपलब्ध गराइनेछ। प्रत्येक सेवाको कानूनी समय सीमा तोकी उल्लंघन गर्ने अधिकारी स्वतः जवाबदेही हुने व्यवस्था गरिनेछ। राष्ट्रिय परिचय पत्रलाई अधिकतम सार्वजनिक सेवासँग अन्तराबद्ध गर्दै एक परिचय पत्र नीति लागू गरी नागरिकता, बैंकिङ, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा लगायतका सेवालाई एकीकृत गरिनेछ। एकल सेवा केन्द्रलाई सबै कार्यालयमा विस्तार गर्ने तथा अत्यावश्यक सेवा सातै दिन सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कार्यवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ। वार्षिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ। सार्वजनिक खरिद, राजस्व र प्रशासनिक प्रक्रियालाई पारदर्शी, प्रविधि मैत्री र प्रतिस्पर्धात्मक बनाइनेछ। नागरिक विश्वास तथा सुशासन धारणा सूचकांक डिजिटल अडिट प्रणाली मार्फत उच्च जोखिम क्षेत्र पहिचान गरी भ्रष्टाचार रोकथाम मूलक कार्यवाही सुदृढ गरिनेछ। नीति तथा योजना निर्माणलाई तथ्य र प्रमाणमा आधारित बनाउन राष्ट्रिय योजना आयोग तथा नीति अनुसन्धान प्रतिष्ठानको पुनसंरचना गरी अनुसन्धान र अनुगमनमा केन्द्रित सक्षम र विश्वसनीय सार्वजनिक थिंक ट्याङ्क तथा राष्ट्रिय नीति शोधशालाको रूपमा विकास गरिनेछ। राष्ट्रिय तथ्याङ्क प्रणालीको सामयिक पुनसंरचना गरी सुदृढ बनाइनेछ। मानव अधिकारको संरक्षण र प्रवर्धनलाई सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गरिनेछ। मानव अधिकार उल्लंघनमा शून्य सहनशीलता अपनाइनेछ। राष्ट्रिय मानव अधिकार आयोगको क्षमता अभिवृद्धि गरिनेछ। उत्तरदायी सुशासन मार्फत सामाजिक न्याय, समतामूलक अवसर र तीव्र आर्थिक विकास सुनिश्चित गर्न सत्तारूढ दलको बाचा पत्र एवं प्रमुख राजनीतिक दलका साझा प्रतिबद्धतालाई आधार मान्दै राष्ट्रिय स्रोत साधन र सामर्थ्यको न्यायोचित परिचालन गरिनेछ। आम नेपाली जनताको विश्वास र सार्वभौम सहभागिताबाट स्थापित राजनीतिक स्थिरतालाई दुर्लभ अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइनेछ। उत्तरदायी शासन प्रणाली मार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति केन्द्रित सुशासनलाई राष्ट्रिय संस्कृतिका रूपमा संस्थागत गरिनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, मान्य सदस्यहरू, अन्त्यमा लोकतन्त्रका संवाहक सम्पूर्ण राजनीतिक दल
तथा अथक योद्धा राष्ट्र सेवक कर्मचारी नेपाली सेना लगायत सबै सुरक्षा निकायहरू किसान मजदूर उद्योगी व्यवसायी नागरिक समाज संचारकर्मी लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालको सर्वाङ्गीण विकासमा योगदानका लागि हार्दिक आह्वान गर्दछु। नेपालको उन्नतिको लक्ष्य हासिल गर्न उदारतापूर्वक निरन्तर सहयोग पुर्याउँदै आउनुभएका छिमेकी देश लगायत मित्र राष्ट्र विकास साझेदार तथा गैर आवासीय नेपालीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबैको निरन्तर सहयोग प्राप्त भइरहने विश्वास गर्दछु। जय नेपाल।

माननीय सदस्यहरू, बैठक स्थगित भए पश्चात पनि आफ्नो स्थानमा उभिएर सम्माननीय राष्ट्रपति महोदयलाई विदाई गर्नुहुन माननीय सदस्यहरूलाई आग्रह गर्दछु। माननीय सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठक यही स्थगित हुन्छ।

0: आज कमेर पनिले हामीलाई साथी बनायो
1: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग व्यापारी बुद्धिजीवी जनप्रतिनिधि राजनीतिक दल नागरिक समाज विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय पत्रकार सुरक्षा कर्मी आमा समूह युवा क्लब साहित्यकार शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक लस्सी चिया कफी दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
3: प्रोप्राइटर हरि दागी सम्पर्क मोबाइल नम्बर 98674052।
2: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक ओक्स रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीर सिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो
3: नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बिज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का घर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम ओर्क सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9862620985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडाभित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: रितु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
7: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849303494।
5: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: ए टु जेड मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा।
7: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841176950।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
10: ल हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर
11: तपाईलाई दिएर हामीलाई लुट्ने
9: ए नानी के भनेर छ के हो के भयो
11: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
9: ल ल म किन दिन्छु
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
12: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल प्रोप्राइटर राजेश सेन्चुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905692998।
1: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग व्यापारी बुद्धिजीवी जनप्रतिनिधि राजनीतिक दल नागरिक समाज विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय पत्रकार सुरक्षाकर्मी आमा समूह युवा क्लब साहित्यकार शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रगतिका ढोकाहरू खुल्दै खुल्दै
8: मामा भन्छ नास्ता पसल सुन सहरी छरनाको छेउमा सुन सहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन चाउचाउ अन्डा चना चटपटे जुस अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर लिले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 9627888132। मामा भन्छ नास्ता पसल सुन सहरी छरनाको छेउमा सुन सहरी गाउँपालिका 4

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खोजै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जल्दै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: नेपाल सरकार विज्ञापन हो
5: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ याद राखौ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ रोल्पा नगरपालिकाको कारणले

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी बिस वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाजे के भयो किन जलामा हात
4: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
3: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
5: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
6: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
3: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
5: हजुर हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
7: नदुखाई दाँत निकाल्ने
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने
3: दाँत तथा मुख सम्बन्धी 20 घण्टा तपाईँकै सेवामा तत्पर छौ
5: हजुर हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
7: नदुखाई दाँत निकाल्ने

0: थप जानकारी का लागि प्रोप्राइटर विष्णु खड्का संपर्क नंबर 9840741318
1: 9800594152.
2: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
3: नमस्ते डाक्टर सर.
4: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
4: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.

0: सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ट्ज झलझला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौ समाचारका शीर्षकहरूबाट। आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने। नापी र मालपोत सेवा पालिकासम्म विस्तार हुने, सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने, पूँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषय नीति तथा कार्यक्रममा। किशोर किशोरीहरूलाई प्रस्तावन लेखन तालिम प्रदान, मीडियालाई कमजोर बनाए संघीय सरकारले का अधिकार लादन खोजेको मुख्यमन्त्री आचार्यको आरोप। बंगलासुले दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्य समिति गठन, मल्लरानी फूड फेस्टिभलको खर्च सार्वजनिक। र यो दन्ते र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिका संगममा, अमेरिकालाई 7 रनले हराउँदै नेपाल एकको क्लिन स्वीप।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि, मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि, त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू,
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य सम्बन्धी प्रसंगबाट। सरकारले आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो लक्ष्य हासिल गर्ने ऊर्जा, वन, भूमि र वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने बताउनुभयो। उहाँले बिजुली उत्पादन, वितरण, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उल्लेख गर्नुभयो। उहाँका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ। राष्ट्रपति पौडेलले अन्तर्देशीय ऊर्जा व्यापार सम्झौतालाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने बताउनुभयो। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति पनि लिएको छ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्यांकन प्रणालीको पुनरावलोकन गर्ने भएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा माध्यमिक तहसम्मको शिक्षालाई सहज पहुँचयोग्य बनाउने संकल्प गरिएको छ। नीति तथा कार्यक्रममा रोजगारीमुखी शिक्षाको विस्तार, सार्वजनिक शिक्षामा लगानी वृद्धि गरी शिक्षाको नियमन, कृत्रिम बुद्धिमत्ता र सूचना प्रविधिको प्रयोग विस्तारका विषय पनि समावेश गरिएका छन्। यस्तै विश्वविद्यालयको पुनर्संरचना, शिक्षक नियुक्ति र बढ़ुवालाई पारदर्शिता बनाउँदै शिक्षकको पारिश्रमिक बढ़ाइने र 10,000 सामुदायिक विद्यालयमा उच्च गतिमा इन्टरनेट विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ। सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी पालिकासम्म विस्तार गर्ने भएको छ। आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिका तहमा विस्तार गर्ने योजना रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अध्यावधि गर्ने प्रक्रिया अघि बढ़ाइने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र उपयोगी बीच सन्तुलन कायम हुने गरी असुरक्षित ठाउँमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गरिने पनि बताउनु भएको छ। सरकारले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा संचालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सबै अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताउनुभयो। उहाँले विमानस्थललाई पूर्ण रूपमा संचालनमा ल्याएर प्रतिस्पर्धी हवाई सेवा संचालन गर्ने बताउनुभयो। अहिले पोखरा तथा भैरुवा विमानस्थल पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन्। सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलहरू पूर्ण रूपमा संचालनमा ल्याउने महत्वाकांक्षी योजना अगाडि सारेको हो। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने उहाँले बताउनुभयो। सरकारले नागरिक उड्डयन क्षेत्रलाई पुनर्संरचना गर्ने भएको छ। उड्डयन क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरी अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्वयन गर्ने उहाँले बताउनुभयो। पर्यटक भिसा सेवालाई पूर्ण अनलाइन गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने उहाँले बताउनुभयो। अध्यागमन बिन्दुबाट नै पर्यटकीय अनुमति र सेवालाई एकीकृत गर्ने गरी एकद्वारा डिजिटल प्रणाली लागू गर्ने उहाँले उल्लेख गर्नुभयो। पर्वतीय पर्यटनको सुरक्षा तथा खोज उद्धार प्रणालीलाई आधुनिक बनाउने, भिजिट नेपाल 2085 पूर्व तयारीका लागि पर्यटक आवागमनको लागि पर्यटक प्रति पर्यटक खर्च वृद्धि र बसाई समय बढ़ाउने गरी परिवर्तन गर्ने उहाँले बताउनु भएको छ। नेपाललाई देवोभूमि अभियान संचालन गर्ने पनि सरकारले घोषणा गरेको छ। सरकारले आउँदो आर्थिक वर्षमा पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको हो। सरकारले धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै धितोपत्र बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्यूचुअल फण्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ। ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड र जोखिम व्यवस्थापन उपकरणको प्रयोग गरी दीर्घकालीन पूँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि सुनिल स्मृतिमा किशोरीहरूलाई प्रस्तावन लेखन तालिम प्रदान, मीडियालाई कमजोर बनाएर संघीय सरकारले अधिकार लाद्न खोजेको मुख्यमन्त्री आचार्यको भनाई लगायतका समाचार बाँकी नै छन्। हामी सँगै हुनुहोला।
3: बाजे के भयो? किन गालामा हात
4: दुखेको छ? खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् भात।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौ रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
5: 9805014652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: घर हरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज, रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, सुनिल स्मृति गाउँपालिकामा किशोर किशोरी सञ्जालका पदाधिकारीहरूलाई योजना तर्जुमा तथा प्रस्तावना लेखन तालिम प्रदान गरिएको छ। सहयोगी हातहरूको समूह सहस नेपालको आयोजना र सुनिल स्मृति गाउँपालिकाको समन्वयमा स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीवकोपार्जन तथा सहयोगमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी शिक्षा सबलीकरण कार्यक्रम अन्तर्गत किशोर किशोरीहरूलाई तालिम प्रदान गरिएको छ। उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण कार्यक्रम सञ्चालित सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर 1, 3, 5 र 6 वडाका किशोर किशोरीहरूलाई तालिम प्रदान गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिमको अवसरमा किशोर किशोरीहरूलाई समुदायका समस्याहरूको पहिचान गरी ती समस्याहरूमा केन्द्रित रहेर सञ्चालन कार्यक्रमहरू सञ्चालन गर्नका लागि प्रस्तावना तयार गर्न सिकाइएको सहयोगी हातहरूको समूह साहस नेपालका जिल्ला परियोजना संयोजक सुरेन्द्र राईले जानकारी दिनुभएको छ। किशोर किशोरीहरूको समुदायको मुख्य समस्याहरू पहिचान गर्न सक्षम भएका छन्। समुदायको प्रमुख समस्याको रूपमा रहेको लागू पदार्थ सेवन, घरेलु हिंसा, बाल विवाह, छुवाछुत लगायतका समस्याको न्यूनीकरणका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्तावना तयार गर्ने सक्षम भएका छन् भने समुदाय स्तरमा सो कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय तह तथा सम्बन्धित निकायहरूमा कार्यक्रम सञ्चालन गर्नका लागि बजेट माग गर्ने भएका छन्। किशोर किशोरीहरूलाई कञ्चन साथी तालिम केन्द्रबाट तालिम प्रदान गरिएको थियो भने तीन दिनसम्म सञ्चालन भएको तालिममा समुदायका समस्याहरूको पहिचान गरी ती समस्याहरूमा केन्द्रित भई प्रस्तावना तयार गर्न सिकाइएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री सूर्यनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मीडिया क्षेत्रलाई संकुचनमा राखिने काममा संघीय सरकार अघि बढ़ेको भन्दै गम्भीर बन्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा भुटोलमा शुरू भएको राष्ट्रिय संचार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले फागुन 21 पछि सरकारको मीडिया न्यायालय जनसंगठन र ट्रेड युनियनलाई हेर्न दृष्टिकोण नराम्रो ढंगले अघि बढ़ेको टिप्पणी गर्नुभएको छ। उहाँले एउटा व्यक्तिलाई अलौकिक शक्तिको रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै लोकतन्त्रको मर्म विपरीत गतिविधि बढ़दै गएको टिप्पणी गर्नुभयो। आज निशाना मीडियामाथि छ, निशाना गरीब निमुखमाथि छ, निशाना ट्रेड युनियनमाथि छ, उहाँले भन्नुभयो। त्यही भएर तपाई हामी सबै सचेत र गम्भीर बन्न जरूरी रहेको बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले संघीय सरकारले सरकारी संचार माध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्र प्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत आफूहरूले कड़ा असन्तुष्ट राखेको बताउनुभयो। प्रधानमन्त्रीबाट करेक्सन गर्ने आश्वासन पायो तर अझै सुधार भएको छैन, उहाँले भन्नुभयो। मीडियामा माथि लगाएको अंकुश बारे सबैभन्दा पहिला धारणा प्रदेश सरकारको तर्फबाट राखेका हौ। प्रदेश सरकार मीडिया मैत्री रहेको उल्लेख गर्दै उहाँले मीडियाका सरकारवालासँग समन्वय गरेर बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो। अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले संचार क्षेत्रमा बढ़ी बजेट विनियोजन गरेको दावी गर्दै कार्यान्वयन पक्षमा केही समस्या देखिएको बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले संघीय सचिवहरू प्रदेश सरकारप्रति उत्तरदायी नहुँदा काम गर्न कठिनाई भएको धारणा समेत राख्नु भएको थियो। आर्थिक पक्षमा हाम्रो सही चल्दैन, सचिव संघीय सरकारप्रति उत्तरदायी हुँदा प्रदेश सरकारलाई समस्या परेको छ, उहाँले भन्नुभयो। पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले राजनैतिक दलहरू सपुष्ट अवस्थामा रहेका बेला पत्रकार कानून व्यवसाय र मानव अधिकार कर्मीहरू सड़कमा उत्रिएको स्मरण गर्नुभएको थियो। मीडियालाई कमजोर बनाउन संघीय सरकारले एकाधिकार लाद्न खोजेको छ, उहाँले भन्नुभयो। आज विज्ञापन रोक्ने, भोलि समाचारमा सेन्सर लगाउने र पछि मीडियालाई प्रतिबन्ध लगाउने अवस्था नआउला भन्न सकिँदैन, उहाँले भन्नुभएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दाङ जिल्लाको बंगलासुली गाउँपालिका वडा नम्बर 2 नयाँ वडा कार्य समिति गठन गरेको छ। गठन गरिएको 9 सदस्यीय कार्य समितिको सभापतिमा मीन बहादुर थापा चयन हुनुभएको छ भने सचिवको जिम्मेवारी सूर्य बहादुर फुनलाई दिइएको छ। स्थानीय तहमा पार्टी संगठनलाई थप मजबूत बनाउने उद्देश्यले समिति विस्तार गरिएको युवा नेता विक्रम डागीले जानकारी दिनुभएको छ। डागीका अनुसार वडा तहमा संगठनलाई सक्रिय व्यवस्थित र जनमुखी बनाउने लक्ष्यका साथ नयाँ नेतृत्व चयन गरिएको हो। उहाँले आगामी दिनमा स्थानीय समस्याहरूलाई प्राथमिकताका साथ उठाउँदै पार्टीलाई जनस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्ने योजना रहेको बताउनु भएको छ। समिति गठन कार्यक्रममा जिल्ला स्तरका नेताहरूले समेत उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला सचिव असीम भूषाल, भक्त ओली, विक्रम डाङ्गी लगायतको सहभागिता रहेको थियो। उपस्थित नेताहरूले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। स्थानीय तहमा संगठन विस्तार सँगै रासोपाले जनसम्पर्क, जनसंगठन सुदृढीकरण र आगामी राजनीतिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने तयारी गरेको बताइएको छ। प्युठान मल्लरानी फूड फेस्टिभल 2083 आमदानी खर्च सार्वजनिक गरेको छ। प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आज सोमबार प्युठान उद्योग वाणिज्य संघको सभाहालमा एक कार्यक्रमको आयोजना गरी खर्च सार्वजनिक गरेको हो। मल्लरानी बजार क्षेत्रमा सचिव पशुपति श्रेष्ठले फूड फेस्टिभलबाट 5,33,300 रूपियाँ आमदानी र 4,14,028 रूपियाँ खर्च भएको बताउनुभयो। उहाँका अनुसार 1,19,272 रूपियाँ बचत हुने देखिएको छ। खर्च विवरण सार्वजनिक कार्यक्रममा बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले कतिपय कार्यालय संघ संस्थाबाट प्रतिबद्धता गरिएको रकम आउन बाँकी रहेको स्पष्ट पार्नुभएको छ। प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले मल्लरानी फूड फेस्टिभलको आमदामी खर्च सार्वजनिक गरेर पारदर्शिता कायम गरेकोमा बजार क्षेत्रलाई धन्यवाद दिँदै आगामी दिनमा थप व्यवस्थित गर्दै फूड फेस्टिभल सञ्चालन गर्नुपर्ने धारणा राख्नु भएको छ। कार्यक्रममा सहभागीहरूले मल्लरानी फूड फेस्टिभललाई आगामी दिनमा थप प्रभावकारी बनाउन सुझाव समेत दिएका थिए। अब देश बाहिरको समाचार, इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र स्वदेशमा रोक्का गरिएको सम्पत्तिलाई मागोनलाई विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भन्नुभएको छ, हामीले कुनै छूटको माग गरेका छैनौ, हामीले इरानको वैधानिक अधिकारका लागि मात्र माग गरेका छौ। उहाँले इरानको मागमा यस क्षेत्रमा युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकी नौ सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने र वर्षौंदेखि विदेशी बैंकमा अन्यायपूर्वक फँसेको इरानी जनताको सम्पत्ति रिहाई समावेश रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकाकी प्रस्तावमाथि इरानले दिएको प्रतिक्रियालाई अस्वीकार गरेको बताइएको छ। बकाईले खाड़ीमा जारी तनावलाई उल्याउँदै भन्नुभयो, तेहरानले युरोपेली देशहरूलाई कसैलाई पनि फाइदा नहुने संकटमा संलग्न नहुन चेतावनी दिएको छ। उहाँले भन्नुभएको छ, स्ट्रेट अफ होर्मुजमा कुनै पनि प्रकारको हस्तक्षेप स्थितिलाई थप जटिल बनाउनेछ। बेलायत र फ्रान्सले स्टेट अफ होर्मुज सुरक्षित गर्न अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयासको नेतृत्व गरिरहेका छन्, तर यो अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि मात्र हुने बताइएको छ। शुक्रबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले रोमको दुई दिने भ्रमणमा सकिएपछि युरोपेलीहरूलाई प्रमुख जलमार्ग सुरक्षित गर्न मदत गर्ने आग्रह गरिएको थियो। सोमबार पत्रकारहरूसँगको कुराकानीका क्रममा बकाईले खाड़ीका कथित तेल चुहाटको दावीलाई अस्वीकार गरेपछि भू उपग्रह लिएका तस्वीरहरूमा इरानको खारका टापुको तटमा तेलको थोपा फैलिएको देखिएको थियो। उहाँले भन्नुभयो, तेलको चुहावट र यसै मामिलाहरूको बारेमा गरिएका दावीहरू पूर्ण रूपमा मनगन्ते पुष्टि भएका छन्। उहाँले खाड़ीमा देखिएको सम्पूर्ण समस्याका लागि अमेरिकी उपस्थितिलाई दोष दिँदै अगाडि भन्नुभयो, तेहरान खाड़ीमा वातावरणीय क्षतिको बारेमा धेरै चिन्तित छ। उहाँले भन्नुभएको छ। अन्त्यमा खेल समाचार, एक दिवसीय अभ्यास श्रृंखलामा नेपालको ए टोलीले क्लीन स्वीप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछाएको अमेरिकाले 49 ओभर एक बलमा 257 रन बनाउँदा सबै विकेट हरायो। अमेरिकाका सेहान जय सूर्याले 71 रन बनाएका छन्। नेपाल एका शेर मल्लले 4, बसीर अहमदले 3 विकेट लिएका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप झोराले शतक बनाएका छन्। झोरा 115 बलमा 111 रन जोडेर आउट भएका छन्। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिएका छन्। नेपाल एले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग दुई खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 जेठ 8 गतेसम्म किर्तिपुरको तिर्वी क्रिकेट रंगशालामा लीग दुईको श्रृंखला शुरू हुँदैछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौ। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, पाठ्यक्रम र मूल्यांकन प्रणालीको पुनरावलोकन गरिने। नापी र मालपोते सेवा पालिकासम्म विस्तार हुने। सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने। पूँजी बजार र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषय नीति तथा कार्यक्रममा। सुनिल स्मृतिमा किशोर किशोरीहरूलाई प्रस्तावना लेखन तालिम प्रदान। मीडियालाई कमजोर बनाएर संघीय सरकारले एक अधिकार लाद्न खोजेको मुख्यमन्त्री आचार्यको भनाई। मंगलाचुरे दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्य समिति गठन, मलरानी फूड फेस्टिभलको खर्च सार्वजनिक। र यो दन्तेर र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँगको माग, अमेरिकालाई 7 रनले हराउँदै नेपाल एकको क्लिन स्वीप। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz, हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaṭa संसार

नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट झलझला प्रेस .com तथा facebook.com/radio झलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घटेको तपाईलाई

0: लाइफटाइम अचीवमेन्ट अवार्डबाट सम्मान गर्नुभएको थियो। नेपाली सेनाको अगुवाईमा जंगी अड्डामा वैशाख 21 गतेदेखि 23 गतेसम्म 8 संस्करणको अभ्यास हातेमालो सञ्चालन भएको छ। विपद व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। बलाधिकृत रथी श्री प्रदीप जंग केसीले समापन गर्नुभएको सो अभ्यासको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले शुभारम्भ गर्नुभएको थियो। सो अभ्यासमा विपद व्यवस्थापनसँग सरकार राख्ने निकायहरूको सहभागिता रहेको थियो। तीन दिनसम्म सञ्चालित अभ्यासका दौरान विपद पूर्व तयारी तथा विपद प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरूमा प्रस्तुतिकरण तथा छलफल गरिएको थियो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकामा सञ्चालन भइरहेको फिल्ड क्याम्प अभ्यासको वैशाख 25 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले अभ्यासको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभयो। उपत्यका प्रेतना अन्तर्गतका वाहिनी तथा अन्तर्गत युनिटहरूले युद्ध तथा युद्ध मद्दती फौजको सहभागितामा अभ्यास चक्र व्यूह 1 सञ्चालन गरेका छन्। उक्त अभ्यास कम्बाइन्ड आर्म्स कन्सेप्ट र परम्परागत युद्ध विधिमा आधारित रहेको थियो। सो क्रममा वैशाख 23 गते नम्बर 1 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई ललितपुर जिल्ला बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित रडार स्टेशनमा अभ्यास सञ्चालन गरिएको थियो। सो दौरान उपत्यका प्रेतनापति उपरथी श्री रविन्द्र खत्री ले अभ्यासको निरीक्षण गर्नुभई आवश्यक निर्देशन दिनुभयो। यसै गरी वैशाख 22 गते नम्बर 26 वाहिनी अड्डा तथा अन्तर्गत युनिटका सकल दर्जा सहभागी गराई काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका 7 ठुलीचौर इलाकामा अभ्यास सञ्चालन गरिएको थियो। त्रिनेत्र दलगढ़बाट वैशाख 22 गते खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका 9 स्थित रोशी खोलामा आएको बाढ़ीमा फँसेका 89 जना यात्रुहरूको उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा मोटरबोट, हार्नेस र लाइफ ज्याकेट लगायतका सामग्रीहरू प्रयोग गरी यात्रुहरूको उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल एडभेन्चर रनिङ महासंघले काठमाडौँमा वैशाख 19 गते सञ्चालन गरेको चागु नारायण राष्ट्रिय ट्रेल रन 2026मा सैनिक धावक विजयी भएका छन्। प्रतियोगितामा पुरूषतर्फको 36 किलोमिटर दौड़मा कुमारी दलगुल्मका अमलदार राजन रोकायाले निर्धारित दूरी 2 घण्टा 6 मिनट 23 सेकेण्डमा पूरा गरी प्रथम हुनुभएको छ। प्रथम भएसँगै उहाँले नगद रू 1,00,000 जित्नुभयो। इन्द्रध्वज गढ़को व्यवस्थापन र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको 6 लिस्टीको दुगुनागढ़ी माउन्टेन ट्रेल रेस 2083मा सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगिता वैशाख 21 गते सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका 3 ड्राइपोर्टदेखि दुगुनागढ़ीसम्म सञ्चालन गरिएको थियो। प्रतियोगिता अन्तर्गत 24.5 किलोमिटर ट्रेल दौड़को खुल्ला पुरूष विधातर्फ रणशेरगढ़का सिपाही संजय राईले निर्धारित दूरी 2 घण्टा 11 मिनटमा पूरा गरी प्रथम हुनु प्रथम भएसँगै उहाँले नगद रू 1,10,000 प्राप्त गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त 1।
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैनिक तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई कर्मी, चर्मकर्मी, लोहकार, केश कर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
4: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
4: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
4: श्री मेहरगढ धुलीखेल काभ्रेपलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
4: नम्बर 2 वाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 वाहिनी अड्डा भुल्के उदयपुर,
4: नम्बर 21 वाहिनी अड्डा तोपगासी झापा,
3: दुर्गा बक्सगढ ओखलढुङ्गा,
4: वीरदलगण ओदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बदेवास महोत्तरी,
4: गरूड दलगण चरीकुट दोलखा,
3: श्रीजङ बीरगंज पर्सा,
4: बरकट राजपिराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
4: नम्बर 6 वाहिनी अड्डा पैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
4: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 वाहिनी अड्डा सेराडिल बागलुङ,
4: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ।

0: पश्चिम प्रितना हेडक्वार्टर योगी कुटी बुटवल रूपन्देही
1: शमशेर दल कण गुरुसिंगे कपिल वस्तु
0: ज्वाला दल गण भरतपुर दाङ
1: रामबाड कुलमा धागीथुम कुलमी
0: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
1: नम्बर चार बाहिनी अटा नेपालगंज पाके
0: देवी दत्त गण परिमला चौर जुम्ला
1: हनुमान दोष कुलमा हुटु मुगु
0: सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली
1: नम्बर पच्चीस बाहिनी अटा भगतपुर कञ्चनपुर
0: नम्बर पाँच बाहिनी अटा दिपायल डोटी
1: र श्री दलकुलम खलङ्गा तारसुला
0: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
1: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सहयस्र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ
0: यस्तै वीर दलगण ओदिन पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाई कर्मी
1: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लुहाकार र केशकर्तक
0: नयाँ सबुतगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र केशकर्तक
1: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार
0: शमशेर दलगण गुरुसिंगे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी र केशकर्तक
1: देवी दत्तगढ परिमला चोर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार
0: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी चर्मकर्मी र लोहकार
1: र श्री दलकुलम खलङ्गा तारचुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ
0: दरखास्त पेश गर्ने मिति
1: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म
0: सैन्य पदका लागि उमेरको हद
1: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ
0: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
1: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ
0: विस्तृत जानकारीका लागि
1: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ
2: सूचना
3: प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता 2083 चौथो संस्करण जेठ 4 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ
2: प्रतियोगितामा समावेश विधाहरू
3: खुल्लातर्फ पुरुष र महिलाको एकल र डबल
2: भेटरान्सतर्फ 35, 45, 55 र 65 वर्ष माथिको उमेर समूहतर्फ एकल र डबल
3: र 70 वर्ष माथिको उमेर समूहतर्फ एकल विधामा प्रतिस्पर्धा हुनेछ
2: दर्ता मिति र स्थान
3: वैशाख 25 गतेदेखि 30 गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब जंगी अड्डामा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नाम दर्ता गर्न सक्नुहुनेछ
2: थप जानकारीका लागि
3: 01-59-79-468 वा 98-41-29-15-54 सम्पर्क गर्न सक्नुहुनेछ
4: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका प्राविधिक हवाई तथा विविध सेवातर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिकतर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ प्राविधिक सुबेदार ओभरसियर प्राज जमादार प्राविधिक जमादार भेहिकल मेकानिक्स प्राविधिक जमादार रेडियो मेकानिक्स प्राविधिक जमादार छापाखाना प्राविधिक जमादार एएनसी मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन् प्राविधिक बिल्लादार तर्फ पण्डित हुत्ता प्राविधिक अमलदार मेडिकल डेन्टल जनरल मेकानिकल इलेक्ट्रिकल आर्मर मेकानिक आर्मामेन्ट मेकानिक रेडियो मेकानिक भेहिकल मेकानिक जनरल मेकानिक एसी एन्ड रेफ्रिजरेसन मेकानिक जनरल मेकानिक जेनेरेटर जनरल मेकानिक इलेक्ट्रिसियन प्लम्बर पेन्टर वेल्डर कम्प्युटर सर्वे भेटेरिनरी ब्यान्ड अशवाब एएनसी मेकानिकल एभियोनिक इलेक्ट्रिक इलेक्ट्रोनिक ग्राउन्ड ह्यान्डलिङ एभिएसन स्टोर डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन् दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पूरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ विस्तृत जानकारीका लागि 01-59-79-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ
5: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री
6: आवाजसँगै उठिरहेका कदम, नयाँ सपना र सोच सहित सिपाही बन्ने लक्ष्य पूरा भएको क्षणको हो। एक सामान्य व्यक्तिले 9 महिनासम्म गरेको त्याग, कठोर परिश्रम पछिको सफलताको गौरवपूर्ण क्षण अर्थात लामो समयको धैर्यता पछि सिपाहीको गौरवपूर्ण पहिचानमा बदलिएको क्षण सैन्य आधार तालिम दीक्षान्त समारोहको हो।

0: सेनालाई कुनै पनि राष्ट्रको पहिचान र सुरक्षाको बलियो आधार मानिन्छ र त्यसलाई जीवन्त र शक्तिशाली बनाउने काम भने सिपाहीले नै गर्दछन्। त्यसैले भनिन्छ, सेना राष्ट्रको पहरेदार हो भने सिपाही त्यसको मेरुदण्ड हो। 9 महिनासम्म घाम पानी दिन र रात नभनी राइफलको सिरानी हालेर तालिमको मैदानमा पसिना बगाएका जवानहरू अब राष्ट्रका मेरुदण्ड बनेका छन्। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्शलाई आत्मसात गर्दै विभिन्न तालिम केन्द्रबाट 2087 जना पुरूष तथा 384 जना महिला गरी 2471 जना नयाँ ऊर्जावान जनशक्ति नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका हुन्।
1: श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाका विभिन्न वाहिनी अड्डा गण गुल्म तथा तालिम केन्द्रमा सञ्चालित 9 महिनाको कठोर सैन्य आधार तालिम सम्पन्न गरी सैन्यबाट सिपाहीमा प्रवेश गरेका जवानहरूको अन्तिम दलेल कवाज, उनीहरूको अनुभव, परिवारजनको खुशी र तालिमको महत्व समेटेर तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार मुकुन्द बस्नेत
0: र म प्राविधिक सुबेदार सुजना केसी।

0: तोर मजेली मई फूक दे वीर को।
1: श्रोता सिपाही हुनका लागि निस्वार्थपन, सच्चाई, अनुशासन, साहस, कुशल युद्ध कला जस्ता गुणहरू अनिवार्य शर्त हुन्। यस्ता गुणहरूमा पारंगत बनाउन नवप्रवेशी युवाहरूलाई नेपाली सेनाले विभिन्न युनिटमा सैन्य आधार तालिम सञ्चालन गर्दै आएको छ। यसैबीच गत वर्ष 2082 असार 2 गतेबाट नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरू सहित 16 स्थानमा सञ्चालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। उक्त अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलिल कवाच प्रदर्शन गरेका थिए।
2: यसै क्रममा त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सिसम 83 सैन्य आधार तालिमको बलाधिकृत रथी श्री प्रदीपजन केसीले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभई तालिम समापन गर्नुभएको थियो। सो अवसरमा उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाहीमा नियुक्त हुनुभएका 528 जना तालिमे सिपाहीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले राष्ट्रको मेरुदण्ड सेना भएकोले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई एक कर्मठ, वफादार, इमानदार र अनुशासित सदस्यको रूपमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो।
3: सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई दृष्टिगत गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यवसायिक क्षमता, दक्षता र सिप प्रदर्शन गर्दै पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास तपाईँहरूबाट नेपाली सेनाले लिएको छ।
1: यस्तै महाराजगंज स्थित प्यारा तालिम शिक्षालयमा सञ्चालित सिसम 21 सैन्य आधार तालिमको विशेष फौज वाहिनीपति सहायक रथी श्री दिपेन्द्र गुरूङले अन्तिम दलिल कवासको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्नुभएको थियो। सो दौरान उहाँले माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्न निर्देशन दिनुभयो।
4: तपाईँको सफल सैनिक जीवन तथा कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। आजबाट तपाईँहरूमा राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको छ। माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्नुहुनेछ भन्ने कुरामा तपाईँलाई म स्मरण गराउन चाहन्छु।
2: यस्तै भक्तपुरको सूर्य विनायक स्थित रणशेर गढमा सञ्चालित सिसम 9 सैन्य आधार तालिमको नम्बर 1 वाहिनीपति सहायक रथी श्री सुनिल सिंह राठौरले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभई समापन गर्नुभएको हो। सो क्रममा उहाँले नवजवानहरूलाई सम्बोधन गर्नुभई तालिममा सिकेको व्यावसायिक क्षमता, दक्षता र सिपलाई पेसागत जीवनमा लागू गरी नेपाली सेनाको गौरवलाई उँचो राख्न निर्देशन दिनुभयो।
5: नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जसोसुकै जटिल र विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउने हुनेछ भन्ने विश्वास नेपालीले लिएको छ।
1: राष्ट्र सेवाका लागि हरेक नागरिकको आआफ्नै भूमिका रहने भए तापनि सैनिक भई प्रत्यक्ष रूपमा सेवा गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन, यस्तो सौभाग्य प्राप्त गर्ने सैनिकहरू हर हमेशा राष्ट्र र जनताको लागि आफ्नो ज्यान समेत आहुति दिन तत्पर हुन्छन्। साथै सेना हुनु भनेको नै अनुशासन तथा कर्तव्य परायणता जस्ता विशिष्ट गुण भएको प्रमाण समेत हो।
2: यसरी राष्ट्रले विश्वास गरी आफ्नो विशिष्ट गुणहरूको कदर गर्दै निस्वार्थ सैनिकका रूपमा छनौट हुनु आफैमा ठूलो उपलब्धि हो। अझ गौरवशाली इतिहास बोकेको विश्वकै पुरानो सैनिक संगठनको रूपमा परिचित नेपाली सेनाको सदस्य हुनु त झनै गर्वको विषय हो। यो गौरवपूर्ण क्षण र आगामी लक्ष्य सार्दै नवनियुक्त सिपाहीहरू भन्नुहुन्छ।
6: सुनिल बुढा, तालिम दौरानमा कतिपय अवस्थामा कठिनाई पनि आयो, कतिपय अवस्थामा रमाइलो पनि भयो, गुरुजीहरूले सम्पूर्ण ट्याक्टिक्सहरू सिकाउनु भयो। वास्तविक लडाइँमा चाहिँ हामीले अवश्य सिकेका कुराहरूलाई लागु गर्नेछौँ र आज पास आउट भएर अझै हाम्रो तालिम सकिएको छैन, हामी अझै पनि तिखारिनेछौँ। जसरी हाम्रो पुर्खाहरू यो इतिहास यो संस्थालाई अहिलेसम्म जोगाएर बचाइराख्नु भएको छ, हामीहरूले चाहिँ यो संस्थालाई अझै बलियो र देश र जनतालाई हामी अझै सेवा गर्नेछौँ। यो मौका दिने नेपाल आर्मी संस्थालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
7: सिपाही आनन्द गुरुङ, मेरो घर चाहिँ खोटाङ जिल्ला दिक्तेलुपाकोट मध्यगढ नगरपालिका। सेनामा चाहिँ म खेलकुदमा रुचि भएकोले चाहिँ सेनामा प्रवेश गरेको। दुःख परेको सुख चाहिँ कस्तो हुन्छ आज फर्स्ट भए, सुरुमा चाहिँ अलिक गाह्रो गाह्रो कता कता डर लागेको थियो, तर त्यो जोस आएपछि त्यो डर सर हराएर चाहिँ झन् जोस फुर्तिको साथ झन् रमाइलो हुँदो रहेछ। अझ गरौँ गरौँ, अब यो कति छिटो सकिएको छ, अझै धेरै वर्ल्ड गर्नु पाए हुन्थ्यो जस्तो लाग्दो रहेछ। यहाँ जति पनि कुराहरू सिकेको छ त्यही अनुभवहरू दिएर चाहिँ म आउने दिनमा अगाडि बढ्नेछु भन्न चाहन्छु।
1: श्रोता, सैन्य आधार तालिम कठोर तालिम हो। बिहानको झिसमिसेसँगै रातको अन्धकारसम्म विभिन्न अभ्यासमा सरिक भई आफूलाई पोख्त बनाउन हरेक नवप्रवेशी युवाले कड़ा मेहनत गरेका हुन्छन्। यो मेहनतमा परिवारको साथ सहयोग र हौसला पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले तालिमको यो 9 महिनाको अवधि ती परिवारजनका लागि पनि एउटा प्रतीक्षाको घड़ीकै रूपमा रहेको हुन्छ।
8: एकदमै गर्व लाग्छ, एकदमै खुसी लाग्छ। बाबुले त सधैँभरि देशको रक्षा गरोस्, एकदमै राम्रो होस्, अझै ठुलो बनोस्।
9: म राजु काफ्ले, काभ्रे पलानचोक जिल्ला नवबुद्ध नगरपालिका वडा नम्बर 4 बाट। हाम्रो वंशमा यसरी आफ्नो छोरीहरूलाई यसरी दीक्षित भइरहँदाखेरि देख्न पाउँछौ पाउँदैनौ। अब हिजो श्रवण पनि थिएन, अब भोलि पनि होला नहोला, तर एकदम गर्वको महसुस भइरहेको छ। सुरुमा स्कुल पढ्दैदेखि चाहिँ म पुलिस अथवा आर्मीमा जान्छु उसको भित्रदेखिको जुनुन थियो। अनि त्यहाँबाट स्कुलमा एनसिसी आइरहँदा स्कुलबाट एनसिसीमा कनेक्ट गर्ने अवसर मिल्यो, त्यसबाट कन्टिन्यू अब उसको त्यो इच्छा पनि जागरूक हुँदै गयो। एनसिसीमा पनि राम्रो सफलता प्राप्त गरी एकदम धेरै खुसी लागेको छ।
10: प्रदीप पार्की हो, सामा खुसी बस्छु, भाइको पास आउटको लागि आएको। मेरो भाइको नाम चाहिँ निरज पार्की। अनि यहाँ आउँदाखेरि चाहिँ एकदमै गर्व फिल भइरहेछ कि जब यो यसरी सैनिक ब्यारेकमा छिर्न पाउँदाखेरि र यो मोमेन्टहरू देख्दाखेरि एकदमै राम्रो छ, एकदमै खुसी लागेको छ।
11: सूर्यबहादुर सुनार, घुराई उपमहानगरपालिका वार्ड नम्बर 3 देखि। हजारौं युवाहरू विदेश खाडीमा चाहिँ जाने, पसिना बगाउने, होइन, त्यो गर्नुभन्दा आफ्नो स्वदेशमा नै केही गर्नुपर्छ र देश र जनताको सेवा गर्नुपर्छ भन्ने मेरो एउटा चाहिँ त्यो सोचले पनि देशभक्त बन्नुपर्छ भन्ने त्यो सोचाइले मैले छोरालाई पढाएको हो। आफ्नो चाहिँ परिश्रम देशमै गरेर देशको सुरक्षा गर्ने र नेपाली जनताहरूको सुरक्षा कायम गर्ने गरून् भन्ने चाहिँ मेरो बिडाना चाहिँ त्यो छ। मेरो मात्रै छोरा नभएर हरेक नेपालीको छोराहरू सबैले आफ्नो स्थानमा गरून् भन्ने मेरो चाहिँ सोचाइ।
2: श्रोता, एउटा सिपाहीको काँधमा सिङ्गो देश, करोडौं जनताको भविष्य र सुरक्षाको गहन जिम्मेवारी रहेको हुन्छ। त्यसैले देशको अभिभारा बोकेका सिपाहीमा थकान र मनमा हारको कुनै स्थान हुँदैन। एउटा साधारण नागरिकलाई अनुशासित र साहसी सिपाही बनाउँदै शत्रुको अगाडि सधैँ अटल र अभिमानी रहने सामर्थ्य तालिमले नै दिन्छ।
1: यही ज्ञान सिप प्रदान गर्ने महत्वपूर्ण भूमिका सैन्य तालिम केन्द्रले खेलिरहेको छ, जसले नवजवानलाई पेशागत दक्षता सिप प्रदान गरी एक सच्चा सिपाही बन्न प्रेरित गरिरहेको हुन्छ। एक साधारण नागरिकलाई सबल तथा सक्षम सिपाहीमा रूपान्तरण गर्ने यो प्रक्रियामा तालिम केन्द्र र तालिम शिक्षकको भूमिका कस्तो रहन्छ त? प्यारा तालिम शिक्षालयका शिक्षक अधिकृत सेनानी श्री शिव लम्साल र नम्बर 1 सैन्य तालिम केन्द्रका सेनानी श्री क्षेत्रजङ हमाल,
12: उनीहरूमा चाहिँ गर्छु भन्ने भावना जागृत होस् भन्ने हिसाबले पनि हामीले हरेक दिन चाहिँ हामीले रोल कल मार्फत पनि उनीहरूलाई जानकारी गराइरहेछौँ, उनीहरूलाई मोटिभेट गरिराखेका हुन्छौँ र आज के गरियो, भोलि के गर्ने भन्ने कुराको पनि समीक्षा प्लस योजना पनि गर्छौँ। उनीहरू सँगसँगै बस्छौँ, उनीहरूसँगै हिँड्दै बस्दै गर्दाखेरि उनीहरू पनि हामीसँग जस मोटिभेट नै हुन्छ। अझ भन्ने हो भने हामीले चाहिँ हरेक चरण चरणमा चाहिँ उनीहरूको काउन्सिलिङ पनि लिने गरेका छौँ। त्यो काउन्सिलिङले गर्दाखेरि पनि उनीहरूको पीर मर्काहरू जस्तो के छ, समस्याहरू के छ, हामीले प्रत्यक्ष रूपमा बुझ्न पाइन्छ र त्यस्तै हामी पनि आफै शिक्षकहरू बसेर त्यसलाई चाहिँ त्यस्तो खालको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर हामी चाहिँ कोर्डिनेट गरेर मिटिङ बसेर त्यही अनुसारको हामीले चाहिँ उनीहरूको समस्याहरूलाई सुझाउनतर्फ पनि गरिरहेका छौँ। त्यसले गर्दाखेरि उनीहरूले चाहिँ आफूलाई आफूमा देखेको समस्याहरू यस्तो छ भन्ने कुरा समस्याको पनि समाधान पाउँदाखेरि चाहिँ उनीहरू झन् मोटिभेट भएको देखिन्छ।
13: तालिम अधिकृतको भूमिका चाहिँ यो नेपाली सेनाले तालिम निर्देशिका 2077 चाहिँ नव प्रवेशी व्यक्तिहरूलाई चाहिँ तालिम गराउने, उनीहरूको तालिम सुरुवात गर्नुभन्दा अगाडि सम्पूर्ण व्यवस्थाहरू गरी तालिमको योजना गर्ने र तालुकोटासँग समन्वय गरी व्यवस्थित पारदर्शी र स्पष्ट ढंगले तालिम सञ्चालन गराउने मुख्य भूमिका। सैन्य आधार तालिम भनेको नवप्रवेशी गैर सैनिक व्यक्तिहरूलाई एउटा मिलिटरी प्याटर्नमा ढालालाई तालिम गराइन्छ। त्यसको लागि इनिसियल फेजदेखि हामीले ससाना कुराहरूलाई सूक्ष्म ढंगले चाहिँ मोनिटर गरेर तालिमहरू कन्डक्ट गराइन्छ र यो सैन्य आधार तालिममा विशेषतः हामीले उनीहरूलाई चाहिँ बिस्तारै ग्रेजुअली चाहिँ तालिमहरू कन्डक्ट गराउँदै लगिन्छ भने यो सैन्यबाट तालिम सिपाहीमा प्रवेश गर्ने सम्पूर्ण शिक्षार्थी भाइ बहिनीहरूलाई आगामी तिनीहरूको यो सैन्य करियर चाहिँ राम्रो बनोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: नेपाली सेनाको एउटा विशिष्ट सुन्दरता भनेकै यसको विविधता हो। मेचीदेखि महाकालीसम्मका विभिन्न समुदाय, भाषा भाषी र फरक फरक संस्कृति एउटै संगठनको ओतमुनि भेटिनुले नेपाली सेनाको समावेशी रंगलाई चहकिलो बनाउँदै आएको छ। यसरी फरक पृष्ठभूमि, फरक बानी, व्यवहार र बुझाई बोकेर आएका गैर सैनिक व्यक्तिलाई एउटै लय, एउटै अनुशासन र एउटै लक्ष्यमा बाँध्न सक्नु तालिमको सबैभन्दा चुनौतीपूर्ण र सुन्दर पक्ष हो। एउटा सामान्य नागरिकलाई सैनिक जीवनको कठोर साँचोमा ढाल्ने त्यस प्रक्रियाका अनुभव र अवसर बारे तालिम शिक्षक हुँदा सरिता नेपाल र प्युट खगेश्वर रेग्मी भन्नुहुन्छ,
14: आफूले ट्रेनिङ गरेर पठाएका ती सिभिललाई अहिले सेना बनाएर पठाइयो, उनीहरू अब ठुलो ठुलो माथि माथि पुग्छन्, एकदम गर्व लाग्छ उनीहरूलाई देख्दा चाहिँ। हामी त कहिले उनीहरू बाबा मम्मी जस्तो पनि हुनुपर्छ, कहिले साथी, कहिले इन्स्ट्रक्टर रूपमा हामी सबै रूपमा उनीहरूसँग घुलमिल भएर तालिम गराउँदा चाहिँ उनीहरूलाई राम्रो हुन्छ। उनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अझै राम्रो उन्नति प्रगति गर्दै जानुहोस्, हामीले तपाईँहरूलाई जसरी सिकाए तपाईँहरूले पछि आउने चेलाहरूलाई उनीहरूलाई चाहिँ यही हिसाबले राम्रोसँग सिलाउनु, अझै अगाडि बढ्न प्रोत्साहन दिनुहोस् भनेर चाहिँ एकदम गर्व लाग्छ उनीहरूलाई देखेर।
15: यो चाहिँ एकदम मलाई अवसर जस्तो पनि लाग्छ। नेपाली सेनामा आफूले सिकेका कुराहरूलाई सिकाउन पाउँदाखेरि चाहिँ आफूले आफैलाई चाहिँ गर्व लाग्छ। तालिमको क्रममा चाहिँ यिनीहरू बेसिक भएको भएर ड्रिल सिकाउँछ, हतियार सम्बन्धी सिकाउँछ, यिनीहरूलाई मेजर ट्याक्टिस, माइनर ट्याक्टिसहरू चाहिँ नर्मल सिकाउँछ।
1: श्रोता, तालिमको मैदानमा बगाएको पसिना र हासिल गरेको ज्ञान नै सिपाहीको असली हतियार हो। तालिमको कठोर दिनहरू संयमता पूर्वक पार गरी परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै तालिम पूरा गरेको क्षण नवनियुक्त सिपाहीहरूको लागि अविस्मरणीय बन्ने गर्दछ।
15: त्यसको माया अनि आफ्नो घर परिवारको खुसी अनि आफ्नो सपना पूरा गर्नको लागि आर्मी अबको योजना देशको लागि सुरक्षामा खट्नु। गुरुजीलाई धन्यवाद दिन चाहन्छु, हामीलाई राम्रोसँग सिकाउनु भयो।
16: चेतन गुरु, अनुशासन नै सेनाको पहिलो जग हो जस्तो लाग्छ मलाई। यो कुरा चाहिँ हाम्रो गुरुबाहरू लगायत शिक्षालय परिवारले मलाई एउटा सच्चा सिपाही हुन सिकाएको छ र म आफ्नो कर्तव्य प्रति सधैँ वफादार रहेर काम गर्नेछु।
2: सैन्य आधार तालिम पूरा गरेसँगै संस्थाले समेत नयाँ जनशक्ति प्राप्त गर्दछ। नयाँ ऊर्जाका साथ संस्थामा थपिएका यस्ता जनशक्ति राष्ट्रकै सम्पत्ति हुन्। सैन्य आधार तालिमको दीक्षान्त समारोहमा आमन्त्रित स्थानीय जनप्रतिनिधि र संचार कर्मीले समेत नव प्रवेशीहरूमा देशको सुन्दर र सुरक्षित भविष्य देखेका छन्।
17: अहिले जुन परिस्थिति अवस्थामा नेपाली सेनाले जनताको चाहिँ बीचमा जनताको मन बीच जितेर जुन चाहिँ अगाडि बढेको छ, यसमा हामी आफू पनि गर्व मान्ने छौँ। अझ चाहिँ बढी परिष्कृत भएर चाहिँ अगाडि बढ्नेछ भन्ने मैले आशा पनि लिएको छु।
18: राम हरी न्यौपाने हो, घर नुवाकोट, नुवाकोटमै बसेर पत्रकारिता गरिरहेको छु। सुरक्षाको प्रमुख जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनामा थप दक्ष जनशक्तिहरू निर्माण भइरहँदाखेरि चाहिँ यो देशको गरिमा, यो देशको व्यवस्थापन, यो देशको सुरक्षामा थप अझ बढी हामीलाई विश्वास र आकर्षक बनाएको छ। राष्ट्रको सुरक्षा गर्ने, विपद व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा समेत शान्ति स्थापना गर्नको लागि नेपाली सेनाको जुन भूमिका रहेको छ, अहिले सिपाही हुनुभएका कर्मठ इमान्दार जनशक्तिहरूबाट चाहिँ यो देशको रक्षाको लागि हामी सम्पूर्णलाई नेपाल र नेपालीको रक्षार्थको लागि चाहिँ एउटा थप उत्साह र उमङ्गहरू पनि फैलिएको छ। यसले नेपाली सेना आम जनमानसमा, आम नागरिक जनसमुदाय स्तरसम्म एउटा नयाँ सम्बन्ध स्थापित गर्नको लागि, आपसी सामिप्यता बढाउनको लागि, आपसी सम्बन्ध स्थापित गर्नको लागि चाहिँ ठूलो योगदान दिएको छ। त्यसलाई हेर्दाखेरि रमाइलो, रोमाञ्चक सँगसँगै हाम्रो थप जिम्मेवारीहरूलाई पनि एक आपसमा बढाएको महसुस भएको छ।
1: पक्कै पनि एउटा सिपाही योद्धा मात्र नभई समाजको भरोसा र विकासको संवाहक पनि हो। हालै सैन्य आधार तालिम पूरा गरेका 2471 जनाको संख्या सानो लागे पनि संस्थागत जीवनका लागि ठूलो संख्या हो। जननी जन्मभूमिस्थ स्वर्गादपि गरिएसीको मर्मलाई सिरोपर गर्दै राष्ट्र सेवालाई नै जीवनको अन्तिम लक्ष्य बनाउने शपथ खाएका तालिमी सिपाहीहरूको काँधमा राष्ट्रिय जिम्मेवारी समेत थपिएको छ।
19: हिन्दू लड़ना पड़ेगी।

0: सेवा र सम्मानमा समर्पित नेपाली सेनाका नव सिपाहीहरूको यो 9 महिनाको कठोर तालिम, पसिनाको मेहनत र अनुशासनको अभ्यासले उनीहरूलाई साधारण नागरिकबाट सक्षम सिपाहीमा रूपान्तरण गरेको छ। मातृभूमिको रक्षा, जनताको सेवा, राष्ट्रको गौरव र देशको झण्डालाई सधैँ उच्च राख्ने संकल्पसहित अघि बढेका नवजवानहरूलाई नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सफल कार्यकालको शुभकामना।
1: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार चरित्र खत्री पनि बिदा हुन्छु। नमस्ते।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: व्यवस्थापन प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने।

0: गरौं।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। संघीय संसदको आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको स्पष्ट बहुमत सहितको सरकार गठन हुनले मुलुकमा राजनैतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढ़ाउने बताउनुभयो।
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
3: सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गरी त्यसलाई निरन्तरता दिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तर उन्नति गर्न आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धि दर 7% सम्म

0: ल्याउने गरी नयाँ चरणको आर्थिक सुधारका श्रृंखला अगाडि बढ़ाउने बताउनुभयो। नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्राथमिकता दिने, राजस्व चुहावट नियन्त्रण गर्ने र करका संरचनाको पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ हटाउने बताउनुभयो। राष्ट्रपति पौडेलले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार गर्ने तथा समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने बताउनुभयो।
1: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष कर असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पूँजी बजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
0: सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदार भित्र्याउने स्पष्ट नीति लागू गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत र पर्यटनलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो।
1: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
0: अन्तर्राष्ट्रिय स्तरमा हुँदै आएका असल अभ्यासहरू अवलम्बन गरी पूँजी बजारलाई दिगो र सुरक्षित बनाउने उल्लेख गर्दै राष्ट्रपति पौडेलले वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने, किसानको बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने, बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच वृद्धि गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी उनीहरूको स्थायी आवास र जग्गाको स्वामित्व सुनिश्चित गर्ने बताउनुभयो।
1: आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाड़ी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचानयुक्त शहरका रूपमा विकास गर्दै जग्गा विकास, पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
0: विज्ञापन तथा संचार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने, ग्राहक सेवाको विविधीकरण र डिजिटल रूपान्तरण गरिने राष्ट्रपति पौडेलले बताउनुभयो। यस्तै राष्ट्रिय मानवाधिकार आयोगको क्षमता अभिवृद्धि गर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संस्थागत सुदृढ गर्दै अनुसन्धान र कार्यवाही प्रणाली प्रभावकारी बनाउने, राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण एकाईका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो।
1: डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन, झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कार्यवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
0: राष्ट्रपति पौडेलले राजनैतिक स्थिरतालाई अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो। यस्तै नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउन, व्यावसायिक वातावरण सरल बनाउन र स्वदेशी विदेशी तथा आप्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको पुनर्संरचना गर्ने, दीर्घकालीनसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम राख्दै राष्ट्रिय विकास प्राथमिकता योजना छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संयन्त्र निर्माणमा जोड़ दिइएको छ। दूरसंचार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गर्दै डिजिटल क्षेत्र विस्तार मार्फत डिजिटल विभेद न्यूनीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। नेपालको संविधान 2072 को धारा 95 राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था रहेको छ। आज प्रस्तुत नीति तथा कार्यक्रमले तोकेको प्राथमिकताका आधारमा सरकारले आगामी जेठ 15 गते सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। यसअघि आजै बसेको मन्त्री परिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 30 गते मध्याह 12:15 बस्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुरू भएको छ। आजको बैठक प्रारम्भ हुन साथ विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोल प्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन अध्यादेश लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश ल्याइएको, भावी प्रधान न्यायाधीशको सिफारिशमा प्रचलित अभ्यास र परम्परा तोड़िएको भनी चिन्ता व्यक्त गर्नुभयो। संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुभयो। यसै गरी कानून मन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्नुभयो। सभामुख अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने 7 सदस्यहरू मनोनित गर्नुभयो। यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसूनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूक्षय र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना औल्याइएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सुरक्षित स्थानको पहिचान राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको छ। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउनु भनी अल्पकालीन आदेश गरेको हो। अदालतले सो विषयमा आगामी जेठ 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरा सुबियुका अध्यक्ष दीपक धामी समेतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाई विश्वविद्यालयका विद्यार्थी संगठन खारेज गर्ने निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ 1 गते शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिश गर्ने निर्णय भएको मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझाव सहितको संक्षिप्त प्रतिवेदन सरकारलाई पठाएको छ। आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरूमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घर टहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन आज सरकारलाई पठाएको हो। प्रतिवेदनमा गर्भवती सुत्केरी बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रूपमा उपलब्ध गराउन लैंगिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न भनिएको छ। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह शुरू भएको छ। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई त्यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा सम्पन्न गरिएको छ। महेश सन्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरूकुलमका अध्यक्ष स्वामी रमणानन्द गिरीको शतसंकल्पमा श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। गत चैत 16 गते कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली नुवाकोट धादिङ मकवानपुर ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिंगको दर्शन पैदल यात्रा गरी समूह अघि बढ़ेको थियो। 42 दिनमा आइतबार तीर्थयात्रा पशुपति आइपुगेको हो। समापन कार्यक्रममा स्वामी रमणानन्द गिरीले पशुपतिको लघु परिक्रमा मध्य परिक्रमा र वृहत परिक्रमाका बारेमा जानकारी गराउनु भएको थियो। रौतहटको गुजरा नगरपालिकाले पल्टुवा र जुगौलिया जोड्ने पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीय ले शास्ती खेप्न बाध्य भएका छन्। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको रिपोर्ट।
2: रौतहटको गुजरा नगरपालिका वाडा नम्बर 7 मा रहेको जुगौडिया र पल्टुवा जोड्ने लमाहा खोलामा निर्माणधीन पुल लामो समयदेखि अल्पत्र परेको छ। 2073 चैतमा शिलान्यास भएको 3 स्पानको पुल 2075 चैत मसान्तभित्र सक्नुपर्ने थियो, तर पुल हालसम्म अल्पत्र हुँदा स्थानीय बासिन्दा भने शास्ति खेप्न बाध्य भएका छन्। 6,25,00,000 लागतमा पप्पू शिवशंकर जेवी कन्स्ट्रक्सनले ठेक्का लिएको सो पुलको हाल 3 स्पानको संरचना मात्र निर्माण भएको छ। पुल निर्माण अधुरै रहदा स्थानीय बासिन्दा दैनिक आवत जावतमा समस्या झेल्न बाध्य भएका छन्। वर्षायाममा झन जोखिम बढ्ने गरेको उहाँहरूको भनाइ छ। गुजरा नगरपालिका वाडा नम्बर 7 वाडा अध्यक्ष अब्दुल काले पुल नबन्दा स्थानीयले टाढाबाट घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। यस्तै गुजरा नगरपालिकाका समाजसेवी शेख बद्रुद्दिनका अनुसार वर्षायाममा 5 मिनटको बाटो 3-5 किलोमिटर टाढाबाट घुमेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो।
3: वर्षाको समयमा
2: पुल निर्माणको कार्य शुरू भएको झण्डै 9 वर्ष बितिसक्दा समेत पुल नबन्दा स्थानीयमा निराशा छाएको छ। सड़क डिभिजन कार्यालय चन्द्रनिगापुरका सूचना अधिकारी संजय यादवले निर्माण कम्पनीले एकै पटक धेरै पुल निर्माणको ठेक्का लिँदा काम प्रभावित भएको बताउनुभयो।
3: निर्माण व्यवसायीले 4-5 पुलको ठेक्का लियो, कार्य बुझ्ने गर्दा उसले समयमा काम गर्न सकेन। मिति हुँदाखेरि आउँदो चैतभित्र निर्माण कार्य सम्पन्न गर्छु भनेर उहाँले प्रतिबद्धता गर्नुभएको छ।
2: वर्षौंदेखि अधुरो रहेको पल्टुवा जुगौडिया पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायले 2083 चैत मसान्तभित्र काम सक्ने चेतावनी दिए पनि हालसम्म काम शुरू नहुँदा स्थानीयको निराशा भने घटेको छैन। रूपेन्द्र पटेल, रौतहट।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13 मे 15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद कायम छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लाग्नु भएको जनाएको छ। इरानले युद्ध अन्तका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार भन्दै खारेज गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41,00,00,000 रूपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 10.2% बढ़ेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषण आप्रवाह 209,75,00,00,000 रहेको छ। अघिल्लो वर्षको महिनामा विप्रेषण आप्रवाह 139,54,00,00,000 रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 31.9% वृद्धि भई 11,55,00,00,000 पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनुभयो। नयाँ नीति कार्यक्रम अनुसार अब त्यस्ता संस्थानलाई आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकारी गर्ने र रणनीतिक साझेदारी भित्र्याउने प्रक्रिया शुरू गरिने भएको छ। यसका साथै सरकारले संस्थानहरूको शेयर बिक्री विनिवेश गर्ने नीतिलाई पनि प्राथमिकताका साथ अघि बढ़ाउने भएको छ। चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 18.5% वृद्धि भई 2,22,94 रूपियाँ बराबरको पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 65.2% वृद्धि भएको उल्लेख छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुक तर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीन तर्फको निर्यात 46.8% घटेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
6: देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यावसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाड़ीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलू मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल एले लगातार चौथो जित निकालेको छ। श्रृंखलाको चौथो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यसैगरी नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्क्ल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो। नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49.1 ओभरमा सबै विकेट गुमाएर 257 रन मात्र बनाउन सक्यो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड़। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि। यस वर्षको मनसून अवधिमा देशभर 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: खै जन्मदाता दिनुस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
7: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
10: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। बाजे, के भयो? किन गालामा हात?
11: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
9: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: हो। दात का संपूर्ण रोगी अब पर्दन चिंत लीन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्प में जानुस निको हुना।
13: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार कर।
14: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौं।
12: हजुर हाम्रा सेवाहरू।
14: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दात सुविधा बनाउने,
15: नदुखै दात निकाल्ने,
14: दुखेको दात जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
14: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
14: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840740
14: 3918 9905 14652।
13: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: बिक्री भएको प्रतिपक्षी दलको टिप्पणी।
1: परम्परावादी छ, पुरानो राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ।
0: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी,
2: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
0: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत, यस वर्षको मनसूनको समयमा 19,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने,
3: मेन लिडहरू जस्तो दीपकसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककले के गर्ने विषयहरू छ,
0: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एको क्लीन स्वीप।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचा अनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लेल प्रकाश चन्दबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनैतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढ़ाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
2: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री, राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
5: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढ़ाउने लक्ष्य लिइएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देश्यीय जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
6: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो, केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढ़ी नै रहेको छ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढ़ी छ, होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढ़ी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठूलो समस्या छ, खास गरेर कर्णाली प्रदेश मधेस प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
5: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढ़ाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ़ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनैतिक दलहरूसँग संवाद र सहकार्यका

0: घोषणा गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन सैटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डडेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरू बराल,
1: प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ। नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका आठवटै अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका आठवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद भुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि जेठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुवेदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसून अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
2: विपद सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसुनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठूलो कुरो भने। अर्को कुरो चाहिँ अब डीएचएमले यो वर्षको मनसुन फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन्, कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यतिकै भयो भने, अब मुख्य रूपमा चाहिँ मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककले के गर्ने विषयहरू छ।
0: यसैबीच कसरी मनसुनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ

0: स्वास्थ्यको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसई परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जीतसँगै नेपाल एले स्कटल्याण्ड र अमेरिका विरूद्धका सबै खेल जित्दै श्रृंखला क्लीन स्वीप गरेको हो।
1: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
2: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो। त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ।
1: कृषिमा फेरिएका योजना के छन्? रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: रामे यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
7: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
9: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
10: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र

0: क्षेत्रमा ल्याउने नीति लिइएको छ।
1: किसान सूचीकरण परिचालन परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।

0: संस्थानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
1: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
1: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
0: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
1: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ।
0: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसैगरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
1: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
0: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ।
2: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
3: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलिक स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
0: जस्तो अहिले यो भन्दै गर्दाखेरि, जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि, हिजो भन्दा आजका नीति तथा कार्यक्रममा केही त्यस्तो भिन्नताहरू पाउनुभयो?
3: अब नीति कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
0: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
3: यस्तो छ, मूल कुरा बजे हाम्रो प्रश्न गर्नु हो तपाईँले, यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट छ परिवर्तनको लागि, सुधारको लागि एउटा बजेट नचाहिने, फन्डिङ नगर्नु पर्ने कुराहरू, जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो, कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित त्यो प्रसाधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो सामान्य भुक्तानी गर्ने नै सामान्य भुक्तानी

0: भने फेरि हिँडेर पठाएका छौँ। त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ, कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यस्तो देखिया छैन।
1: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसून अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 9645 78 232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालिन सरकारको पहिलो नीति कार्यक्रम सार्वजनिक, बजेट अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रमक।
0: राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा हिँडेपछि प्रधानमन्त्रीको आलोचना। फ्रन्ट लाइनमा बसेर गरेको 15 मिनटको संवाद डिलिट गर्न माग।
1: स्मार्ट टेलिकमको 30 अर्ब भ्रष्टाचार बारे पूर्व मन्त्री खरेलको प्रष्टीकरण। विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अल्पकालीन अन्तरिम आदेश। एसएको नतिजा 9 बजेपछि हेर्न सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने। युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न अमेरिकासँग इरानको माग।
1: र एक दिवसीय अभ्यास खेलमा अमेरिकाले 7 रनले हराउँदै नेपाल ए विजयी। आईपीएलमा टस हारेर पञ्जाब ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको एकल सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज सिंहदरबारमा बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद बैठकबाट स्वीकृत नीति तथा कार्यक्रम पढ़ेर सुनाउनु भएको हो। अपराह चार बजे शुरू भएको राष्ट्रपति पौडेलको सम्बोधन करिब 1.5 घण्टा सम्म चलेको थियो। राष्ट्रपतिको सम्बोधन नसक्दै प्रधानमन्त्री बालेन्द्र शाह बैठक कक्षबाट बाहिरिनु भएको थियो। सम्बोधनमा अधिकांश पुराना र केही नयाँ विषय समेटिएका छन्, जसमा राजनीतिमा लाग्ने कर्मचारीलाई बर्खास्त गर्नेदेखि विदेशबाट फर्किने नेपाली नागरिकका लागि एकीकृत प्याकेजको घोषणासम्म गरिएको छ। निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय तोक्ने कुलिङ पीरियड राखिने भएको छ भने दलमा आबद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति नयाँ सरकारले लिएको छ। देशको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने तथा सुरक्षाकर्मीका आवश्यक

0: साधन आफै उत्पादन थालिने योजना समेत राष्ट्रपति पौडेलले सुनाउनु भएको छ।
1: सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट गरिनेछ, खोजिनेछ। वृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको व्यावसायिक परिमार्जन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास मार्फत व्यावसायिकता अभिवृद्धि गरिनेछ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ।
0: हालै मात्र लिम्पिया धुराबाट मानसरोवर जाने बाटो खुला गर्न चीनले सहमति जनाएपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको थियो। पश्चिम एसिया द्वन्द्वतर्फ लक्षित गर्दै सरकारले उद्धारका लागि तयार रहने मात्र होइन, नेपालमा गैरावासी नेपाली एनआरएनएको लगानीका लागि सहज वातावरण बनाउने राष्ट्रपति पौडेलले बताउनुभयो।
1: प्रवासमा रहेका नेपालीको पूँजी, सीप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न ड्यास्पोरा विज्ञ सञ्जाल तथा ज्ञान बैंक स्थापना गरिनेछ। गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न कानूनी सुरक्षा, सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिनेछ।
0: नेपाल सरकारले भिजिट नेपाल 2050 मनाउने घोषणा पनि गरेको छ। पर्यटक भिजा पूर्ण रूपमा अनलाइन बनाउने बताएको सरकारले तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिजा उपलब्ध गराउनेछ।
2: देशको करको संरचना र स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने योजना समेटिएको छ। त्यसै गरी समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। सरकारले अहिले नै समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न रिभल्भिङ कोष स्थापना गरिसकेको छ। यो कोषमा सरकारले बीउ पूँजीका रूपमा 25 करोड़ रूपियाँ विनियोजन गरेको छ। साथै सरकारले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सुदृढीकरण गरिने घोषणा पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीले सहुलियत प्रदान गर्ने जनाएको छ।
0: सरकारले पूँजी बजारमा पेन्सन कोष र गैरावासी नेपालीको सहभागिता गराउने नीति लिएको छ। त्यस्तै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने नीति कार्यक्रममा उल्लेख छ। तितोपत्र नियमन, नेप्से र क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने पनि बताइएको छ। सरकारले करको संरचनामा पुनरावलोकन गर्ने बताएको छ। उद्यमी तथा मध्यम वर्गीय परिवार माथिको बोझ घटाइने पनि लक्ष्य राखेको छ।
2: सरकारले आगामी दशकमा 30,000 मेगावट विद्युत उत्पादनको लक्ष्य लिएको छ। लक्ष्य हासिल गर्न वातावरण वन कानून संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। आयोजनाको प्रभावितै सियर दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सरकारले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। सरकारले समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने जनाएको छ। त्यसै गरी सरकारले आधुनिक विधिबाट भूमिको नाप नक्सा गरी अभिलेख राख्ने भएको छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति कार्यक्रममा समावेश गरेको छ।
0: सरकारले 2087 सालसम्म देशका 100% नागरिकलाई स्वच्छ खानेपानी पहुँचमा पुर्याउने महत्वाकांक्षी लक्ष्य पनि सार्वजनिक गरेको छ। यस्तै काठमाडौँमा बस ऱ्यापिड ट्रान्जिट बीआरटी को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया शुरू गरिने जनाइएको छ। सड़क दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्याकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कड़ाईका साथ लागू गरिनेछ। यस्तै कारागारलाई सुधार गृहमा रूपान्तरण गरिने भएको छ। लगानी एक्सप्रेस आगामी साउनदेखि 0 दिन खरिद नीति लागू गर्ने, एआईको अधिकतम प्रयोग गर्ने, ब्रान्ड नेपाल अभियान सञ्चालन गर्ने, सेन्टर रेस्पोन्स युनिट खड़ा गर्ने, ज्ञान बैंक स्थापना गर्ने लगायतका योजनाहरू समेटिएको छ।
2: विपक्षी दलहरूले सरकारको नीति कार्यक्रम सँगै प्रधानमन्त्री बालिन्द्र शाहको कार्यशैली र व्यवहारको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भनेको छ। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले कुनै नयाँ कुरा नआएको प्रतिक्रिया दिनुभयो।
3: निरन्तरतामा कर्मकाण्डभित्र केही जलप र केही आकर्षण देखाएर गर्न खोजिया जस्तो भान पार्न खोजिया छ, तर कति हुन्छ कति गर्ने वास्तविक कार्यक्रम आउँछ। किनभने यो कार्यक्रम भन्दा पनि बढ्ता चाहिँ यसको व्यवस्थापन नेपालको समस्या भने वास्तवमा जुनसुकै सरकार आउँदाखेरि पनि साधन र स्रोतको व्यवस्थापनको समस्या जति हो त्यो भन्दा पनि बढ्दा म्यानेजमेन्ट कन्स्टेन्स भन्छ नि, त्यसलाई सही ढंगले सदुपयोग गर्ने जो सबभन्दा ठूलो समस्या हो त्यसलाई सन्तुलित ढंगबाट कसरी जान सक्छ त्यसलाई प्रतिक्षय गर्नुपर्छ।
2: नेकपा एमाले प्रधानमन्त्री बालिन्द्र शाहमाथि नै तीन प्रश्न उठाएको छ। राष्ट्रपतिलाई धन्यवाद दिन बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सांसद गुरू बरालले नियमापत्ति गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय पोशाक नलगाएको, राष्ट्रपतिको सम्बोधन हुँदै गर्दा बैठक कक्षबाट बाहिरिएको र नीति कार्यक्रमबारे कुनै दृष्टिकोण नराखेको भन्दै आपत्ति जनाउनु भएको हो।
4: प्रधानमन्त्रीज्यूले दुईटा राष्ट्रिय महत्वका बैठकहरू संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन, चलन त्यसै चल्दैन, चलाएपछि चल्छ, हामीले कस्तो चलन चलाउने हो यो देशमा, म सभामुख महोदय मार्फत यस विषयमा रूलिङको माग गर्दछु। यसको सँगसँगै राष्ट्रपतिज्यूले नीति र कार्यक्रम सम्बोधन गरिरहनु भएको छ, देशको प्रधानमन्त्रीज्यू जसले नीति र कार्यक्रमलाई टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नु भएको थियो, बीचमा उहाँले बहिष्कार गरेर हिँडेको हामीले देख्यौं। यसले यो नीति र कार्यक्रम प्रतिको उहाँको अनरसिप के हो यो संसदले बुझ्न चाहन्छ।
2: त्यति मात्र होइन, बरालले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्टलाइनमा बसेर 15 मिनट संवाद गरेको बारे पनि आपत्ति जनाउनुभयो।
4: बैठक चलिरहेको छ, बैठकमा निश्चित मर्यादाहरू हुन्छन्, राष्ट्रपतिज्यूको टोटल सम्बोधनको करिब 15 मिनट सभामुख महोदय फ्रन्टलाइनमा बसेर प्रधानमन्त्रीज्यूले के संवाद गरिरहनु भएको थियो, के छलफल गरिरहनु भएको थियो, यो संसदीय मर्यादाले नसुहाउने र अशोभनीय कुरा भएको हुनाले त्यो रेकर्डबाट त्यो चिजलाई डिलिट गरियो भने पछिका लागि नजिर सही बस्नेछ। यस अर्थमा यी तमाम मूल्य मान्यता मर्यादालाई सच्याउनको लागि म हार्दिक अनुरोध गर्छु।
2: त्यसपछि पनि धन्यवाद प्रस्ताव टेबल गरेर प्रधानमन्त्री सिधै बाहिरिनु भएको थियो। करिब 8 मिनट बसेको दोस्रो बैठकमा पनि प्रधानमन्त्री शाह पूरै बस्नु भएन। संसद बैठकबाट बाहिरिने क्रममा एमाले सांसद बरालले नीति कार्यक्रममाथि यस्तो टिप्पणी गर्नुभयो।
5: कुनै गन्तव्य छैन र यसले कुनै दिशा लिएको छैन।
6: रुलक ल भन्दा पनि बढी रुलक बाई ल भन्न मिल्छ,
5: बुझ्न मिल्छ। अहिले यो त यस्तो स्वेच्छाचारिता पैदा भएको छ। आरम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
2: अर्को प्रतिपक्षी नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नीति कार्यक्रम खास गरी युवाहरूलाई निराश बनाउने गरी आएको टिप्पणी गर्नुभयो।
7: जनता खास गरी नवयुवाहरू निराश हुने सम्भावना पनि देखिन्छ, त्यसैले उनी भए त्यसलाई बजेटसम्म जाँदा यसलाई अलिकति सोचेर युवाहरूको र जनता गर्नुपर्छ, सरकार आएको देखिएन।
0: नेपाल परिवेशमा शेयर बजारमा हरियाली लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: वित्तीय अनुशासन पालना गरौं, आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण लियौं र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01 5719 19605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
9: गुणस्तरीय प्लम्बिङको
10: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन
12: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
2: विपक्षी दलहरूले सरकार निरंकुशतातर्फ अघि बढ़ेको आरोप लगाएका छन्। आज शुरू भएको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले संसद रोकेर सरकारले जारी गरेका अध्यादेश र सुकुम्बासी बस्ती भत्काएको भारी विरोध गरेका छन्। कांग्रेसका सचेतक निष्कल राईले संसद नियमावलीमा समेत आफूले फरक मत राखेको स्मरण गर्दै भ्रष्टाचारी सांसदले छूट दिने विषय मान्य नहुने बताउनु भएको छ।
13: प्रतिनिधि सभा नियामक मसौदा समितिमा मैले कतिपय विषयमा फरक मत दायर गरेको थिएँ तर बहुमतले त्यसलाई सुनेन। नियामकको नियम 2047 उपनियम 3 भ्रष्टाचार मुद्दामा संसदलाई विशेष छूट दिने प्रयत्न किन? संसद संविधान र कानूनभन्दा माथि कसरी हुन सक्छ?
2: नेकपा एमालेकी सांसद पद्मा अर्यालले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयको पनि विरोध गर्नुभएको छ।
14: लोकतन्त्रको प्राण भनेको नागरिकको संगठित हुन पाउने अधिकार, तर राजनैतिक आस्थालाई बन्देज गर्ने गरी जसरी विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजी जस्ता विषयहरू अध्यादेश मार्फत ल्याइँदैछ, यसले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ कि अब यो देशमा राजनैतिक आस्था मरेको हो कि अब राजनैतिक दल सम्बन्धी अध्यादेश ल्याएर दलहरूलाई नै संकुचित र नियन्त्रण गर्ने गुस्तास हुँदैछ। यो लोकतन्त्र होइन, यो नियन्त्रित तानाशाहतर्फको यात्रा।
2: नेकपाका सांसद युवराज दुलालले प्रधान न्यायाधीश सिफारिश गर्न ल्याएको अध्यादेश निरंकुशताको शुरूआत कि लोकतन्त्रको अभ्यास भनेर सोध्नु भएको छ। प्रधानमन्त्री सहित 6 सदस्य रहने संवैधानिक परिषदमा 3 जना हुँदा बहुमत हुने व्यवस्था अध्यादेशबाट गरिएकोमा आपत्ति जनाउँदै उहाँले यसले न्यायपालिकाको विश्वासमा आघात पुर्याएको टिप्पणी गर्नुभएको छ।
15: संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य हुँदैन लोकतन्त्रमा, सहमतिको कुनै अभ्यासको औचित्य हुँदैन लोकतन्त्रमा, या यो जुन तरिकाले आज एउटा सम्मानित सर्वोच्च अदालतको गरिमा वोट विश्वास र अनुशासनमाथि नै एउटा चुनौती सिर्जना गर्ने गरी सरकारले जुन निर्णय गरेको छ त्यो निर्णयले हाम्रो अदालतको मर्यादा र विश्वासमाथि ठूलो आघात पुर्याएको छ।
2: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतले लिपुलेका नाका प्रयोग गर्दा सरकार किन मौन भनेर सोध्नु भएको छ। सीमा नाकामा विदेशीको चलखेल हुँदा सेना प्रयोग गरेर सुकुम्बासी भत्काउन नेपाली सेना प्रयोग गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
16: लिपुलेकमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलखेल हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरूपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
2: राप्रपाकी सचेतक खुसबू ओलीले रासोपाले हिजो विपक्षीमा हुँदा उठाएको प्रश्न सम्झाउनु भएको छ।
14: प्रतिनिधि सभा सरकारको कठपुतली होइन, तपाईँहरूलाई लाग्ला यो मेरो कुरा होइन, यही सदनमा अहिले उपस्थित भन्नुभएको माननीय मन्त्रीज्यूको कुरा हो जुन अहिले सत्तापक्षमा हुनुहुन्छ। आज प्रतिपक्षबाट सत्तापक्षमा उहाँ त्यो बेल्टमा जाँदै गर्दाखेरि यो विचारमा उहाँ किन अडान लिन सकिराख्नु भएको छैन?
2: राष्ट्रिय सभाको बैठकमा पनि दलीय आधारमा नेताहरूले सम्बोधन गरेका थिए। दलीय आधारमा बोल्ने क्रम सकिएपछि दुवै सदनमा सरकारका मन्त्रीहरूले सरकारले हालै जारी गरेका अध्यादेशहरू पेश गरेका थिए।
0: पहिलो प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद एवं पूर्व मन्त्री जगदीश खरेलले आफूमाथि स्मार्ट टेलिकमको 30 अर्ब अनियमितता गरेको आरोप लगाइएको बारे प्रष्टीकरण दिनुभएको छ। आफू स्विजरल्याण्ड भ्रमणमा रहेका बेला एकाध संचार माध्यमले भ्रम फैलाएको उल्लेख गर्दै उहाँले सो आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। भ्रमण सकेर आज मात्र स्वदेश फर्केको जानकारी गराउँदै उहाँले एक रूपियाँ पनि अनियमितता गरेको पाइए आफू राजनीतिक जीवनबाट विदा लिन तयार रहेको बताउनुभयो।
15: यसले मेरो मान सम्मान प्रतिष्ठा मेरो राजनीतिक जीवन समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सना व्यक्त गर्न चाहन्छु।
0: खरेलले आजै साइबर ब्यूरो र नेपाल प्रेस काउन्सिलमा उजुरी समेत दिनुभएको छ।
2: प्रधानमन्त्री बालिन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गराएको सन्दर्भमा सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहनुभएका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने कांग्रेसले बताएको छ। समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे सचेतक निष्कल राई तथा सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव हुनुहुन्छ। तर बिहान 11 बजे बोलाइएको बैठकमा उहाँहरू उपस्थित हुनुभएन। कांग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताउनु भएको छ।
0: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। अन्तर्राष्ट्रपतिको अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्नु भनेको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
2: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएससीको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसएससी परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो। यस वर्ष एसएससी परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। जसमा 2,57,613 छात्र 2,54,801 छात्र र अन्य 7 जना छन्।
0: एसएससीको नतिजा सार्वजनिक गर्नका लागि केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ र 9 बजेपछि नतिजा हेर्न सकिने जनाइएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये 1/3 मा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
17: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकास नै असर पुर्याउँछ नि, होइन र?
9: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
18: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबोधन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। शेयर बजारमा आज हरियाली छाएको छ। नेफ्सी परिसूचक 38.19 अंकले बढ़ेर 2783 बिन्दुमा कायम भएको हो। यो 1.39% वृद्धि हो। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक 6.08 अंकले उकालो लागेर 473.41 पुगेको छ। कारोबार भएका मध्ये कुल 247 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 18 कम्पनीको ओह्रालो लागेको छ। यस्तै 4 कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। आज 4,61,35,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ।
3: अख्तियारले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन जोड़िदिने प्रयोजनार्थ सहकारीसँग 1,40,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले केही दिन अघि पक्रेको थियो। अख्तियारले आरोपी दास विरूद्ध बिगो बमोजिम कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यूपानेले जानकारी दिनुभयो।
4: सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा शरीक भएर यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। सरकारले सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन 2083 समेत जारी गरेको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुमडा भट्टाचार्यले जानकारी दिनुभयो। यसका लागि सबै संघ प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्रचार गरिएको थियो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13-देखि 15 चीनको भ्रमण गर्ने तालिका तय भएको बेजिङले पुष्टि गरेको छ। चीनीय विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति शी जिङपिङको निमन्त्रणमा अमेरिकी राष्ट्रपति ट्रम्पले मे 13-देखि 15 चीनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दालाई हेर्ने दृष्टिमा विवाद छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रेलको शुरूमा भ्रमण गर्ने कार्यक्रम तय भएको भए पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उहाँले यसअघि आफ्नो भ्रमण स्थगित गर्नुभएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाव दिने अपेक्षा गरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेजिङ स्थित टेम्पल अफ हेभनको भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन्। सन् 2017 अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। अमेरिका इजरायल र इरान बीच चलिरहेको युद्ध, होर्मुज जलमार्गमाथिको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ।
4: इरानले क्षेत्रीय युद्ध अन्त्य गर्न तथा विदेशमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्न अमेरिकासँग माग गरेको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आज पत्रकार सम्मेलनमा इरानले कुनै विशेष छोट नभई आफ्नो वैधानिक अधिकारको मात्र माग गरेको बताउनुभयो। उहाँका अनुसार इरानले होर्मुज क्षेत्रमा जारी युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने तथा वर्षौंदेखि विदेशी बैंकहरूमा रोक्का गरिएको इरानी जनताको सम्पत्ति रिहा गर्नुपर्ने माग अघि सारेको यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि आफ्नो प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गर्नुभएको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई 7-विकेटले पराजित गर्दै रोमाञ्चक जीत दर्ता गरेको छ। आफ्नो चौथो तथा अंतिम खेल अभ्यास खेलमा अमेरिकालाई 7 रनले हराउँदै नेपाल एले श्रृंखलामा 100% जीत निकालेको हो। माथिल्लो मूलपानी क्रिकेट मैदान में नेपालले दिएको 265 रन को लक्ष्य पछाएको अमेरिका 41.1 ओवर में सब एक गुमा 257 रन मात्र जोड़न सक्यो। अमेरिका का लागि सिहान जयसूर्याले सर्वाधिक 71 रन बनाए। नेपाल का लागि शर्माले 4 विकेट लिए। मूलपानी माथिल्लो क्रिकेट मैदान में पहिला ब्याटिङ गरेको नेपालीले 49.5 ओभरमा सबै विकेट गुमाएर 264 रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले शतकीय पारी खेले। सन्दीपले 115 बलमा 111 रन बनाए। यससँगै नेपाल एले अमेरिका र स्कटल्याण्डसँग समान 2-2 अभ्यास खेल खेलेको छ। समान 4 खेल नेपालले नै जितेको छ।
4: इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले पंजाब किंग्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशालाको एचपीसीए स्टेडियममा दिल्लीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पंजाबले ताजा अवस्थामा 6.5 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 78 रन बनाएर खेलिरहेको छ। पंजाब अंक तालिकाको 4 स्थानमा छ भने दिल्ली 8 स्थानमा छ। पंजाबले हालसम्म 10 खेल खेल्दा 6 जित र 3 हार बेहोरेको छ। उसको 13 अंक छ। त्यस्तै 11 खेल खेलेको दिल्लीले 4 जित र 7 हार बेहोरेको छ। दिल्लीको 8 अंक छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालिम सरकारको पहिलो नीति कार्यक्रम सार्वजनिक। बजेट अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रमक।
3: राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा हिँडेपछि प्रधानमन्त्रीको आलोचना। फ्रन्ट लाइनमा बसेर गरेको 15 मिनटको संवाद डिलिट गर्न विपक्षीको माग।
4: स्मार्ट टेलिकमको 30 अर्ब भ्रष्टाचार बारे पूर्व मन्त्री खरेलको प्रष्टीकरण। विद्यार्थी संगठन खारिज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। एसीको नतिजा 9 बजेपछि हेर्न सकिने।
3: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने। युद्ध अन्त्य रोकिएको सम्पत्ति फुकुवा गर्न अमेरिकासँग इरानको माग।
4: र एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई 7 रनले हराउँदै नेपाल ए विजयी। आईपीएलमा टस हारेर पंजाब ब्याटिङ गर्दै।
3: संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरु के गर्नु पर्छ?
2: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट गर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
6: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, गरेदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-4412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी, घोराही दाङ।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका एउटी मस्तक जरुरी सूचना। झुङ्गो बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फोनी कता ओचुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्तक सम्भावना पाए। आउले गिने प्राकृतिक सम्पदा र तक्षेप जस खिम्नादे वातावरण मिलेने लखेप्पा असर किने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज गिने गिने लापरवाही सुनो चासो खेलगेमा दुख को ठेल मेला कि नाथे जन धने मे झेप्पा छेपी ताउजू हो फोकाई वन जंगल सर मेरो आयुर्वेदी बाली एमएल एमएओ सछामेला दिउँसो प्रोटोकललाई पार बजे हटे
12: सलाई लाइटर स्याउला ले सचाउने चिस्रालै जा बाङजा र यामाडेले पोल गेले या इतौ चिस्र रहिदे वन जंगल याले के भाबाय
11: पिकनिक वन भोज बाको मे सचाउँसु छिमी मेले चासो सहयोगी खेनाले वन जंगल ओसो छाम्नु कहिके बानीको चुरोट विधि ओरे बनाई कोबा
12: नान्थर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने च अनुगमन दिने व्यवस्था चाउसो गिरिए
11: गेसो छानेला खोरे ल चाउसी खोलिए होलिदे तरिम गाई गेज निकेलाई जु अब नजिरे बनाए गेम ये ल गेज निके मलाई औले लायो के लाइए
12: वन जंगल स जुडिसी हो गेम बारी ल बाली माली कुचुला चुली यात्रा रस चाउसो छिने ने चाउसो सहिले के खेले या
11: वन जंगल ल मेला दु गेमाइए लागि किनी पाँचजना खर्नाहरू मिलिदिए नै चाना जमेसे
12: बतासु चुलिजु बेलाको हिजिङ्गीको टल मेके सताङ्गीले हेनोखेम छिन्ने मे चासो गेसैया
11: मे लागि निताई गे मलाई गे बचिए सुनो अरूले मैले गे बचैया
12: के छ छामला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा

0: विषय नेपाली सेवाको साझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त योभन्दा अगाडि सरकारले ल्याएका जस्तो कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर धेरै महत्वकांक्षी जस्तो देखेको छ।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवारपूर्ण भएको तेहरानको भनाई।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द अन्त्य तथा होर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने ताजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजूद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कैयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
1: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
0: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश, सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
4: अन्य विषयमा बहस गर्दै गरौँला तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
0: नेकपा एमालेकी नेता पद्म आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
5: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई बोधर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले आठवटै अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख डुलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
2: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तो थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको

0: मरे के हो
1: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने है अरू सामान पुर्याउनु छ
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा
4: मिलाउँ
5: अनि घर चल बेच्न छोडेर यतातिर कता नि
4: यो त साइड जब दाइ यो चाहिँ मेन
5: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
4: सामान राम्रो छ ढुक्क हुनुहोस्
5: थाहा छ त्यसैले त यही लिन आएको
6: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
5: सुरक्षा घरको
4: साथ जीवन
7: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाङ्गाहरू, यी सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी नै देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, प्रकृतिको यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न, तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, जब हामीले विभिन्न विषयहरूमा भेद गर्न थाल्दछौँ, विश्लेषण गर्न थाल्दछौँ, अनावश्यक किसिमका आग्रह र पूर्वाग्रहहरू पाल्न थाल्दछौँ, त्यस्तो किसिमको आग्रह र पूर्वाग्रह पाल्ने बानीले हामीलाई दुःखमा पर्नुपर्ने बाध्यता, त्यस्तो किसिमको अवस्था सिर्जना हुन्छ। त्यसैले असल मान्छेले, सज्जन मान्छेले, त्यागी मान्छेले सबै किसिमका परिवेश परिस्थितिहरूलाई हाँसी हाँसी स्वीकार गर्दछ र सबै किसिमका व्यक्ति विषय र प्रवृत्तिप्रति समान धारणाको निर्माण गर्दछ। सानातिना अप्ठ्याराहरूमा हामी विचलित हुने गर्दछौँ, सानातिना खुसीहरूमा पनि हामी अत्यन्त उद्वेलित हुने गर्दछौँ। जितमा हामी प्रसन्न हुने, हारमा हामी अप्रसन्न हुने गर्दछौँ। जबसम्म हामी जितमा प्रसन्न हुने धेरै र हारमा दुखी हुने धेरै गरिरहन्छौँ, तबसम्म हामी सामान्य मनुष्यभन्दा पृथक हुन सक्दैनौँ। हाम्रो जीवन दुई किसिमको छ प्रिय मित्र, एउटा सामान्य जीवन र अर्को विशिष्ट जीवन। पशुकै तहमा जन्म लिनु, वृद्धि प्राप्त गर्नु, बढ्नु हुर्कनु, त्यसपछि विवाह गर्नु, सन्तान आदि पैदा गर्नु, जन्माउनु, खानपिन गर्नु, निदाउनु, सम्भोग गर्नु आदि इत्यादि क्रियाहरू मात्रैमा आफ्नो चित्त, समय र आफ्नो शक्ति खर्च गर्नु, यहाँभन्दा माथि उग्लन नसकेको यिनै विषयवस्तुहरूमा सीमित भएर बसेको व्यक्ति सामान्य व्यक्ति हो, सामान्य मनुष्य हो। यी सबै विषयवस्तुहरूभन्दा माथि उठेको व्यक्तिलाई विशिष्ट व्यक्ति भनेर भनिन्छ, जो असाधारण हुन्छ, जसको सीमा परिवार, भौतिक संसार, विषय वासनाका स्रोतहरू हुँदैनन् कहिल्यै पनि। ती सबै किसिमका सीमाहरूलाई तोडेर, भौतिक संसारको त्यो पर्खाललाई तोडेर विशिष्ट व्यक्तिहरू माथि उक्लिएका हुन्छन्। ती विशिष्ट व्यक्तिहरू अत्यधिक दुःखमा पनि विचलित हुँदैनन्, अत्यधिक सुखमा पनि उनीहरू मात्तिँदैनन्। दुःखमा आत्तिने र सुखमा मात्तिने जुन प्रवृत्ति छ, त्यो प्रवृत्तिबाट त्यस्ता विशिष्ट व्यक्तिहरू पृथक भएका हुन्छन्। जसले अत्यन्त सुन्दरभन्दा सुन्दर वस्तु पनि त्याग गर्न सक्ने हैसियत राख्दछ,
योग्यता राख्दछ त्यस्तो व्यक्ति वास्तवमा विशिष्ट व्यक्ति हो, जो दिँदाखेरिमा कहिल्यै दुखी हुँदैन, जसको चित्त दिँदाखेरिमा कहिल्यै सानो हुँदैन, विशाल बन्दछ, त्यस्तो व्यक्ति वास्तवमा योगी हो, त्यस्तो व्यक्ति वास्तवमा विशिष्ट व्यक्ति हो। जतिसुकै जा